0: जग्गा वितरण कार्य शुरूआत गरेको हो। गढ़ैया ताल गाउँपालिका चार खैरेनीका 29 घर परिवारलाई जग्गा दिएर भूमि समस्या समाधान आयोगका अध्यक्षले बलभद्र बास्तोलाले जग्गा वितरण शुरू गर्नु भएको छ। वर्तमान सरकारको 100 कार्यसूचीमै केन्द्रित रहेर बर्दियाबाट जग्गा वितरण गर्न थालिएको हो। बर्दियाबाट शुरू भयो सुकुम्बासीलाई जग्गा वितरण शीर्षकमा गोर्खापत्रमा यो खबर छापिएको हो।
1: राष्ट्रिय तथ्याङ्क कार्यालयले पहिलो पटक गरेको देशव्यापी आन्तरिक पर्यटन सर्वेक्षण 2081-82 अनुसार सो वर्ष नेपालको कुल गारस्थ उत्पादन जीडीपीमा आन्तरिक पर्यटनको योगदान 2.65% रहेको छ। यसले नेपालमा आन्तरिक पर्यटनको व्यापकता सामाजिक

0: सामाजिक महत्व तथा आर्थिक योगदानलाई तथ्याङ्कीय रूपमा पुष्टि गरेको कार्यालयले जनाएको छ।
1: वैदेशिक रोजगार विभागले म्यान पावर कम्पनीहरूको इजाजत पत्र नवीकरणका लागि आवेदन

वर्ल्ड कप 2026 को अवसरमा सिजी टिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याश ब्याक, सजिलो 0% इएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी, खेल सँगै भरोसा सँगै।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्र पृष्ठका खबर। विज्ञापन क्षेत्रलाई व्यवस्थित पारदर्शी र उत्तरदायी आधुनिक प्रविधि अनुकूल बनाउने उद्देश्य सहित सरकारले राष्ट्रिय विज्ञापन नीति 2083 स्वीकृत गरेको छ। सिंहदरबारमा बिहिबार बसेको मन्त्री परिषदको बैठकले स्वीकृत गरेको नीतिमा परम्परागत संचार माध्यमसँगै सामाजिक सञ्जाल, डिजिटल प्लेटफर्म, इन्फ्लुएन्सर मार्केटिङ तथा कृत्रिम बौद्धिकता एआईको प्रयोगबाट हुने विज्ञापनलाई समेत नियमनको दायरामा ल्याउनुपर्ने उल्लेख छ।
2: 966 जनाले स्टार्टअप कर्जा पाउने भएका छन्। औद्योगिक व्यवसाय विकास

0: प्रतिष्ठानले मंगलबार सूचना जारी गर्दै उनीहरूलाई स्टार्टअप कर्जाका लागि सिफारिश गरेको हो।
1: विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा तेस्रो पटक म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले पूर्व अर्थमन्त्री पौडेललाई थप 6 दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई अनुमति दिएको हो।
0: आफ्ना विभिन्न माग पूरा गराउन 11 दिनदेखि काठमाडौँको माइतीघर मण्डलामा धरना दिँदै आएका दृष्टिविहीन नागरिकहरू बिहिबार सिंहदरबार घेराउ गर्न निस्किए पनि प्रहरीले बीच बाटोमै रोकेको छ। सरकारमाथि दबाव सिर्जना गर्ने उद्देश्यले उनीहरूले सिंहदरबारसम्म पुगेर शान्तिपूर्ण घेराउ गर्ने तयारी गरेका थिए।
1: वर्षायाममा हुन सक्ने प्राकृतिक विपत्ति, रोगव्याधी तथा अन्नबालीमा आउन सक्ने संकटबाट जोगिने जनविश्वासका साथ दाङ सहित विभिन्न जिल्लाका थारू समुदायमा परम्परागत ढोरिया गुरै पूजा शुरू भएको छ। प्रकृति पूजक समुदाय रूपमा परिचित थारू समुदायले पुस्तौंदेखि प्रकृति सँगको सह अस्तित्वलाई जीवनशैलीको रूपमा आत्मसात गर्दै यो सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै आएका छन्।
0: थारू समुदायको आदिमकालदेखि चलिआएको प्रथा, परम्परा, सामाजिक संरचना र सांस्कृतिक अभ्यासलाई कानूनी संरक्षण प्रदान गर्ने उद्देश्यले लुम्बिनी प्रदेश सरकारले नयाँ विधेयक तयार गरेको छ। सरकारले स्वीकृत दिएको उक्त विधेयक अब प्रदेश सभामा छलफलका लागि पेश हुने भएको छ।
1: नेपाल टेलिकमद्वारा ग्राहकलाई उपलब्ध गराइने सिम कार्ड लगायत अन्य कागजात, चिठी पत्र, दूरसंचार सेवामा प्रयोग हुने विभिन्न स्पेयर पार्ट्स लगायतका सामग्री हुलाक सेवा मार्फत ढुवानी हुने भएको छ। जस अनुसार अब नेपाल टेलिकमका सेवाग्राहीले चाहेमा कम्पनीका सिम कार्ड लगायत अन्य सामग्री सेवाग्राहीको घरसम्मै हुलाक मार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ।
0: अब शेयर बजारमा बुलिस ट्रेण्डको प्रारम्भिक संकेत देखिएको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेको क्याण्डल स्टिक चार्टमा बिहिबार बनेको क्याण्डलले उक्त संकेत देखाएको हो। क्याण्डल स्टिक चार्टमा बिहिबार हरियो ह्यामर आकारको मैनबत्ती आकृति बढ़ेको छ। त्यस अघिको कारोबार दिन ठूलो हरियो शरीर भएको मैनबत्ती आकृति बनेको थियो। त्यस अघिका 8 कारोबार दिन भने रातो मैनबत्ती आकृति बनेका थिए।

0: 어떤 불을 쐬면 따뜻해보는 스팟
1: 미스터 커피너디호 캠프마차 비대와 플레이호
0: भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। हमासले इजरायलमा 7 अक्टोबर 2023मा करिब 1200 जनाको ज्यान जाने गरी घातक आक्रमण गरेको थियो। त्यसको भोलिपल्टै अर्थात 8 अक्टोबरमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमास विरूद्ध युद्ध घोषणा गरे। यसले हमास नियन्त्रित प्यालेस्टाइनको गाजा क्षेत्रमा एउटा नयाँ युद्धको श्रृंखला शुरू भयो। बिहिबार गाजामा युद्ध शुरू भएको 1000 दिन भयो र यसको मूल्य सर्वसाधारणले चुकाइरहेका छन्। यसका कारण गाजामा रहेका 20 लाख भन्दा बढ़ी प्यालेस्टिनीहरूको भाग्य अनिश्चित बनेको छ। ठूलो संख्यामा मानिसहरू भग्नावशेष बीच बाँच्न बाध्य छन्। विस्थापित हुनेहरूको संख्या पनि ठूलो छ।
2: What's up?

0: रूप एक खेलको विजेताले प्री क्वार्टर फाइनलमा स्पेनको सामना गर्नेछ भने यो खेल क्रिस्टियानो रोनाल्डो र लुका मोड्रिच बीचको अन्तिम विश्वकप भिडन्तका रूपमा पनि हेरिएको छ। त्यस्तै बेल्जियम दुई गोलले पछाडि परेर बिहिबार सेनेगललाई अतिरिक्त समयमा तीन दुलले हराएर विश्वकप फुटबल 2026 अन्तिम 32 जित निकाल्न सफल भएको छ भने आजका खेलमा अस्ट्रेलिया र इजिप्टको खेल 11:45 बजे, अर्जेन्टिना र केप भर्डेको खेल भोलि 3:45 बजे, कोलम्बिया र घाना बीचको खेल भोलि बिहान 7:15 बजे तोकिएको छ।
1: अब कला र मनोरञ्जन सम्बन्धी खबर। चलचित्र विकास बोर्डले नेपाली चलचित्र

0: रेडियो संखुवा सभा राष्ट्रका लागि संचार।
1: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुफत मूल्यमा गरिन्छ। साथै पाँच जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9831655553 र 9843180049।
3: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
1: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
3: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू:
3: दाँत नदुखाई खोल्ने,
1: दाँत भर्ने, दाँतको आसुति गर्ने,
3: दाँतको एक्सरे सुविधा,
1: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
3: ध्यान दिनै पर्ने कुरा:
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
3: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल,
0: पाथीभरा डेन्टल, खादबारी नगरपालिका एक, हाटलाग नेकुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 9842 50541।

0: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो।
1: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.
2: आज 2083 साल असार 19 गते शुक्रबार जुलाई 3 तारीक सन् 2026 नेपाल सम्बत 1146 असार कृष्ण पक्षको तृतीया तिथि।
3: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
2: पेट्रोल पम्पमा सरकारको उच्च निगरानी, बन्द गर्नेलाई 10 लाख जरिवाना। नेपालीहरूले घुमघाममै खर्च गरे, एक वर्षमा 4.5 खर्ब, आन्तरिक पर्यटन प्रवर्धन बढ़्यो। सरकार भने ऋण लिएर पुराना सावा ब्याज तिर्दै।
3: बर्ड फ्लू संक्रमित पंक्षी बिक्री नगर्न विभागको निर्देशन, पूर्वाधारलाई गति दिन सरकारले कानूनी आधार तयार गर्दै। आज देशका धेरै स्थानमा पानी पर्ने सम्भावना।
2: कर्णाली नदीमा खसेको गाड़ी अझै फेला परेन, आज बिहानदेखि पुनः खोजी शुरू। 3 वर्ष सेवा पूरा गरेका शिक्षकको सरवा हुने, विशेष अवस्थाका शिक्षकलाई प्राथमिकता। सरकारले शिक्षा समता शुल्क बापत लगाउने 3% करमा अभिभावकको विमति।
3: हान्टा भाइरस संक्रमण सकिएको विश्व स्वास्थ्य संगठनको घोषणा। भेनेजुएला भूकम्पमा हराएका एक व्यक्तिको 8 दिनपछि उद्धार। इरानद्वारा हर्मुज जलमार्गमा कडाई।
2: र विश्वकपमा स्पेन अन्तिम 16मा, पोर्चुगल एसियाको भिडन्त रोमाञ्चक बन्दै। दक्षिण अफ्रिकालाई हराउँदै इङ्ल्याण्ड महिला T20 विश्वकपको फाइनलमा।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: साझा खबरको सबैभन्दा शुरूमा, नेपालीहरूले घुमघाममै 1.5 खर्ब खर्च गरेको प्रसंग।
3: नेपालीले एक वर्षमा आन्तरिक तथा बाह्य पर्यटनमा 4.59 अर्ब रूपियाँ बराबर खर्च गर्ने गरेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले पहिलो पटक गरेको आन्तरिक पर्यटन सर्वेक्षण 2081-82 को नतिजा हिजो सार्वजनिक गर्दै यस्तो बताएको हो। सर्वेक्षणले आन्तरिक पर्यटन अन्तर्गत रात बिताउने भ्रमणमा 3.44 अर्ब तथा सोही दिन फर्किने गरी हुने भ्रमणमा 90.98 अर्ब बराबर खर्च हुने अनुमान गरेको छ। त्यस्तै बाह्य भ्रमणमा रात बिताउने गरी हुने भ्रमणमा 47.97 अर्ब र 100 दिन फर्किने भ्रमणमा 15.76 अर्ब रूपियाँ खर्च हुने गरेको देखाएको हो। उद्देश्यगत रूपमा स्वास्थ्य उपचार सम्बन्धी भ्रमणमा कुल खर्च 31.78% खर्च हुने गरेको छ भने, जुन सबैभन्दा धेरै हो। खर्चका शीर्षकमध्ये किनमेलमा सबैभन्दा धेरै 26% हुने गरेको छ। सर्वेक्षणले सार्वजनिक यातायात आन्तरिक पर्यटनको मुख्य माध्यम रहेको समेत पुष्टि गरेको छ। त्यस्तै सन्दर्भ अवधि 2081 असोजदेखि 2082 भदौसम्मको अवधिमा करिब 3 लाख नेपाली विदेश भ्रमणमा गएको सर्वेक्षणमा देखाइएको छ। त्यसमध्ये कुल 2,93,000 सोही दिन फर्किने गरी बाह्य भ्रमण गरेको समय देखाएको छ। 6,20,000 जनाले भने रात बिताउने गरी बाह्य भ्रमण गरेका छन्। सोही दिन फर्किने गरी बाह्य भ्रमणमा जानेको मुख्य गन्तव्य भने भारत रहेको तथा उद्देश्य किनमेल समेत रहेको जनाइएको छ, जसको हिस्सा 63% रहेको छ भने रात बिताउने गरी बाह्य घुमफिरमा जाने मध्ये 40% किनमेल र 19.6% धार्मिक यात्रामा जाने गरेको पाइएको छ।
2: राजस्वले नियमित सरकारी खर्च समेत धान्न नसकेपछि सरकारको ऋण वर्षेनी बढ़दै गएको छ। चालू आर्थिक वर्ष 2082-83 जेठसम्म सार्वजनिक ऋण करिब 4.75 खर्ब रूपियाँ थपिएको छ। सरकारले ऋण लिएर पुरानो ऋणको सावा ब्याज तिर्न नयाँ ऋण लिनुपर्ने बाध्यतामा छ। त्यसै गरी सरकारले ऋणबाट विकास खर्च, बजेट खाता व्यवस्थापन गर्दै आएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्षको शुरूआतमा 26.74 करोड़ रूपियाँ रहेको सार्वजनिक ऋण जेठ मसान्तसम्म 2.87 अर्ब रूपियाँले बढ़ेर 29.61 अर्ब रूपियाँ पुगेको छ। विनिमय दरमा आएको उतार चढ़ावबाट भएको नोक्सानी समेत जोड़िएको यो ऋण नेपालको कुल गारहस्ते उत्पादन GDP को 8.7% बराबर पुगेको छ।
3: कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डा बिन्द्रा सैनी नगरपालिका साथ साङदामा हिजो कर्णाली नदीमा खसेको यात्रुवाहक गाड़ी अझै फेला पर्न सकिरहेको छैन। राति अध्ययारो र प्रतिकूल मौसमका कारण रोकिएको खोज तथा उद्धार कार्य आज बिहानैदेखि पुनः शुरू गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 6 महेश्वरी वाहिनी मुख्यालय सुखेतबाट खटेको 6 सदस्यीय गोताखोर टोलीले हिजो दिनभर नदीमा खोजी गरे पनि गाड़ीको अवस्था पत्ता लगाउन सकेको थिएन। निरन्तर वर्षापछि नदीमा आएको बाढ़ी, बढ़ेको जलस्तर र धमिलो पानीका कारण खोजी कार्य चुनौतीपूर्ण बन्दै गएको प्रहरीले जनाएको छ। घटनास्थलमा करिब 50 जना सुरक्षाकर्मी परिचालन भएको गाड़ी सुकेत बस पार्कबाट छुट्दा 5 जना सवार रहेको प्रारम्भिक जानकारी आए पनि यात्रुको एकिङ संख्या अझै खुल्न नसकेको दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारूले सीआईएनसँग बताउनुभयो।
5: गाड़ी चाहिँ अब सुर्खेतदेखि कालीकोट जानलाई हिँडेको रहेछ। गाड़ीको केही पार्ट पूर्जाहरू चाहिँ त्यो भीरमा अलिअलि भेटिएको छ। त्यो बाहेक अरू सबै गाड़ी चाहिँ नदीभित्रै छ। अब गोताखोर पनि अब परिचालन भएको अवस्था छ, तर अहिलेसम्म पत्ता लाग्न सकेको छैन। थप जिउँदै उद्धार गर्न सकिएको अवस्था पनि छैन। अब एकदमै अज्ञात अवस्थामै छ हजुर गाड़ीहरू पनि। त्यो गाड़ीमा अब सवार कतिजना थिए भन्ने पनि अझै यकिन हुन सकेको छैन। उनीहरूले खानाको अर्डर गरेको भन्ने बुझिया छ होटलमा। त्यो अर्डर गरेको हिसाबले 10 जनालाई अर्डर गरेका छ। अब त्यही 10 भन्दा माथि नै हुन सक्छ।
2: अब डिजेल पेट्रोल बिक्री गर्ने पेट्रोल पम्प बन्द गर्ने व्यवसायीले 10 लाखसम्म जरिवाना तिर्नुपर्ने भएको छ। नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोल पम्पको नियमन गर्न बनाएको पेट्रोलियम पदार्थ विक्रेता नियमावली संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। नयाँ व्यवस्था अनुसार पम्प बन्द गर्ने व्यवसायीलाई 3 लाखदेखि 10 लाख रूपियाँसम्म जरिवाना र 5 दिनदेखि 15 दिनसम्म पेट्रोल डिजेल वितरण रोक्का गर्न सकिनेछ। पेट्रोलियम व्यवसायीले मूल्य घट्ने अनुमान गर्दै मंगलबार आयल निगमको डिपोबाट तेल नउठाउँदा बुधबार बिहानदेखि देशभर इन्धन आपूर्ति असहज भएको थियो। अत्यावश्यक पेट्रोलियम पदार्थको आपूर्ति असहज गर्ने व्यवसायीलाई कार्यवाही गर्ने कानूनी आधार समेत नभेटिएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले बुधबार साँझ नै नयाँ कानूनी व्यवस्था गर्न निर्देशन दिनुभएको थियो। मन्त्री यादवको निर्देशन लगतै बुधबार साँझ नै निगमको संचालक समितिको बैठक बसेर पेट्रोलियम पदार्थ विक्रेता नियमावली 2075 दफा 29 घ 1 विक्रेताले नोजल सुक्खा ड्राई गरी पेट्रोलियम पदार्थ नपाउने स्थिति सिर्जना गर्न नहुने भन्ने वाक्य थपिएको छ।
3: सरकारले शिक्षा नियमावली 10 संशोधन स्वीकृत गर्दै सामुदायिक विद्यालयका शिक्षक सरूवा सम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब एउटै विद्यालयमा 3 वर्ष सेवा अवधि पूरा गरेका स्थायी शिक्षकलाई अर्को सामुदायिक विद्यालयमा सरूवा गर्न सकिने व्यवस्था गरिएको हो। तर अपाङ्गता भएका, अरूको सहायतामा हिडुल गर्नुपर्ने अशक्त, गर्भवती तथा 2 वर्षभन्दा कम उमेरका बालबालिका भएका महिला शिक्षकका हकमा पनि यो व्यवस्था लागू हुने छैन। आधारभूत तहका कक्षागत शिक्षकलाई सोही तहको रिक्त पदमा तथा विषयगत र माध्यमिक तहका शिक्षकलाई सम्बन्धित विषयको रिक्त पदमा मात्र सरूवा गर्न सकिनेछ। शिक्षक सरूवा अवकाश, मृत्यु, स्वैच्छिक अवकाश, बर्खास्त तथा नयाँ दरबन्दी थपिएपछि भित्र गर्नुपर्नेछ। सरूवाका लागि विद्यालयले कम्तीमा 15 दिनको सूचना प्रकाशित गर्नुपर्नेछ।
2: आज दिउँसो देशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङ सहित मध्यम पानी पर्ने सम्भावना रहेको छ। तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङ सहित वर्षा हुने अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार रातिको समयमा पनि पानी पर्ने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा केही स्थानमा तथा कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा थोरै स्थानमा पानी पर्न सक्ने वरिष्ठ मौसमविद वरूण पौडेलले सीआईएनसँग बताउनुभयो।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सरकारले शिक्षा समता शुल्क बापत लगाउने करमा अभिभावकको विमति
1: सिधै अभिभावकलाई टाउकोमा पर्ने गरी यति शुल्क भन्दा शुल्क तोकिएको शुल्कमा यति पर्सेन्ट भनेर अहिले 3% भनेको छ पहिले 5% को कुरा थियो पहिले यो चाहिँ व्यावहारिक छैन
2: पूर्वाधारलाई गति दिन सरकारले कानूनी आधार तयार गर्दै बर्ड फ्लू संक्रमित पंक्षीको मासु बिक्री नगर्न विभागको निर्देशन लगायतका खबर र कार्टुन पनि बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
3: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल
4: सम्पर्क 01-5121-708 01-5131-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर
5: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtiaye.org फोन नम्बर 01-5224-352-5224-353
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
2: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ अब बाँकी खबर
0: पशु सेवा विभागले बर्ड फ्लू संक्रमण भएका कुखुरा हाँस बटाई लगायतका पंक्षी बिक्री वितरण गरेमा सम्बन्धित व्यवसायलाई कार्यवाही गर्ने जनाएको छ मानिसहरूको स्वास्थ्यसँग खेलवाड नगर्न आग्रह गर्दै विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले संक्रमित पंक्षी बजारमा बिक्री गरेको पाइएमा कानून बमोजिम कड़ा कार्यवाही गरिने जानकारी दिनुभएको हो गत चैतदेखि देशका 11 जिल्लामा फैलिएको बर्ड फ्लूका भाइरसले स्वरूप परिवर्तन गर्न सक्ने खतरा रहेकाले सावधानी अप्नाउन विभागले निर्देशन समेत दिएको छ रोगको संक्रमण नियन्त्रण गर्न प्राविधिकहरूको टोली संक्रमित क्षेत्र काठमाडौँ ललितपुर भक्तपुर काभ्रेपलाञ्चोक झापा मोरङ सुनसरी महोत्तरी बारा चितवन र नवलपरासीमा सक्रिय रहेको समेत उहाँले बताउनुभयो काठमाडौँ उपत्यका लगायत बर्ड फ्लू पुष्टि भएका 11 जिल्लामा करिब 7 लाख पंक्षी 11 लाख अण्डा र 3 लाख किलो दाना समेत नष्ट गरिएको विभागले जनाएको छ
2: साझा खबरमा अब काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर सबैभन्दा शुरूमा कान्तिपुरको पहिलो पृष्ठमा प्रदेशसभा खारेजीको प्रस्ताव विरूद्ध एकजुट हुँदै मधेसवादी दल शीर्षकमा गंगा विसीले काठमाडौँबाट लेख्नु भएको खबर छापिएको छ राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन महाधिवेशनमा प्रदेशसभा खारेज गर्ने बहस अघि सारेकामा मधेस केन्द्रित दलहरूले असन्तुष्टि जनाएका छन् उनीहरूले हिजो प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार असीम शाह संयोजक रहेको संविधान संशोधन कार्यदल भेटेरै सरकारले प्रदेशसभा खारेजीको प्रस्ताव औपचारिक रूपमा अघि बढ़ाए प्रतिवाद गर्ने चेतावनी समेत दिएका छन् यस विषयमा सरकारसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्नो धारणा के हो भन्ने प्रश्न पार्नुपर्ने माग मधेसवादी दलका नेताहरूको रहेको खबरमा उल्लेख रहेको छ त्यसै गरी पहिलो पृष्ठमै अब अदालती अध्ययनमा एआई फैसला लेख्न भने नपाइने शीर्षकमा अर्को खबर समेत छापिएको छ यो खबर दुर्गा दुलालले काठमाडौँबाट लेख्नु भएको अब अदालतमा पनि कृत्रिम बुद्धिमत्ता एआई को प्रयोग हुने भएको छ सर्वोच्चको फूलकोटले बिहिबार न्यायपालिकाको सूचना तथा संचार प्रविधि नीति 2083 पारित गर्दै एआई प्रयोगको बाटो खुलाएको हो। मस्यौदा लेखन अध्ययन अनुसन्धानमा सहयोग पुग्ने गरी एआईमा आधारित प्रणाली प्रयोग बढ़ाइने नीतिमा उल्लेख छ। न्यायिक निर्णयमा दखल पुग्ने गरी भने एआईको प्रयोग गर्न नपाइने खबरमा उल्लेख रहेको छ। त्यसै गरी 966 जनाले पाउने भए स्टार्टअप कर्जा शीर्षकमा कान्तिपुरको भित्री पृष्ठमै खबर छापिएको छ। यो खबर सीमा तामाङले काठमाण्डुबाट लेख्नु भएको छ। चालू आर्थिक वर्षमा 966 जनाले स्टार्टअप कर्जा पाउने भएका छन्। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले हिजो सूचना जारी गर्दै उनीहरूलाई स्टार्टअप कर्जाका लागि सिफारिश गरेको खबरमा उल्लेख रहेको छ। नागरिक पत्रिकाको आर्थिक पृष्ठमा फेवातालमा बेलुकी साँझ 6 बजेपछि शेयर गर्न नपाइने शीर्षकमा अर्को खबर छापिएको छ। सन्तोष पोखरेलले लेख्नु भएको खबरमा स्थानीय प्रशासनले बेलुकी 6 बजेपछि फेवातालमा डुंगा कायकिङ तथा सर्फिङ प्रयोग गर्न रोक लगाएको छ। पोखरामा पछिल्लो समय दिनहुँ जसो हावाहुरी चल्ने र तालमा छाल उत्पन्न हुने तथा त्यसको कारण जोखिम बढ़न थालेपछि बेलुकी 6 बजेपछि फेवातालमा जल पर्यटनका गतिविधि गर्न रोक लगाइएको खबरमा उल्लेख रहेको छ।
0: त्यस्तै आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा सरकारका 100 दिन शीर्षकमा खबर प्रकाशित छ भने सुकुमवासीलाई बर्दियाबाट थालियो जग्गाको लाल पूर्जा वितरण शीर्षकमा अर्को खबर प्रकाशित छ। सरकारले भूमिहीन सुकुमवासीलाई बर्दियाबाट जग्गाको दर्ता प्रमाणपत्र लाल पूर्जा वितरण शुरू गरेको छ। जिल्ला भूमि समस्या समाधान समिति बर्दियाले बरैयाताल गाउँपालिका 4 खैरेनी स्थित मान नदी किनारमा 2047 बसिरहेका 27 भूमिहीनलाई जग्गा वितरणको काम अघि बढ़ाएको हो। त्यस्तै 100 दिनमै सरकारमाथि विपक्षको प्रहार शीर्षकमा भित्र पृष्ठमा खबर प्रकाशित छ। सरकार 100 दिनमै लोकतान्त्रिक मूल्य मान्यता कमजोर पार्दै अधिनायकवादी प्रविधितर्फ उन्मुख भएको विपक्षी दलहरूले आरोप लगाएका छन्। त्यस्तै सरकारले 4 अध्यादेश अगाडि नबढ़ाउने शीर्षकमा पनि खबर छ भने खड्काले बोलाए इतर पक्षको बैठक शीर्षकमा कंग्रेसको समाचार प्रकाशित छ। पौडेललाई थुनामुक्त गर्नुपर्ने रिट खारिजी शीर्षकमा अर्को खबर पनि प्रकाशित छ।
2: कारोबारको पहिलो पृष्ठमा पूँजीगत खर्च अन्य महिनाका तुलनामा असारमा दोब्बर शीर्षकमा कौशिला कुवरले लेख्नु भएको खबर छापिएको छ। चालू आर्थिक वर्षमा पूँजीगत बजेट खर्च गर्न नसकेर आलोचित बनेको सरकारले वर्षको अन्तिम महिना असार शुरू भएपछि खर्च बढ़ाउन शुरू गरेको छ। चालू आर्थिक वर्षको बजेटमा पूँजीगत शीर्षकमा 4.7 अर्ब रूपियाँ विनियोजन भएको छ। सरकारी लेखा राख्ने जिम्मेवारी पाएको महालेखा नियन्त्रक कार्यालयका अनुसार साउनदेखि जेठसम्मका 11 महिनाका शुरूमा 15 दिनमा पूँजीगत बजेट जति खर्च भएको छ त्यसको तुलनामा असारका 15 दिनमा दोब्बरले बढ़ेको खबरमा उल्लेख रहेको छ। जूनमा 19.5% बढ़े शीर्षकमा अर्को खबर समेत छापिएको छ। सन् 2026 जून महिनामा 91,363 विदेशी पर्यटक भित्रिएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी गोर्खा पत्रको पहिलो पृष्ठमा पूर्वाधारलाई गति दिन कानूनी आधार तयार हुँदै शीर्षकमा खबर छापिएको छ। सरकारले मुलुकको पूर्वाधार विकासलाई तीव्रता दिन थप कानूनी तथा प्रक्रियागत आधारहरू तयार गरिएको जनाएको छ। पूर्वाधार निर्माण र विकास आयोजनाहरूमा वर्षौंसम्म देखिने कानूनी तथा प्रक्रियागत अवरोध हटाउन सरकारले विशेष पहल गर्दै यसका लागि पूर्वाधार न्यायाधिकरण गठन तथा आवधिक सहजीकरण ऐन लगायतका संरचना र कानूनी आधार तयार गर्दै रहेको खबरमा उल्लेख रहेको छ। मौसम पूर्वानुमानले किसानमा दुविधा शीर्षकमा गोर्खा पत्रको भित्री पृष्ठमा खबर छापिएको छ। यो खबर हरिप्रसाद कोइरालाले लेख्नु भएको हो। मोरङका किसानले यस वर्ष मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको बुलेटिनले धोका दिएको बताएका छन्। मौसम पूर्वानुमान महाशाखाले जेठ शुरूमै असारको पहिलो सातादेखि असार अन्तिमसम्म खडेरी पर्ने भनेको भन्दै किसानले ढिलो गरी असार पहिलो सातामा मात्रै बिउ राखेका थिए। असार शुरू भएसँगै कोशीको मोरङ जिल्लामा औसत भन्दा बढ़ी पानी परिरहेको छ। खेतमा पानी छ तर बिउ तयार नभएको दुखेसो किसानहरूले गरेको खबरमा उल्लेख रहेको छ।
0: ताजा खबरमा अब विदेशका खबर। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले स्पेनको क्यानरी आइल्याण्डको टेरिफीमा पुगेको एक पानी जहाज सम्बन्धी हान्टा भाइरस प्रकोप समाप्त भएको घोषणा गरेको छ। भाइरस संक्रमित अन्तिम व्यक्ति निको भई क्वारेन्टाइनबाट बाहिर आएसँगै यो घोषणा गरिएको हो। अर्जेन्टिनाबाट स्पेनका लागि छुटेको एमबी जहाजमा संक्रमणको हल्लापछि जहाजमा सवार यात्रुलाई क्वारेन्टीनमा राखेर उनीहरूको परीक्षण गरिएको थियो। परीक्षणबाट 12 जना पुष्टि भएको र एक सम्भावित संक्रमण देखिएको थियो, जसमध्ये 3 जनाको मृत्यु भएको छ। भेनेजुएलामा गत साता आएका 2 शक्तिशाली भूकम्पपछि ढलेको भवनको भग्नावशेषबाट 8 दिनदेखि फँसेका एक व्यक्तिलाई जीवितै उद्धार गरिएको छ। 43 वर्षीय सुरक्षा गार्डलाई आपतकालीन उद्धार टोलीले करिब 140 टन भग्नावशेषबाट सुरक्षित रूपमा बाहिर निकालेको हो। उद्धारकर्ताहरूले 100 घण्टा भन्दा बढ़ी समय खर्चिएर उनलाई उद्धार गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। भूकम्पबाट 2300 जनाको मृत्यु भएको छ र इरानले हर्मुज जलमार्गमा कडाई गर्न थालेको छ। अमेरिका र इजरायलले आक्रमण गर्दा इरानले त्यसको जवाब स्वरूप इजरायल र अमेरिकी सैन्य अड्डामा रहेका खाड़ी मुलुकहरूमा आक्रमण गरेको थियो। इरानको इस्लामिक रिभोल्युसन गार्ड कोप्सले आफ्नो अनुमति बिना हर्मुज जलमार्ग पार गर्न खोजे व्यापारिक जहाजहरूलाई निशाना बनाउन थालेको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। तर पछिल्लो साता भएका अमेरिकी सहमतिमा हर्मुज जलमार्ग निर्बाध रूपमा खोल्ने सहमति भएको थियो।
2: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत अन्तिम 32 खेलमा स्पेनले प्रभावशाली प्रदर्शन गर्दै अन्तिम 16 स्थान सुरक्षित गरेको छ भने पोर्चुगल र क्रोएसिया बीचको खेल समाचार तयार पार्दासम्म जारी छ। स्पेनले अस्ट्रियामाथि 3-0 सहज जीत निकाल्दै नकआउट चरणमा आफ्नो बलियो दावेदारी प्रस्तुत गरेको हो। शुरूदेखि नै आक्रामक खेल प्रदर्शन गरेको स्पेनले खेलभर उत्कृष्ट नियन्त्रण कायम राख्दै स्पष्ट जीत हात पारेको हो। पोर्चुगल र क्रोएसिया बीचको प्रतिस्पर्धा निकै रोमाञ्चक बनेको छ। यसअघि सम्पन्न अर्को खेलमा अमेरिकाले बोस्नियालाई 2-0 पराजित गर्दै अन्तिम 16 स्थान बनाएको थियो। आज हुने अन्य खेलमा स्विजरल्याण्ड र अल्जेरिया बीच बिहान 9:15 प्रतिस्पर्धा हुनेछ। भोलि बिहान 4:15 अर्जेन्टिना र केप भर्डे आमने सामने हुनेछन्। यी खेलका विजेताले अन्तिम 16 स्थान बनाउनेछन्। र घरेलु टोली इंग्ल्याण्डले दक्षिण अफ्रिकामाथि 40 रनको जीत निकाल्दै आईसीसी महिला टी20 विश्वकप 2026 फाइनलमा प्रवेश गरेको छ। अब उपाधिका लागि इंग्ल्याण्डले साबिक विजेता अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ। चाहिएको दक्षिण अफ्रिकाले राम्रो शुरूआत गरे पनि इंग्ल्याण्डका बलरहरूको उत्कृष्ट फिल्डिङ सामु टिक्न नसकेको हो। दक्षिण अफ्रिका 20 ओभरमा 8 विकेट गुमाएर 129 रनमा सीमित भयो। यस जीतसँगै इंग्ल्याण्ड सन् 2018 पहिलो पटक महिला टी20 विश्वकपको फाइनलमा पुगेको हो। अब उपाधिका लागि इंग्ल्याण्ड र अस्ट्रेलिया बीच रोमाञ्चक भिडन्त हुने अपेक्षा गरिएको छ।
0: नयाँ आर्थिक वर्षबाट 3%

0: सरकारले लाग्ने शिक्षा समता शुल्क, अभिभावकलाई पर्ने भार र सकारात्मक पक्ष, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
2: संसद, तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद।
3: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
4: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
5: हाम्रा दुख नै त सरकारी खेती गरिसौ र पानी पिग्रला, अखन त यी हाम्रो खेती रोपाई।
2: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद।
4: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो संसद।
2: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशै भरे कार्यक्रम हेलो संसद।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
7: साझा खबरमा अब शासकीय सुधारमा नागरिक समाजको खबरदारीको कुरा। सरकारले नयाँ आर्थिक वर्षदेखि निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीबाट 3% शिक्षा समता शुल्क लिने घोषणा गरेको छ। बजेट वक्तव्यमा निजी क्षेत्रबाट संचालित शिक्षण संस्थाले विद्यार्थीबाट असूल गर्ने सबै प्रकारका शुल्कमा 3% दरले शिक्षा समता शुल्क असूल उपर गरिने भनिएको छ। सरकारको यस्तो घोषणाको विरूद्धमा भने अभिभावकहरूले आपत्ति जनाउँदै आएका छन्। यस विषयमा साथी लीलप्रकाशनले नेपाल राष्ट्रिय अभिभावक संघका अध्यक्ष कोष बहादुर जीसीसँग कुराकानी गर्नुभएको छ।
8: डाक्टर बलराम भट्टराई अर्थमन्त्री हुँदाखेरिको बेलादेखि नै यो विषयमा हामीले विमति जनाउँदै आइरहेका छौँ,
9: शुल्क उठाउने विषयमा।
8: किनभने शुल्क उठाउने विषयमा किनभने हामी भन्दैछौँ राज्यले सबै व्यवस्था मिलाओस्, राज्यले जिम्मेवारी लियोस् शिक्षा र स्वास्थ्य भन्ने एकातिर हामी त्यो भन्दैछौँ, अर्कोतिर फेरि राज्यले फेरि त्यही माथि नै अर्को कर थुपार्ने काम, यो चाहिँ विरोधाभासको हो, यो चाहिँ गर्नु हुँदैन। किनभने कर लिने त्यो क्षेत्र होइन, त्यो क्षेत्र कर आर्जन गर्ने राज्यले आर्जन गर्ने क्षेत्र होइन, त्यसको आर्जन त हुन्छ सामुदायिक संस्थागत विद्यालयको ट्याक्सको एउटा लिमिटेसन तोकिरहेछ, त्यो माध्यमबाट गरौँ, कमाईको आर्जनको माध्यम गरौँ बरु। कति उहाँले आर्जन गर्नुहुन्छ, कति उहाँहरूले वर्षमा अर्को चाहिँ स्रोत साधन जुटाउनुहुन्छ, बरु त्यसको कति पर्सेन्ट उहाँहरूले प्राप्त राज्यले प्राप्त गर्ने त्यो चाहिँ बरु गरौँ, त्यो राज्यको हितमा हुन्छ। तर सिधै अभिभावकलाई टाउकोमा पर्ने गरी यति शुल्कभन्दा शुल्क तोकिएको शुल्कमा 30% भन्दा अहिले 3% भनेको छ, पहिले 5% कुरा थियो पहिले, यो चाहिँ व्यावहारिक छैन।
9: तर जस्तो यसमा सरकारले भन्दाखेरि त विद्यालयबाट उठाउँछु भन्यो, तर यसबाट अभिभावकबाट सिधै उठाउँछु भनेर त कोही पनि उल्लेख गरेको छैन।
8: यसको मर्का त अभिभावक पर्यो।
9: तर तपाईँहरूको चिन्ता के हो भने विद्यालयले तिर्नु पर्दाखेरि त्यो रकम फेरि विद्यालयले अभिभावकबाट उठाउँछ र थप व्यवहार चाहिँ अभिभावकमा पर्छ भन्ने हो।
8: माध्यम चाहिँ विद्यालय भए पनि ल्याउने स्थान लिने भनेको त वर्ग त अभिभावक
9: भनेको निजी विद्यालयले सरकारलाई तिर्नुपर्ने 3% करको लागि अभिभावकमाथि त्यो जुन शुल्क अथवा खर्च जुन लाग्थ्यो त्यो थप्छन् अथवा बढाउँछन् भन्ने तपाईँको चिन्ता होइन?
8: त्यो व्यावहारिक छैन भन्ने
9: होइन, चिन्ता तपाईँहरूको त्यो हो कि?
8: चिन्ता
9: हो। त्यसो भए तपाईँहरूले निजी विद्यालय सञ्चालकहरूसँग तिमीहरूले यो 3% कर राज्यलाई तिर्नु पर्दाखेरि अभिभावकबाट बढाएर उठाएर होइन तिमीहरूले त्यो जम्मा गरेकोबाट मात्रै दिनुपर्छ भनेर कतिपटक तपाईँहरूलाई बैठक कहाँ कहाँ गर्नुभयो?
8: अनि यहाँले प्रश्न कुरा गर्नुभयो, जस्तै हामीले यो विषयमा के गर्यो भने एउटा विज्ञप्ति प्रणाली,
9: विज्ञप्ति त निकाल्नु भयो तपाईँले, जस्तो प्याप्सन एन्ड प्याप्सनसँग बसेर तपाईँहरूले चाहिँ यसमा अभिभावकलाई थप्न मिल्दैन त्यो गर्नु हुँदैन भन्नुभयो कि
8: भनिसक्यो हामीले? त्यो भनिसक्यो, तपाईँहरूले अहिले मौजुदा शुल्कबाट तपाईँहरूले तिर्ने हो भने चाहिँ हाम्रो भन्नु केही छैन, तर यसमा थप व्यवहार अभिभावकलाई पर्ने गर्यो भने हाम्रो विमति छ भनेर हामीले प्रश्न भनिसक्यो।
9: अनि उहाँले के भन्नुभयो
8: भने त्यसमा चाहिँ उहाँहरूले हामी कहाँ त्यसमा त्यसरी पनि भनिरहेको छ तर हुँदैन भने यही कुरा हाम्रो विमति छ उहाँहरूको बिचमा। तपाईँहरूले अहिले लिएको शुल्कमा चाहिँ जो छ एउटा एक खालको कम्प्रोमाइज गरेर लिनु भएको छ त्यहाँको अभिभावकहरूसँग अथवा त्यहाँको स्थानीय शिक्षा चाहिँ के अरे निकायहरूसँग तपाईँ जुन किसिमको एउटा चाहिँ सहमति गरेर शुल्क तोक्नु भएको छ त्यसमा गर्नु भने हाम्रो विमति छैन। तर अब थप तपाईँहरूले अभिभावकलाई व्यवहार गर्ने भने हाम्रो त्यसको विमति हुन्छ, त्यो चाहिँ हाम्रो अभिभावक लेख्नु छैन। र अहिले पनि हामीले ठाउँ ठाउँमा भनिरहेको छौँ यो राज्यले यसरी हजुवा किसिमबाट जुन किसिमको अभिभावकलाई टाउकोमा पर्ने गरी जुन शुल्क ल्याउने बाटो घुमाउरो बाटो जुन गरिरहेछ यो अभिभावकको हितमा छैन। त्यसकारण तपाईँहरूले यसमा विरोध जनाउनु होला, यो चाहिँ हितमा छ, यसो गर्न हुँदैन। र इभन अहिले लिएको शुल्कमा पनि तपाईँहरूको हाम्रो विद्यालयले त्यो अनुसारको सुविधा दिएको छैन, सुविधामा तपाईँहरू सन्तुष्ट हुनुहुन्छ हुनुहुन्न, यसमा पनि लिएको शुल्कमा पनि हामीले क्वेसन गरिरहेको छौँ।
10: यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
7: पेट्रोल पम्पा सरकारको उच्च निगरानी, बन्द गर्नेलाई 10,00,000 जरिवाना, नेपालीहरूले घुमघाममै खर्च गरे, एक वर्षमा 4.5 खर्ब, आन्तरिक पर्यटन प्रवर्धन बढ़्यो, सरकार भने ऋण लिएर पुराना सावा ब्याज तिर्दै,
10: बर्डफ्लू संक्रमित पंक्षी बिक्री नगर्न विभागको निर्देशन, पूर्वाधारलाई गति दिन सरकारले कानूनी आधार तयार गर्दै, आज देशका धेरै स्थानमा पानी पर्ने सम्भावना,
7: कर्णाली नदीमा खसेको गाड़ी अझै फेला परेन, आज बिहानदेखि पुनः खोजी शुरू, 3 वर्ष सेवा गरेका शिक्षकको सरवा हुने, विशेष अवस्थाका शिक्षकलाई प्राथमिकता, सरकारले शिक्षा समता शुल्क बापत लगाउने 3% करमा अभिभावकको विमति,
10: हान्टा भाइरस संक्रमण सकिएको विश्व स्वास्थ्य संगठनको घोषणा, भेनेजुला भूकम्पमा हराएका एक व्यक्तिको 8 दिनपछि उद्धार, इरानद्वारा हर्मुज जलमार्गमा पुनः कराई,
7: र विश्वकपमा
11: दाँत बलियो भयो भने आँख बलियो हुन्छ,
7: खादारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल,
11: पाथीभरा डेन्टल खादारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्,
7: हाम्रा सेवाहरू
11: दाँत नदुखाई खोल्ने,
7: दाँत भर्ने, दाँतको आसुति गर्ने,
11: दाँतको एक्सप्रेस सुविधा,
7: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
11: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
7: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, घिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल,
11: ध्यान दिनै पर्ने कुरा,
7: दुखेको दाँत, किराले खाएको दाँत, दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ,
11: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ, दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल,
12: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1 हाटलाक नेटुडी खेल छेउ शङ्खुवा सभा, फोन नम्बर 0295 62320 र 98420 50501।

0: सबै राम्रो सधैं हाम्रो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नु होला।
1: अदालतको अनुमति बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिट सर्वोच्च अदालतद्वारा खारेज। युद्ध विराम सम्झौता कार्यान्वयन नहुँदा 20 लाख पालेस्टिनीको भविष्य अनिश्चित। 9 महिना अघि नै युद्ध विराम घोषणा भए पनि इजरायली आक्रमण भने जारी। र स्पेन फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश। अस्ट्रिया 3-0 पराजित पोर्चुगल र क्रोएसिया बीचको प्रतिस्पर्धा जारी।

0: हजुर, अब स्थानीयमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। स्थानीयमा घर कर्जा, स्थानीयमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट, एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्यास ब्याक र 0% इएमआई। नागरिकता भए पुग्छ, बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी। अब घरमै स्टेडियम एक्सपिरियन्स। एलजी, लाइफ गुड।

0: आजकल AI voice फेक वीडियो को माध्यम बाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक ब्याङ्क सर्भे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यसका ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा ब्याङ्कमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीयमा ब्याङ्कद्वारा जारी।
1: नमस्कार, कान्तिपुर डायरीका साथमा पूजनी र म श्रीकृष्ण शुरू गरौं अहिले समयका प्रमुख प्रसंगबाट।
2: राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन महाधिवेशनमा प्रदेशसभा खारेज गर्ने बहस अघि सारेकोमा मधेस केन्द्रित दलहरूले असन्तुष्टि जनाएका छन्। उनीहरूले बिहिबार प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार असीम शाह संयोजक रहेको संविधान संशोधन कार्यदलसँग भेटेरै सरकारले प्रदेशसभा खारेजीको प्रस्ताव औपचारिक रूपमा अघि बढ़ाए प्रतिवाद गर्ने चेतावनी समेत दिएका छन्। यस विषयमा सरकारसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्नो धारणा के हो भन्ने प्रश्न पार्नुपर्ने माग मधेसवादी दलका नेताहरूको छ। संघीयताका लागि मधेस तराईमा ठूलो आन्दोलन गरेका यी दलहरूले रासोपाको त्यो प्रस्ताव स्थगित गर्नुपर्ने धारणा कान्तिपुर संघको कुराकानीमा व्यक्त गरेका छन्। सैद्धान्तिक रूपमा प्रदेशको पुनः संरचना गर्ने विषयमा सहमत हुन सकिए पनि प्रदेशसभा खारेजले संघीयता नै कमजोर बनाउने जसपा नेपाल जनमत र नागरिक उन्मुक्ति पार्टीको भनाई छ। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्र प्रदेश व्यवस्था र समावेशितामा प्रहार भए प्रतिवाद गर्ने बताएका छन्। उनले संघीयता सयौं मधेसी जनताको बलिदानीबाट प्राप्त उपलब्धि भएको भन्दै प्रदेशसभा बिना संघीयता हुनै नसक्ने बताए। अध्यक्ष यादवले रासोपा महाधिवेशनमा आएको प्रस्ताव सरकारको नभएकाले अब सरकारको निर्णय महत्वपूर्ण हुने बताएका छन्। उनले भने हामी संविधान संशोधनबारे सरकारले ठोस प्रस्ताव ल्याएपछि छलफल गर्छौं।
1: अब अदालतमा पनि कृत्रिम बुद्धिमत्ता एआई प्रयोग हुने भएको छ। सर्वोच्चको फुल कोर्टले हिजो न्यायपालिकाको सूचना तथा संचार प्रविधि नीति 2083 पारित गर्दै एआई प्रयोगको बाटो खुलाएको हो। मस्यौदा लेखन अध्ययन अनुसन्धानमा सहयोग पुग्ने गरी एआईमा आधारित प्रणाली प्रयोग बढ़ाइने नीतिमा उल्लेख छ। न्यायिक निर्णयमा दखल पुग्ने गरी भने एआईको प्रयोग गर्न नपाइने उल्लेख गरिएको छ। न्यायिक काम कार्यवाहीमा आन्तरिक वा बाह्य निकायबाट विकास गरिएका एआई सम्बन्धी प्रणालीको प्रयोग गर्दा त्यसको विश्वसनीयता पारदर्शिता पूर्वाग्रहविहीनता र कार्य संचालनको ढाँचा लगायतका पक्ष विश्लेषण गरी उपयुक्तताका आधारमा प्रयोग गर्ने व्यवस्था मिलाइने पनि नीतिमा उल्लेख छ। मुद्दा व्यवस्थापन प्रणालीमा मुद्दा सम्बन्धी विवरण तथा कागजात प्रविष्ट गर्दा एआई प्रणालीका लागि मशिनले खोजी गर्न सक्ने ढाँचामा डेटाबेस तयार गरिने भएको छ। सर्वोच्च अदालत सहित देशभरका अदालतका आदेश तथा फैसला एआईबाट सहजै खोजी गर्न सकिने र पढ्न सकिने बनाइने नीतिमा उल्लेख छ। सूचना तथा संचार प्रविधि नीति निर्माणमा संलग्न सहसचिव अमित उप्रेतीका अनुसार एआईको प्रयोगका सम्भावित क्षेत्र पहिचान गर्दै लागू गर्ने पहिलो कदमका रूपमा यो नीति आएको हो। एआईको धेरै प्रयोग कानूनी अनुसन्धान लिगल रिसर्च मानक केन्द्रित गराइने गरी नीति तयार गरिएको उनले बताए। प्रधान न्यायाधीश मनोज कुमार शर्माले नियुक्ति अघि संसदीय सुनवाईका क्रममा ई कोर्ट बनाउने र एआईको प्रयोगबारे नीति बनाउने वाचा गरेका थिए। त्यही वाचा अनुसार बनाइएको नीति फैसला अध्ययनदेखि मुद्दा व्यवस्थापन सम्मका कार्यमा कोशीढुङ्गा हुने प्रधान न्यायाधीश शर्माले बताए। सूचना प्रविधिको विकाससँगै न्यायालय पनि प्रविधि मैत्री हुनुपर्ने र त्यसबाट फाइदा लिन सक्नुपर्ने भएकाले फुल कोर्टले यस्तो नीति बनाएको हो। उनले भने भविष्यमा यसलाई समयानुकूल परिमार्जन गर्दै

0: उनको भनाई छ। सो ऐन संशोधन गर्नुको औचित्यबारे जानकारी दिँदै अर्थमन्त्री वाग्लेले भने,
1: ग्रे लिस्ट को बदनामीबाट चाँडै भन्दा चाँडै निकाल्नको लागि सहयोग पुग्छ कि भनेर, र यसलाई सार्वजनिक बहसमा यो विषयलाई प्रवेश गराइराख्दा त्यो एक्जिट हुने प्रक्रियालाई सहयोग नै पुग्छ भनेर पनि हामीले यो कुराहरू गरेका हौं। यसमा घनीभूत छलफल गरेर, व्यापक संशोधन गरेर, अघि मैले इंगित गरेको इकोनोमिक क्राइम्स अथोरिटीकै छलफल चल्दाखेरि चाहिँ हामीले ठूलो लामो प्रक्रियाबाट जान सकिन्छ। अहिलेलाई यसको स्कोप सानो छ, फोकस्ड छ, त्यही भएर यसलाई धेरै बराल लिएर समय लामो लिन नपर्ला भन्ने मेरो व्यक्तिगत धारणा छ।
0: विद्यमान व्यवस्थालाई कुनै प्रभाव नपार्ने गरी संशोधन गर्न लागि अर्थमन्त्री वाग्लेले जानकारी दिए। आर्थिक अपराधका घटनाबारे छानबिनका लागि छुट्टै संयन्त्र बनाउने विषयमा समेत छलफल भइरहेको उनले बताए।
1: हाम्रो यसै वर्षको एउटा योजना चाहिँ यो सम्पत्ति शुद्धिकरण मात्र होइन, अलि सशक्त आर्थिक अपराध विरूद्धको अख्तियार जस्तै जस्तै निकाय, इकोनोमिक क्राइम्स अथोरिटी जस्तो बनाउन सकिन्छ कि भनेर छलफलमा जाओस् भन्ने पनि हाम्रो चाहना छ। तर अहिलेलाई ग्रे लिस्टमा परिरहेको अवस्थामा त्यो सेन्स अफ अर्जेन्सीका साथ हामीले काम गर्नुपर्ने भए भएर यी विधेयकहरूलाई अझ सशक्त बनाउँदै जानुपर्ने हुन्छ नै। एकै जरियाबाट सिर्जना भएको विषय फरक फरक निकायबाट अनुसन्धान गर्दा राज्यको लागत, अदालती प्रणाली र बिगो असुल उपर समेतमा समस्या पर्ने भएकोले विधेयकको व्यवस्था उपयुक्त रहेको छ भन्ने मेरो जिकिर छ।
0: आगामी दिनमा हुन सक्ने ठूला अनियमितता एवं आर्थिक अपराधका घटना कम गर्न विधेयकमा नयाँ व्यवस्था गरिएको मन्त्री वाग्लेको भनाई छ।
2: विशेष परिस्थितिमा नेपाली सेनामा तहत रहेर परिचालन हुन सक्ने जनशक्ति तयार पार्न सरकारले विधेयक ल्याएको छ। विद्यालयमा अध्ययनरत विद्यार्थी वा राष्ट्रिय आवश्यकताका आधारमा जुनसुकै नागरिकलाई तालिम दिन र तालिम प्राप्त व्यक्तिलाई स्वयंसेवकका रूपमा राष्ट्र सेवामा खटाउन सकिने व्यवस्था गरिएको राष्ट्रिय सेवा दल सम्बन्धी विधेयक संसदमा दर्ता गरिएको छ। रक्षा मन्त्रालयले तयार पारेको विधेयक प्रतिनिधि सभामा लगिएको हो। रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट दर्ता गरिएको विधेयकमा विशेष परिस्थिति र युद्ध वा आन्तरिक द्वन्द्वको समयमा जुनसुकै नेपाली नागरिकलाई सेवा दलको तालिम गराउन सकिने व्यवस्था गरिएको छ। नेपाली सेना, अन्य सुरक्षा निकाय, नेपाल सरकारका विभिन्न सेवाका लागि राष्ट्रिय भावनाले ओतप्रोत उच्च मनोबल सहितको मानव स्रोत तयार गर्ने लक्ष्य विधेयकले राखेको छ। विद्यार्थीलाई अनुशासित, इमान्दार, स्वाभिमानी बनाउँदै राष्ट्रप्रेम र जनतापति सेवाभाव तथा राष्ट्रिय एकताको भावना जागृत गराउने र नेतृत्व क्षमताको विकास गराउने सेवा दलको उद्देश्य रहने विधेयकमा उल्लेख छ। विक्रम सम्बत 2027 सालमा बनाइएको राष्ट्रिय सेवा दल ऐनलाई खारेज गर्न सरकारले विधेयक ल्याएको हो।

हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।

0: AI TV मा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट AI पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% EMI नागरिकता भए पुग्छ बेस एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपीरियन्स LG लाइफ्स गुड
1: वाटरले पुग्दैन

0: नम्बर वन नेपाली पेन्ट्स कम्पनी जस्मिन पेन्ट, तीन दशकदेखि नेपाली मनको रंग।
1: ब्रेकपछि कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तार।
2: कान्तिपुर सविस्तार।
1: वर्षा शुरू भएसँगै देशभरका राजमार्गमा पहिरो हटाउन 155 उपकरण परिचालन गरिएको छ भने थप 122 उपकरण तयारी अवस्थामा राखिएको छ। सड़क विभागले पहिरोको जोखिम भएका खण्डमा उपकरण पठाएर अस्थायी व्यवस्थापनका लागि तयारी गरेको हो। आवश्यकता परेमा निजी क्षेत्रका उपकरण समेत प्रयोग गरिने प्रसंग सहित कान्तिपुर कर्मी विमल खतिवड़ाले तयार पारेको सामग्री अबको क्रममा।
3: वर्षा शुरू भएसँगै पहिरो हटाउन देशभर राजमार्गको विभिन्न खण्डमा 155 उपकरण परिचालन गरिएको छ। थप 122 उपकरण तैनाथ राखिएको छ। सड़क विभाग अन्तर्गत यान्त्रिक महाशाखाले पहिरोको जोखिम रहेका राजमार्गमा पहिरो खस्न साथ 55 मिल्ने गरी उपकरणको व्यवस्था गरेको हो। शाखा अन्तर्गत समग्रमा 277 उपकरण छन्। वर्षामा पहिरो खसेर अवरूद्ध हुने राजमार्गलाई अस्थायी रूपमा व्यवस्थापन गर्ने गरी ठाउँ ठाउँमा उपकरण पठाइसकिएको सड़क विभागका उपमहानिर्देशक एवं प्रवक्ता श्याम बहादुर खड्काले बताए। ले भने पहिरो खसेर अवरूद्ध हुने जोखिम रहेका विभिन्न राजमार्गका विभिन्न खण्डमा उपकरण पठाएर तयारी अवस्थामा राखिएको छ। अहिले व्यवस्थापन गरिएका उपकरण अपुग भए निजी क्षेत्र र निर्माण व्यवसायीसँग मागेर पनि काम गर्न सकिन्छ। सड़क विभाग अन्तर्गत विभिन्न जिल्लामा विपद व्यवस्थापनलाई ध्यानमा राख्दै अवरूद्ध यातायात सञ्चालन गर्न सड़क डिभिजन र सम्बन्धित योजना प्रमुखको संयोजकत्वमा टास्क फोर्स बनाइएको छ। तुरन्तै आवश्यक परेका ठाउँमा लगेर राख्न मिल्ने गरी तयारी देशभर 10 बेलीब्रिज अवस्थामा राखिएको विभागले जनाएको। खड्काले भने कही आवश्यक परेका वा बाढ़ीले पुलमा क्षति गरे तत्काल बेलीब्रिज राखेर सवारी आवागमन सञ्चालन गर्न मिल्ने गरी तयारी गरेका छौं। सरकारले पहिरोको दिगो व्यवस्थापनका लागि भन्दै आगामी आर्थिक वर्षका लागि 3,17,00,000,000 रूपियाँ विनियोजन गरेको छ। खड्काका अनुसार पहिरोका समस्या रहेका राजमार्गहरूमा त्यसको दीर्घकालीन समस्या समाधान गर्न आगामी आर्थिक वर्षका लागि छुट्टै बजेट विनियोजन गरिएको छ। उनले भने त्यसमा समस्या भएका खण्डहरूलाई प्राथमिकतामा राखेर काम थाल्छौं। केहीको अध्ययन भइसकेको छ, त्यसलाई कार्यान्वयनमा लान्छौ। केहीको अध्ययन गरेर कार्यान्वयनमा लग्ने तयारी छ। ठेक्का भएर काम भइरहेका सड़क खण्डमा भने सम्बन्धित आयोजनाका प्राविधिक कर्मचारीको उपस्थितिमा निर्माण व्यवसायीकै उपकरणबाट पहिरो पछ्याएर यातायात सञ्चालन गरिनेछ। पहिरोको जोखिम रहेका क्षेत्रमा एक्सावेटर, ट्रिपर र ट्रक पठाइसकिएको सड़क विभागका उपमहानिर्देशक एवं यान्त्रिक महाशाखाका प्रमुख मोहन अधिकारीले बताए। देशभर हेभी इक्विपमेन्ट डिभिजन र यान्त्रिक कार्यालय 16 छन्। यिनै कार्यालय अन्तर्गतका सड़कमा उपकरण पठाइएको हो। वर्षाका लागि 277 उपकरण तयारी राखिएको छ। अधिकारीले भने पहिरोको बढ़ी जोखिम रहेको कुनै कुनै ठाउँमा लोडर र टिपर 2-2 पठाइसकिएको छ। बढ़ी जोखिम र नजिकै पहिरो खसेपछि फाल्न नहुने ठाउँमा बोकेर लग्ने ट्रक टिपरको व्यवस्थापन गरिएको छ। केही इक्विपमेन्ट महाकाली नदी संरक्षणको काममा परिचालन गरिएको उनको भनाइ छ। बाढ़ी आएर बस्तीमा पस्ने जोखिम हुँदा 12 उपकरण परिचालन गरिएको हो। यान्त्रिक महाशाखाका अनुसार 2 बढ़ी समस्या बीपी राजमार्गमा छ। त्यहाँ ठेक्का भएर सड़कको नयाँ ट्रयाक बनाउने काम भइरहेको निर्माण व्यवसायको उपकरण परिचालन गरेर पहिरो पछ्याइनेछ। सधैँ पहिरो खसेर समस्या भइरहने अरणीको राजमार्ग अन्तर्गत कोदारी खण्ड पनि रहेको यान्त्रिक महाशाखाका प्रमुख अधिकारीले बताए। सो ठाउँका लागि उपकरण पठाइसकिएको छ। अधिकारीले भने वर्खा हिउँदमा दिनदिनै पहिरो खस्ने जोखिम भएको नारायणगढ़ मुगलिन सड़क खण्ड हो। राजधानीलाई जोड्ने कान्ति राजमार्गमा पनि पहिरोको समस्या उस्तै छ। बाढ़ी पहिरो खसेर लामो समयसम्म यातायात आवागमन प्रभावित हुनेमा कर्णाली राजमार्ग पर्छ। मेची राजमार्गको पनि विभिन्न खण्डमा पहिरोको जोखिम रहेकाले उपकरण पठाइसकिएको छ। प्रमुख अधिकारीले भने सिद्धार्थ राजमार्गको पाल्पा पोखरा जोड्ने खण्डमा पनि पहिरोको समस्या छ। त्यहाँ पनि उपकरण पुगिसकेको छ। मुख्य रूपमा पहिरो जाने खण्ड यिनै हुन्। वर्खाका बेला अन्य स्थानमा साना ठूला पहिरो त आइरहेका हुन्छन्। तराईमा पर्ने राजमार्ग बाहेक पूर्व मेचीदेखि पश्चिम महाकाली खण्डमा पहिरोको जोखिम रहेको उनले बताए। मौसम पूर्वानुमान महाशाखाको मौसम सम्बन्धी प्रक्षेपण अनुसार नै कार्ययोजना बनाएर उपकरण पठाउने गरिएको प्रमुख अधिकारीले बताए। एक असारमा पहिरोको जोखिम रहेको क्षेत्रमा इक्विपमेन्ट पठाएर कार्तिक मसान्तसम्म राख्ने गरिन्छ। एक असारबाट मनसून शुरू हुन्छ। सामान्यतया कार्तिक अन्तिममा मनसून सकिन्छ। उनले भने दशैं तिहार र छठ जस्ता ठूला चाडपर्व सकिसकेपछि मात्र मेसिन फिल्डबाट फर्काएर सम्बन्धित कार्यालयमा पठाउँछौ। अहिलेलाई पहिरो पछ्याउन उपकरण पर्याप्त रहेको उनको भनाइ छ। देशभर 80 राजमार्ग छन्। यिनै राजमार्गमा सवारी चाप बढ़ी हुने भएकाले पहिरोका कारण सवारी आवागमन प्रभावित हुन नदिन उपकरण पठाइएको सड़क विभागले जनाएको छ। सधैँको वर्षामा शान्ति राजमार्ग, बीपी राजमार्ग, नागढुङ्गा मोङनिङ सड़क, कोशी कर्णाली काली गण्डकी करिडोर, साफे मार्तडी सड़क, भालुबाङ प्युठान सड़क, सुर्खेत नेपालगंज सड़क, मेची राजमार्ग, नारायणगढ़ मोङलिङ सड़क, गल्छी तिरसुली च्याप्रुबेसी रसुवा गढ़ी सड़कको विभिन्न खण्डमा पहिरोको जोखिम बढ़ी रहने गरेको छ। विस्तार भइरहेको नागढुङ्गा मोङलिङ सड़क अन्तर्गत पहिरो खस्ने जोखिम रहेका क्षेत्रहरूमा फुर्के खोला, झ्याप्ले खोला, 13 किलोमिटर, 4 किलो, रातमाटे, शीतल बजार नजिक, मलिङ्गा, विशाल बजार नजिक, झ्यामिरे घाट, जवाङ खोला, मौवा खोला र घोप्टे भीर छन्। नागढुङ्गा नौबिसे सड़क अन्तर्गत झ्याप्ले खोलामा 2081 साल असोजमा रोकिराखेको माइक्रो बस र यात्रु बस पहिरोले पुर्दा 35 जनाको मृत्यु भएको थियो। अहिले सो क्षेत्रमा पहिरो रोकथामका काम भएको र पहिरो पछ्याउन उपकरण तयारी अवस्थामा रहेको विभागले जनाएको छ।
4: नेपाल राष्ट्र बैंकले निश्चित प्रतिशत तोकेर ऋण प्रवाह गर्नुपर्ने भनी बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएका क्षेत्रमा नै प्रवाह भएको ऋणमा समस्या चुरिन थालेको छ। गत चैतसम्मको कुल खराब कर्जा मध्ये कृषि र मत्स्यपालनको हिस्सा मात्रै झण्डै 23.5% देखिएको छ। जलविद्युत आयोजना लगायत निर्माण क्षेत्रको हिस्सा करिब 10.5% छ। खराब कर्जामा थोक तथा खुद्रा व्यापारको हिस्सा करिब 10% छ। तोकिएको क्षेत्रमा कर्जा प्रवाह नगरी नियामक निकायको कार्यवाही भोग्नुपर्ने र ब्याङ्क तथा वित्तीय संस्थाले पनि कर्जाको गुणस्तर सम्बन्धमा आँखा चिम्लने, अर्थतन्त्र चलायमान नहुँदा कृषिसँगै लघु साना तथा मझौला उद्यमी सबैभन्दा छिटो प्रभावित हुने लगायत कारण यस्तो भएको जानकारहरू बताउँछन्। तोकिएको क्षेत्रमा खराब कर्जा धेरै हुनुका साथै उद्देश्य अनुसार नतिजा नआएपछि राष्ट्र ब्याङ्कले गत चैतमा ब्याङ्क तथा वित्तीय संस्थाले अनिवार्य कर्जा बेसर गर्नुपर्ने क्षेत्रको दायरा परिमार्जन गरेको छ। यसमा यसअघि तोकिएका क्षेत्र अन्तर्गत कृषि, ऊर्जा र लघु घरेलु साना तथा मझौला उद्यम व्यवसाय मात्र रहेकोमा अहिले पर्यटन, सूचना तथा उद्यम व्यवसाय, ऊर्जा, सूचना प्रविधि र स्वदेशी कच्चा प्रविधिमा आधारित निर्यात उद्योगमा गरेर कुल कर्जाको न्यूनतम 20% कर्जा विस्तार गर्नुपर्नेछ। तर विपन्न वर्ग क्षेत्रमा न्यूनतम 5% कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था भने यथावत नै राखिएको छ।

पूर्व अर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेललाई थप 6 दिन हिरासतमै राख्न अदालतले अनुमति दिएको छ। विशेष अदालतले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई त्यस्तो अनुमति दिएको हो। सम्पत्ति शुद्धिकरण मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका पौडेललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट अनुसन्धानका लागि तेस्रो पटक 6 दिन म्याद थप भएको हो। अदालतका न्यायाधीश हेमन्त रावल, न्यायाधीश दिल्ली रत्न श्रेष्ठ र न्यायाधीश उमेश कोइरालाको इजलासबाट म्याद थप भएको हो। अदालतको आदेश बमोजिम पौडेललाई हिरासतमा राख्न पठाइएको छ। यसैबीच सर्वोच्च अदालतले पौडेललाई गैर कानूनी रूपमा थुनामा राखिएको दावी गरिएको रेट खारेज गर्ने फैसला सुनाएको छ। न्यायाधीश द्वय विनोद कुमार शर्मा र नित्यानन्द पाण्डेको इजलासले रेट खारेज गर्ने अन्तिम निर्णय सुनाएको हो। पौडेलकी श्रीमती दोमाया पौडेलले असार 10 गते सर्वोच्चमा गैर कानूनी थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी थिइन्।

0: आजकल AI वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक बैंक सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय बैंकद्वारा जारी
1: Red Bull Babal Energy
2: Sainiku 197 ma 50 lakh ko bima tireko sampurna premium phirta Surya Jyoti sahi plan
3: Surya Jyoti life insurance jivan ko lagi

0: हजुर, अब सानैमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानैमा घर कर्जा, सानैमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: आर्थिक समाचारको स्टाफमा
2: गर्मीमा नयाँ स्विम, रिफ्रेशमेन्टमा न्यूट्रिशन मिक्स, चिसो हरेस।
1: चालू आर्थिक वर्षमा 966 जनाले स्टार्टअप कर्जा पाउन भएका छन्। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले सूचना जारी गर्दै उनीहरूलाई स्टार्टअप कर्जाका लागि सिफारिश गरेको हो। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा कार्यक्रम अन्तर्गत प्राप्त 10,244 प्रस्ताव मध्ये 1,301 परियोजनालाई प्रारम्भिक सूचीमा छानेको थियो। यसबाट पनि योग्य प्रस्तावकको सूचीमा परेका 1,298 परियोजनालाई प्रस्तुतिकरणका लागि छानिएकोमा 1,156 ले मात्रै प्रस्तुतिकरण गरेका थिए।

0: हेल्थसँग कहिले गर्दिनु सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेम
1: गुड लाइफ डाइजेस्टिव बिस्किट।
2: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। हमासले इजरायलमा 7 अक्टोबर 2023 करिब 1200 जनाको ज्यान जाने गरी घातक आक्रमण गरेको थियो। त्यसको भोलिपल्ट अर्थात 8 अक्टोबरमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमास विरूद्ध युद्ध घोषणा गरे। यसले हमास नियन्त्रित प्यालेस्टाइनको गाजा क्षेत्रमा एउटा नयाँ युद्धको श्रृंखला शुरू भयो। बिहिबार गाजामा युद्ध शुरू भएको 1000 दिन भयो र यसको मूल्य सर्वसाधारणले चुकाइरहेका छन्, जसका कारण गाजामा रहेका 20 लाख भन्दा बढ़ी प्यालेस्टिनीहरूको भाग्य अनिश्चित बनेको छ। ठूलो संख्यामा मानिसहरू भग्नावशेषहरू बीच बाँच्न बाध्य छन्। विस्थापित हुनेहरूको संख्या पनि ठूलो छ। पछिल्लो पटक 10 अक्टोबर 2025 इजिप्ट र अमेरिकाको मध्यस्थतामा हमास र इजरायल बीच युद्धविराम भएको थियो। त्यसबेला हमासले हतियार त्याग्ने र इजरायलको कब्जामा रहेको भूभागबाट सेना फिर्ता लैजाने सहमति भएको थियो। इजरायलले बन्दी बनाएका प्यालेस्टिनी र हमास बन्दी बनाएका इजरायलीलाई पनि रिहा गर्ने र गाजापट्टीमा मानवीय सहयोग बढ़ाउने विषयमा सहमति भएको थियो। गाजाको झण्डै आधा भूभाग नियन्त्रणमा लिइसकेको इजरायली सेनाले त्यसलाई निरन्तर विस्तार गरिरहेको छ। करिब 70% भूभाग कब्जामा लिने उसको लक्ष्य छ।
3: खेलकुद समाचारको साथमा
4: एलजी लाइफ गुड।
5: स्पेनले फिफा विश्वकप फुटबलको नकआउट चरणमा 16 वर्षपछि जित हात पारेको छ। गैराती भएको खेलमा 80-3 पराजित गर्दै स्पेन सन् 2010 पहिलो पटक नकआउट चरण प्रवेश गरेको हो। लस एन्जलस स्टेडियममा भएको खेलमा मिकेल ओयाजावालको 2 गोलको मदतमा स्पेनले अस्ट्रियामाथि सहज जित हात पारेको हो। सन् 2010 दक्षिण अफ्रिकामा भएको विश्वकपको फाइनलमा नेदरल्याण्डसलाई हराएर उपाधि जितेपछि स्पेनले विश्वकपको नकआउट चरणमा पहिलो जित हात पारेको हो। स्पेनले अब अन्तिम 16 पोर्चुगल र क्रोएसिया बीचको विजेतासँग खेल्नेछ।
2: अब मौसम सम्बन्धी जानकारी। मनसुनी वायुको प्रभावका कारण कतिपय स्थानमा अहिले वर्षा भइरहेको छ। हिमाली र पहाड़ी भूभागका केही स्थानमा आज मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विभाग

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संस्था सभा 95.5 मेगाहर्ज।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ सङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420505041।
4: होइन, यो खातबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
5: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खातबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खातबारी नगरपालिका 1 प्रगति टोल, विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180।

0: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 9852165080 र 9841008181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी 1, सङ्खुवा सभा।

0: digital nepal chakma anike hekyang yammo lakori hekyang ainan thosa usurganu ningwa kebakpa banking ra labu phokun muktinath vikas bank re tencha aplungo choguba muktinath vikas bank tencha bank omen bank tencha o ketma pong
1: हेरन विष्णु मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो उफ कुन जन्मको पाप थियो कुन्नी
2: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हो यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो सानोमै उपचार गरे ठिक भइहाल्छ नि यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ चिन्ता लिनै पर्दैन
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी सम्पर्क नम्बर 9852555768 9852555768
4: साथै 9852555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ आजै सम्पर्क गर्नुहोस्
5: ओहो लु नमस्कार है सर
6: ओहो लु नमस्कार है सर नमस्कार
5: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ कहाँ सिलाउनु भएको सुट
6: हो नि सर ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि
5: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो
7: हजुर काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ
5: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला
7: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ
5: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट दौरा सुरुवाल अल्लोको कोट ढाकाको कोट जुवारी कोट अफिसियल सुट निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ
7: छटाल टेलरिङ सेन्टर खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो
5: डिजाइनर सुमन ठटाल 9865349444
7: र 0295901155
8: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स
9: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला
10: त्यसको लागि के को चिन्ता हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ त्यहाँ विभिन्न कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ
9: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खादबारी एक नगरपालिका रोड सङ्खुवा सभा
10: हजुर हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ
9: प्रोप्राइटर लक्ष्मी काफ्ले
10: सम्पर्क 9843447262
9: 9010555585
10: र वाट्सएप नम्बर 9852028646

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ तार 0295-75-147।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खानबारी शंखुवा सभाको अत्यन्तै जरुरी सूचना। यस खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय शंखुवा सभाबाट बिक्री भइरहेको चामलको मूल्यमा प्रति केजी ₹10 छुट सहित असार मसान्तसम्मको लागि सहुलियत बिक्री वितरण भइरहेको बेहोरा सहर्ष जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल प्रति बोरा मात्र ₹1225 अर्थात प्रति केजी मात्र ₹49, तीन जीरा मसिनो चामल प्रति बोरा मात्र ₹1850 अर्थात प्रति केजी मात्र ₹74 र चिनी प्रति केजी मात्र ₹95।
3: थप जानकारीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी शंखुवा सभा, फोन नम्बरहरू 0295-65-201 र 97-4-22-520।
4: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
5: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
4: शंखुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू
4: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिइने,
5: दाँत खोल्ने, दाँत सफा गर्ने,
4: दाँतको एक्सरे गर्ने,
5: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
4: झिक्न मिल्ने आरपीडी लगाइने,
5: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
4: बाङ्गो टिङ्गो दाँत मिलाइने,
5: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
4: मनकामना डेन्टल क्लिनिक खाद्रे नगरपालिका एक प्रहरी गेट सेउ शंखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
5: सम्पर्क नम्बर 0295-90-667 र 98-420-22-667।
6: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
7: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
6: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
7: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
6: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
7: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
5: रबिन टेलर्स, खादबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
5: सम्पर्क नम्बर 98-60-96-40-00
4: र 98-19-32-76-75।
8: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार शंखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
9: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7 विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको 8 सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा 9 यातायातको सुविधा भएको
10: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादावारी नपा 7 नयाँ बजार सङ्खुवा सभा फोन नम्बर 0295611665 98421552564 98421926987 र 98520519906
11: Celebrating the history and future of Sankhu Aspa, Radio Sankhu Aspa 95.5 MHz.

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: नमस्कार है वडा अध्यक्ष ज्यू।
2: नमस्ते नमस्ते, के बताउनु भएको?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
2: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुट त हाम्रै सखुवा सभाको नमुना एक मात्र विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
4: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
5: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
5: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 9842287776।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खादबारी 1 बुदुचुक बाटो दूरसञ्चार जाने बाटो।
9: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो।
10: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोर सुनसरी, सम्पर्क नम्बर 9852557768, 9852557768।
0: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
12: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
13: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
12: शंकर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
13: हाम्रा सेवाहरू
12: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
13: दाँत खुल्ने दाँत सफा गर्ने,
12: दाँतको एक्सरे गर्ने,
13: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
12: झिक्न मिल्ने आरपीडी लगाइने,
13: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
12: बाङ्गो टिङ्गो दाँत मिलाइने,
13: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
12: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
13: सम्पर्क नम्बर 0295906667 र 9842267676।
14: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार, अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
15: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
14: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
16: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संस्था सभाको खादबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
14: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
16: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
15: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
16: होटल टेलरिङ सेन्टर खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
15: डिजाइनर सुमन ठटाल 9865349444
16: र 029590155।
15: मोर स्टाइल मोर डिजाइन ठटाल टेलर्स।
17: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खानबारी संस्था सभाको अत्यन्तै जरुरी सूचना। यस खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय संखुवा सभाबाट बिक्री भइरहेको चामलको मूल्यमा प्रति केजी रु 10 छुट सहित असार मसान्तसम्मको लागि सहुलियत बिक्री वितरण भइरहेको बेहोरा सहर्ष जानकारी गराउँदछौ। अरुवा सोना मन्सुली चामल प्रति बोरा मात्र रु 1225 अर्थात् प्रति केजी मात्र रु 49। स्टिम जिरा मसिनो चामल प्रति बोरा मात्र रु 1850 अर्थात् प्रति केजी मात्र रु 74 र चिनी प्रति केजी मात्र रु 95।
18: थप जानकारीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमाली टोल खादबारी संखुवा सभा। फोन नम्बरहरू 029562201 र 9749922520।
19: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
20: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
21: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा

0: भएको र प्रयोगत्मक साथै व्यावहारिक शिक्षामा आधारित छ। आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। सात, विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। आठ, सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। नौ, यातायातको सुविधा भएको।
1: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादावारी नपा सात नयाँ बजार सङ्खुवा सभा, फोन नम्बर 0295611065, 98421552564, 98421926987 र 98520551906।
2: खुशीको खबर तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी एक शङ्ख सभा जिल्ला अस्पतालको छेउ, फोन नम्बर 0295572067, मोबाइल 97438640084।
3: आयो सबको घर घरमा।
1: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
4: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संघ सभा 95.5 मेगाहर्ज।
1: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432571841 र 0295262666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
5: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
6: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
7: किन र काका?
6: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
7: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
6: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
7: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
6: सिर्जन एन्ड सम्राट सुनचादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
7: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
6: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
7: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
6: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
7: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
6: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
7: प्रोप्राइटर सुनु एन भीमका दाइली।
6: सम्पर्क 0291404 र 98045 4527।

0: digital ne pasuk ma anige hekeng yamu la ori hekyan. Ainan thosa usurbanu ningwa kebakta banking re labu fokum. Muktinath Vikas Bank re tensha aplungo choguga. Muktinath Vikas Bank. Tensha bank omen bank tensha o get mapong.
1: राष्ट्रको गौरव नेपालीको आवाज आजको आवश्यकता समृद्ध समाज रेडियो संख सभा 95.5 मेगाहर्ज।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99525160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, हाँगरी 1, संखुवा सभा।
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता? हाम्रै खाँचबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँचबारी 1, नगरपालिका रोड, संखुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
3: प्रोप्राइटर लक्ष्मी काफ्ले,
4: सम्पर्क 98433-47262,
3: 98-10-55-55-85
4: र वाट्सएप नम्बर 98-5-20-28-646।
5: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
6: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
7: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295611065, 98421-52564, 98421-26987 र 98520-51906।
8: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैतालामै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो पनि।
9: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
10: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी। सम्पर्क नम्बर 98525-55768, 98525-55768।
6: साथै 98525557 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
11: तदनुसार ईस्वी सन् 2026 रहेको छ। आज जुलाई 3 तारीक नेपाल सम्बत 1146 तसलागा रुद्रनाम संवत्सर रहेको छ। श्री सूर्य उत्तरायण ग्रीष्म ऋतु आषाढ़ महिनाको कृष्ण पक्ष परम पवित्र पावन दिन आजको दिनबाट हेर्दा तृतीय रहेको छ। सूर्योदयमा तृतीय तिथि 10:03 बिहान 9:15 तदुपरान्त भने चतुर्थी तिथि रहनेछ। श्रवण नक्षत्र 13:28 विशेष गरी दिनको 10:37 विष्कुम्भ योग 28:14 बबकरण 41 रहेको छ भने आज आनन्द योगमा धुम्र योग रहेको छ। आजको दिनमानको समय रहेको छ, विशेषत आजको दिनमानको समय 34:30 बिहान सूर्योदय 5:14 जाँदा भयो। साँझ सूर्यास्त 7:02 जाँदा रहनेछ। सूर्योदय र दिनमानको समय हेर्ने हो भने 4:30 लगभग दिन लामो छ। यो बेला रात छोटो हुने बेला हो। अब लागौं आजको ग्रह गोचरतर्फ। सूर्य यतिखेर मिथुन राशिमा छन्, चन्द्रमा मकर राशिमा, मंगल वृष राशिमा छन् भने बुध ग्रह मिथुन राशिमा छन्, बृहस्पति कर्कट राशिमा छन्, शुक्र कर्कट राशिमा छन्, शनि ग्रह मीन राशिमा, राहु कुम्भ राशि र केतु भने सिंह राशिमा। आजको ग्रहहरूबाट यहाँ संकेत देख्न सकिन्छ। अबको दिनमा तपाईँको आजको दिन कसरी व्यतीत हुन्छ भन्ने कुरामा हामी तपाईँलाई छलफल गर्दैछौ। तपाईँसँग तपाईँको आजको दिन कसरी व्यतीत हुन्छ, अबको क्रममा तपाईँको राशिफल। सबैभन्दा पहिलो राशि मेष राशि हुनेको लागि दिन सुखद छ। काममा सफलता मिल्नेछ। धार्मिक क्षेत्रको मनसाय वृद्धि रहनेछ। उन्नति साह्रै नै राम्रो छ। तपाईँको धर्म कर्ममा रुचिका साथसाथमा जागिरमा पदवृद्धिको सम्भावना धेरै राम्रो देखिएको छ। लामो दीर्घ यात्रा सहज हुन्छ। अलिकति ग्रहहरूमा दोषयुक्त ग्रह देखिएको छ, विशेष गरी ध्यान दिएर अगाडि बढ्नुहोला। काममा अवरोध आउन सक्छ, अलिकति कुनै पनि कामहरूबाट असहज हुँदा मन खिन्न भने रहन सक्नेछ। काममा सफलता सँगसँगै उन्नति र प्रगतिको लागि धेरै कुरामा राम्रो हुने खालको युग देख्न सकिएको छ। मान सम्मानमा पनि वृद्धि रहन्छ। उन्नति र प्रगतिको लागि वातावरण असाध्यै राम्रो बन्दै गइरहेको छ। मान सम्मानमा वृद्धि पनि रहन सक्ने योग छ। पाँचौं घरको ग्रहले यतिखेर विशेष गरी अलिकति तपाईँको ग्रहमा वैदेशिक यात्राको लागि शुभ हुन्छ। नभएदेखि काममा पनि सकारात्मक ऊर्जा मिल्ने योग छ। मन परेका व्यक्तिहरूसँग भेटघाट हुनेछ। विद्यामा शुभ छ। वैदेशिक यात्राको लागि काम गर्दै हुनुहुन्छ भने उन्नति तपाईँको लागि सकारात्मक बन्दै जानेछ। धेरै कुराहरूमा सहज हुनेछ। मन परेका व्यक्तिहरूसँग भेटघाट हुन्छ। तपाईँको काममा सफलताहरू धेरै रहनेछन्। इष्टमित्रहरूले पनि साथहरू दिने युग राशिमा संकेत। तुला राशिलाई ग्रहबाट संकेत देख्न सकिन्छ, तर इष्टमित्रहरूले अलिकति धोका दिन सक्ने भएको हुँदा काममा तपाईँले विशेष सावधानी अपनाउँदै अगाडि बढ्नुभयो भने धेरै कुरामा सहज हुने योग छ। तेस्रो भावको चन्द्रमाले पराक्रम त बढाउला, तर दाजुभाइमा मनमुटाव वृद्धि गराउँछ। बोल्दा विशेष ध्यान दिनुहोला, आजको दिनमा अधुरा कामहरू पूरा हुन्छन्। गर्दै आएका कामबाट सकारात्मक हुनुका साथसाथमा इष्टमित्रहरूले पनि साथ दिने योग छ। धनस्थानमा रहेको चन्द्रमाले वाणिज्य कर्म शेयर बजारमा मनक्य धनार्जन गर्न सकिने योग छ भने आजको दिनमा होटल व्यवसाय गर्नेहरूको लागि पनि दिन शुभ सुखद बन्दै जानेछ। मकर राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक कामबाट सफलता मिल्ने योग छ। मन परेका व्यक्तिहरूसँग भेटघाट हुन्छ। उन्नति र प्रगतिको लागि पनि धेरै कुरामा राम्रो रहने योग छ।
12: कुम्भ राशि।
11: कुम्भ राशि हुनेको लागि मान सम्मानमा वृद्धि हुनेछ। आँटेका थाकेका कामहरूबाट सकारात्मक ऊर्जा प्राप्त हुनुका साथ साथमा मान सम्मानमा पनि वृद्धि रहनेछ। इष्टमित्रहरूले साथ दिने योग रहेको छ। मन परेका व्यक्तिसँग भेटघाट होला, तर काममा भने निराशा पनि आउने हुँदा तपाईँले विशेष ध्यान दिँदै अगाडि बढ्नु। काममा अलिकति केही असहज वातावरणको योग रहेको छ।
13: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
14: त्यस्तो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
13: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
14: सम्पर्क
13: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 9843597648 3761।
14: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
15: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
16: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
15: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
16: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्शन।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईँसँग प्रत्यक्ष रूपमा कुराकानी र भूत भविष्य अनि वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। हामी निरन्तर छौं र तपाईँसँग भएका निरन्तर कुराकानी हामी तपाईँलाई दिने एउटा प्रयासमा लागिरहेका छौं। भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधानको लागि हामी तपाईँसँग कुराकानी गर्छौं। दुईटा नम्बरबाट हामी तपाईँको बारेमा र तपाईँसँग भएका विशेष भूत भविष्य अनि वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। 98453 97658 र 98142376 मा धेरैभन्दा धेरै कुराहरू हामी तपाईँलाई जानकारी दिने एउटा प्रयास गरिरहेका छौं। हरेक दिन 8 बजेबाट 9 बजेसम्म हामी तपाईँहरूसँग भएका विभिन्न कुराकानी र तपाईँसँगका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको जानकारी दिने प्रयासमा छौं। यतिखेर हामी दुईटा नम्बरको ध्वनि तरङ्गमा तपाईँसँग कुराकानी गर्छौं। एउटा कुरा जानकारी गराइहालौं, दिनैभरि तपाईँले फोन गर्दाखेरि फोन हामीले उठाउन सकेनौँ भने पनि दिउँसो फोन गरेर हामी तपाईँलाई पुनः तपाईँसँग हाम्रो कुराकानी गरेका छौं। हिजो र अस्ति हामीले सबैसँग प्रत्यक्ष कुराकानी गरेर धेरैको समस्याको समाधान गरिसकेका छौं। अब पालो तपाईँले हामीलाई प्रत्यक्ष रूपमा कुराकानी गर्दै र तपाईँले विशेष गरी हामीलाई जानकारी दिन सक्नुहुन्छ। त्यसो भएको हुँदा तपाईँले हामीलाई प्रत्यक्ष रूपमा कुराकानी भूत भविष्य र वर्तमान सम्बन्धीका जिज्ञासा कार्यक्रमको माध्यममा रेडियोबाट वा तपाईँले देखेर हामीलाई अहिले कार्यक्रममा पनि नम्बरबाट पनि कुराकानी गर्न सक्नुहुनेछ। कोही जिज्ञासु लाइनमा आउनुभएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। को हुनुहुन्छ? राधे राधे हजुर।
1: राधे राधे गुरुजी।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म ओखलढुङ्गा किसनगढी गाउँपालिका 3 बाट रमेश परिवार।
0: कहाँदेखि भन्नुभयो? फेरि भन्नुहुँदैछु त्यही, आवाज अलिक सानो आयो।
1: ओखलढुङ्गा किसनगढी गाउँपालिका।
0: नाम के भन्नुभयो?
1: रमेश परिवार।
0: रमेशजी
1: हजुर,
0: कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ? किसनगढीमा
1: खोटाङबाट छ।
0: रेडियो खोटाङ सुन्दै हुनुहुन्छ, कसको बारेमा हेर्न चाहनुहुन्छ अहिलेतिर?
1: म विदेश जान लागेको, आफ्नो बारेमा हेर्नु।
0: आफ्नो बारेमा साल महिना गते समय भनिदिनु त के रहेछ?
1: 2047 साल।
0: हजुर,
1: 2047 साल।
0: 47 साल,
1: साउन महिनाको 12 गते शुक्रबार बिहान 6 बजे।
0: ठिक 6 बजे हो
1: हजुर।
0: कुन जिल्लामा भयो तपाईँको जन्म चाहिँ?
1: ओखलढुङ्गा जिल्लामै।
0: ओखलढुङ्गामा है
1: हजुर।
0: यहाँबाट हेर्दाखेरि तपाईँको के देखियो भने राशिको नाम चाहिँ 47 सालको साउनको 12 गते भन्नुभएको छ। उत्तर फाल्गुनी नक्षत्रको 4थो भावबाट पीबाट नाम आउँछ, पीताम्बर कन्या राशि हुन्छ। लग्नमा बृहस्पति छ, किन जानु पर्यो विदेश? कति राम्रो नेपालमै छ, बृहस्पति उच्च भएको मान्छेले उन्नति प्रगति धेरै राम्रो गर्छन्। तर तपाईँको घरमा एउटा पितृको दोष परेको छ, को मान्छे अकालमा फ्याट्टै मरेको छ भन्नु त?
1: हजुर हजुर, ठुलो बाको छोरा मर्नु भएको छ।
0: अनि घरमा सफा लाउनु भएको छैन? अलि उन्नति हुन गाह्रो हुन्छ, नभएदेखि त तपाईँलाई विदेश जानुपर्ने कामै होइन नि। यहीँ ठिक छ त, राम्रो छ त, यहाँ पनि नराम्रो केही पनि छैन। 35 वर्षसम्म राहु त दुःख दियो, अब तपाईँको उमेर 35 कटिसकेको छ होइन। बृहस्पति भन्ने कुरा उच्च भएर आएको छ, राम्रो छ। अब यहीँ पनि केही गर्न सकिन्छ, होइन विदेशै जान्छु भने विदेशमै पनि हुन सक्छ। तर हेर्नुहोस्, 38 वर्षदेखि तपाईँलाई फेरि अर्को शनि भन्ने कुरा चल्छ। 38 वर्ष पछाडि अलिकति शनिले फेरि कतै कतै स्वास्थ्यमा परिवारमा समस्या हुन सक्छ, यसलाई विशेष विचार पनि गर्दै अगाडि बढ्नु होला, ठिक हुन्छ है?
1: विदेशको लागि नराम्रो छैन,
0: नराम्रो छैन, मैले राम्रै छ भने। तर मेरो सल्लाहमा चाहिँ नेपालमै बसेर तपाईँले होटल व्यवसायहरू गर्नुभयो, काठको फर्निचर व्यवसाय गर्नुभयो, भाँडाकुँडा पसल गर्नुभयो भने पनि राम्रो हुन्छ। कृषिमै लगानी गरेर आमदामी पनि गर्न सकियो, राम्रै छ। अब यस्तो के मान्छेलाई विदेश भनेपछि भूत चढेको छ होइन, विदेशमा पनि बोटामा फल्दैन, हेर्नु कामै गर्नुपर्छ। त्यही काम यहाँ तपाईँले अलिकति ग्रह शान्ति गरेर अलिकति यहाँ दिमाग लगाएर गर्नुभयो भने यहीँ राम्रो छ नि। छोरा छोरी परिवार, आमा बाबा दाजुभाइ सबै परिवारसँग बसेर कमाउन छुट्टै मजा आउँछ नि। बरु 10,000 रुपियाँ महिनाको कम कमाउने, नेपालमा बसेर कमाउने अभियान चलाउँ न ल त।
1: त्यो त हो, अब भिसा लागिसकेको कुवेत
0: जानु जानु, अब के गर्नु त, भिसा लागेको छ भने किन रोक्नु हामीले। तर पनि नेपालमा पनि तपाईँलाई त्यस्तो धेरै दुःख त छैन नि त फेरि भन्न खोजेको मैले।
1: छैन, पसल गरिरहेको मान्छे हो, सानो पनि बेकार चलिरहेकै थियो। अब के भन्छ, उता दाइ हुनुहुन्थ्यो
0: हजुर,
1: राम्रो छ, राम्रो छ, आउनु
0: कति हुन्छ अरे महिना कमाइमा राम्रै थियो। अब झन् राम्रो हुनलाई इच्छा गर्नुभयो होला, तर हेर्नु विदेश विदेशै हो। अब एक दुई लाखको खर्च यता भयो, फेरि उताबाट आमा बुवा छोरा छोरीसँग टाढिनु पर्यो, उता छुट्टै रिस्क हुन्छ, धेरै कुरामा समस्या हुन्छ। ख्याल गर्नु होला, एउटा हनुमान चालिसा लिएर सधैँभरि पाठ गर्नु होला, भगवान्ले रक्षा गरून्। राम्रै छ, अहिले छुट्टिन्छु, राधे राधे।
1: शुभ अङ्क शुभ रङ,
0: दुई अङ्क राम्रो, पहेँलो पूर्व दिशा, रातो रङ पनि राम्रो, पूर्व दिशा राम्रो है।
1: घरको वस्तु
0: ठिकै छ,
1: छोरा छोरीसँग बुढीसँगको सम्बन्ध,
0: आमा छोरा छोरीसँग राम्रै छ, बुढी अलि एकुरी खालको छुच्ची बुढी पाउनु भएछ, अरू सब ठिक छ। राधे राधे
1: राधे राधे।
0: कार्यक्रममा हुनुहुन्थ्यो चिसङको गढी ओखलढुङ्गाबाट हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्दै, हामी तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने एउटा प्रयास तपाईँलाई गरिरहेका छौँ। हामीलाई फोन गर्न सक्नुहुन्छ र हामीसँग भएका विभिन्न भूत भविष्य अनि वर्तमान सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयास गरिरहेका छौँ। हामी प्रत्यक्ष रूपमा तपाईँसँग जोडिएर तपाईँसँगका विशेष कुराहरूलाई हामी यहाँबाट जोड्ने प्रयास गरिरहेका छौँ। हामी यतिखेर 98453 97 658, 98142-76-601 मा सिधा सम्पर्कमा आउन सक्नुहुन्छ। दुईटा नम्बर, हामी तपाईँसँग भएका विभिन्न जानकारी र भूत भविष्य अनि वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौँ। कोही जिज्ञासु फेरि पनि हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा पुनः स्वागत गर्छु। राधे राधे हजुर।
2: राधे राधे।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: मकवानपुर गढीदेखि भावना सापकोटा।
0: भावनाजी
2: हजुर,
0: अहिले कार्यक्रममा आउनु भएको छ, तपाईँ कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ?
2: मकवानपुर गढी एफएमबाट।
0: कसको बारेमा हेर्न चाहनुहुन्छ यतिखेर? हजुर, ए भगवान्, खै त हराउनु भयो। भावनाजी
2: हजुर,
0: तपाईँको फोन अलि आवाज आएन कि तपाईँ बोल्नु भएन हो नि भन्दै थिएँ, उहाँको फोन डिस्कनेक्ट भइसकेछ। बल्ला बल्ला फोन लागेको हुन्छ, प्रत्यक्ष कुराकानी गर्नको लागि तपाईँ आउन सक्नुहुन्छ। र अर्को कुरा भनिहालेँ, भरतपुरमा छु यतिखेर, आज भोलि हामी भरतपुरमै रहन्छौ। अर्को कुरा जानकारी गराउँ, हामी यो शनिबारसम्म भरतपुरमै रहने कुराको तपाईँलाई परिपक्व हो, उसकै पनि हामी आइतबार पनि बस्छौँ, त्यस पछाडि हामी काठमाडौँको यात्रा गर्छौँ। कति गते भेट्ने काठमाडौँमा तपाईँहरूले रोज्नु होला, गते हामी तपाईँको गते रोजाइको अनुसारमा हामी आउँछौ। एक दिनको अवस्था काठमाडौँमा तपाईँहरूसँग चिना हार्ने, चिना बनाउने जस्ता कामहरू गर्न पर्ने अवस्था आएको छ। त्यसो भएको हुँदा सम्पर्कमा आउन सक्नुहुनेछ। हामी भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासा र समस्याको समाधान गर्ने प्रयासमा छौँ। कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे हजुर। कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ यतिखेर? लिम्चुङबुङ लिम्पाटारबाट को बोल्दै हुनुहुन्छ यतिखेर?
3: हजुर गुरु,
0: को बोल्दै हुनुहुन्छ यतिखेर? नाम चाहिँ के पर्यो भनेर सोधे।
3: हेलो
0: हजुर, हजुर को बोल्दै हुनुहुन्छ भनेर सोधे मैले।
3: उदयपुरको लिम्चुङदेखि सुषमा राई।
0: सुषमा राई, कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ यतिखेर सुषमाजी?
3: रेडियो खोटाङदेखि गुरु।
0: दैनिक रूपमा सुन्नुहुन्छ?
3: हजुर
0: लिमसुङबुङ गाउँपालिका त हाम्रो पनि गाउँपालिकै हो पहिलेको है. अहिले हेर्ने चाहिँ कसको बारेमा ए प्रभु भन्दै थिए उहाँको पनि फोन डिस्कनेक्ट भयो. के भयो आज नेटवर्कमा केही समस्या छ कि जस्तो लागिरहेको छ मलाई. हामी दैनिक रूपमा तपाईँहरूसँग जोडिन्छौ आफ्नो र आफन्तहरूको बारेमा फटाफट रूपमा जानकारी लिन्छौ. कोही जिज्ञासु हुनुहुन्छ राधे राधे प्रभु ए भगवान जय श्री कृष्ण. आज किन हो आज मान्छेले फोनमा यस्तो हुन्छ क्या के हुँदो रहेछ भने फोन लागेन भने लागेन लागेन लागेन लागेपछि ए उतापट्टि बोल्ने बसेर अनि कहाँबाट हुन्छ भन्नु त. हामीसँग प्रत्यक्ष रूपमा जोडिनको लागि फोन गरिसकेपछि एकदम ध्यान दिनु होला है. ध्यान दिनु भएन भने फेरि फोन डिस्कनेक्ट हुन सक्छ. त्यस्तो भएको हुँदा तपाईँ र हामी प्रत्यक्ष रूपमा कुराकानी र भूत भविष्य अनि वर्तमान सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेको छु म. हामी हरेक दिन तपाईँहरूसँग जोडिन्छौं र तपाईँसँग भएका विभिन्न जानकारीहरू पनि दिने एउटा प्रयास गरिरहन्छ. कोही जिज्ञासु हुनुहुन्छ स्वागत गरे. राधे राधे हजुर.
4: राधे राधे गुरु.
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ? हजुरको आवाज एकदम सानो आयो त. शङ्खुवसभाबाट नाम के भन्नुभयो?
4: सोनाम शेर्पा.
0: सोनामजी कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ यतिखेर?
4: शङ्खुवसभा.
0: कसको बारेमा हेर्न चाहनुहुन्छ अहिले?
4: मेरो छोरीको बारेमा.
0: कति सालमा जन्मिनु भयो छोरी?
4: 2083 साल. असार महिना.
0: 83 सालको असार महिनाको
4: 13 गते.
0: 13 गते के बार थियो? हजुर
4: शनिबार.
0: शनिबारको जन्म कति बजे?
4: बेलुकाको 7:06.
0: 7:06 7:06 कुन जिल्लामा भयो जन्म?
4: शङ्खुवसभा.
0: शङ्खुवसभा जिल्लामा जन्म भयो है. तपाईँको छोरी भन्नुभयो? यो 83 सालको असारको 13 गते 7:06 साँझ हो. नेत्र कुमारी नाम आउँछ. वृश्चिक राशि हुन्छ. लग्न धनु लग्न छ. लग्नको मालिक बृहस्पति हो. बृहस्पति अष्टम स्थानमा अलिकति स्वास्थ्य समस्या हुन्छ. 12 वर्षसम्म शनि चलिरहेको छ. आमालाई पनि रोगी बनाउने खालको योग आयो. आमा र बाबालाई नै पिर्ने खालको योग आएको छ है. भनेको अलिकति शनिको प्रभाव छ. विशेष गरी शान्तिहरू गर्ने विशेष गरी पूजापाठहरू गर्ने कामहरू गर्दै अगाडि बढ्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ. ग्रहहरू अलिकति अशुभ खालका ग्रहहरू चलिरहेका छन्. यो अशुभ ग्रहलाई शान्तिहरू गरेर अशुभ ग्रहलाई पूजापाठहरू गर्नुभयो भने धेरै कुरामा सकारात्मक हुन्छ. अलिक त यो सानो बच्चालाई के हेर्ने हो र स्वास्थ्य नै हेर्ने होला होइन?
4: हजुर हजुर.
0: 12 वर्षसम्म शनि छ. बेला बेलामा शनिको शान्ति स्वस्ति पूजा पाठहरू गर्दै अगाडि बढ्नु राम्रै हुन्छ है त. अरू केही अङ्क राम्रो हुन्छ. सबैभन्दा राम्रो पहिलो पूर्व दिशा राम्रो हुन्छ. अहिले छुट्टिन्छु. राधे राधे. हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र हामी तपाईँसँग भएका विभिन्न जानकारी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं. हामी लामो समयदेखि तपाईँहरूसँग भएका विशेष गरी हामी तपाईँलाई जानकारी दिने प्रयास गरिरहन्छौं. हामी आफ्नो र आफन्तहरूको बारेमा धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी तपाईँ र तपाईँको परिवारको लागि धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने एउटा प्रयासमा लागिरहेका छौँ. कोही जिज्ञासु हामीसँग प्रत्यक्ष रूपमा तपाईँ जोडिन सक्नुहुन्छ र हामीसँग भएका धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी तपाईँलाई दिँदै अगाडि बढ्नेछौँ र तपाईँसँगका विशेष जानकारीहरू भने हामी दिने प्रयास गर्छौँ. कोही जिज्ञासु धेरै लाइनमा हुनुहुन्छ. म उहाँलाई कार्यक्रममा स्वागत गर्छु. राधे श्याम हजुर.
3: राधे राधे.
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ? शङ्ख वर्षदेखि नाम के भन्नुभयो?
3: नारायण भट्ट।
0: नारायण भट्ट बोल्दै हुनुहुन्छ। कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर यहाँले?
3: म रेडियो शङ्ख सभा।
0: रेडियो शङ्ख वर्षदा सुन्दै हुनुहुन्छ। कसको बारेमा हेर्न चाहनुहुन्छ अहिले?
3: म आफ्नो बारेमा।
0: साल महिना गते समय भनिदिनु त।
3: 2070 साल मङ्सिरको 17 गते।
0: 70 सालको मङ्सिरको 17 गते के बार थियो?
3: सोमबार राति राति 12:02
0: रातिको समय शङ्खोत्सवमा के बारको राति के बारको बिहान जन्मिनु भयो?
3: सोमबारको राति मङ्गलबारको बिहान।
0: सोमबारको राति मङ्गलबार बिहान भनेपछि 2 मिनटले मङ्गलबार भयो होइन? तपाईँको चिनामा अनुराधा नक्षत्रको तेस्रो पावन नाम जुडेको छ। 9 नाम आउँछ। औँसी भन्ने तिथिमा जन्म भएको रहेछ। स्वास्थ्य बिग्रिरहन्छ। अहिले 12 शनि थियो, अब 13 लाग्नु भएछ। उल्का भन्ने ग्रह छ। अलि उत्ताउलो ग्रहहरू चलिरहेका छन्। हातको समस्या खुट्टाको समस्या बढी आउने यो छ। के भयो? हात खुट्टा मर्किने भएको नि? केही भएन नि?
3: खुट्टा मर्किएको छ।
0: मर्किरहेछ। निको भयो। उल्का भन्ने ग्रहको शान्ति गर्नु फेरि भाँसीले पनि सक्छ क्या। यो ग्रह हो, कहिले कताबाट के हुन्छ हामीलाई पनि थाहा हुन्न क्या। हामी पनि यी चिना हेरेको बेला थाहा हुन्छ, भोलिपल्ट थाहा हुँदैन होइन। उल्का भन्ने ग्रहको शान्ति स्वस्ति पूजा पाठहरू गर्नु। 15 उल्काको दशा चलिरहेको छ र पढाइमा अलिकति ध्यान दिनु पर्यो। पढाइ बुद्धि राम्रै हुन्छ। अलिक पढाइमा ध्यान दिनु भए पनि राम्रो छ। पढाइ नराम्रो हुने खालको युक्ति छैन है।
3: घरको
0: वास्तुहरूको बारेमा सबै कुरामा ठिकै छ, नराम्रो छैन। ग्रहहरूको लागि शान्तिहरू गर्ने एक अङ्ग राम्रो, कालो रङ राम्रो हुन्छ। दक्षिण दिशा पश्चिम दिशा राम्रो हुन्छ। अहिले छुट्टिन्छु राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो शङ्खवशकोबाट, आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। निरन्तर छौं र तपाईँसँग निरन्तर रहनेछौ। अनि भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान पनि गर्ने प्रयास गर्ने नै छौ। एकैछिन विश्राम लिन्छु। विश्रामपछि उपस्थित हुन्छु। सँगै रहनुहोला।
5: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
6: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
7: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
6: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
7: सम्पर्क
6: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन। मोबाइल 98453 97658 98142 73601।
7: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
8: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
9: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
8: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 सुन्ने प्रयास गर्नुहोला।
9: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: आज कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू पनि दिने प्रयासमा लागिरहेको छु। हरेक दिन 8 बजेबाट 9 बजेसम्म हामी तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू पनि दिने एउटा प्रयासमा लागिरहेका छौं। हामी यतिखेर 98453 97658 र 98142 73601 सिधा तपाईँ र मेरो कुराकानी रहनेछ। मात्र दुईटा नम्बर, धेरैले यहाँ नम्बर गलत टिपिजानु भएको छ कि जस्तो लागिरहेको छ, नम्बरको लागि ध्यान दिनु त। तपाईँलाई थाहा छैन होला, नम्बर म भनिहाल्छु 98453 97658 र 98142 73601 सिधा तपाईँ र मेरो कुराकानी रहनेछ र प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गति र समयको आधारमा भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेको छु। कोही हुनुहुन्छ यतिखेर? ए भगवान्, राधे राधे प्रभु।
1: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म यता शङ्खसभादेखि, कुसुम बराइली।
0: कुसुम बराइली, कहाँनिर पर्यो घर शङ्खसभाको?
1: मेरो यता वाना हो।
0: वाना कहाँनिर पर्छ घर? ठ्याक्कै चोको नाम भन्नु त।
1: वाना ठ्याक्कै बजार छेउमै पर्छ।
0: बजार छेउमै, साह्रै सुन्दर छ होइन?
1: हजुर।
0: अहिले के छ खबर? खेतीपाती भइयो? धान रोपेरै भइयो?
1: सकिसक्यो गुरु।
0: हामी आउँदाखेरि धान रोप्दै हुनुहुन्थ्यो, त्यही भएर आउनु पाउनु भएन।

0: कोशी हस्पिटलमा भएको छु.
1: कोशी हस्पिटल मोरङ जिल्लामा पर्छ. यो छोरी हो?
0: हजुर छोरी.
1: तिसिया नक्षत्रको पहिलो पावबाट नाम जोडिएको छ. हुबाट हुत कुमारी अथवा होम कुमारी नाम आउँछ. कर्कट राशि हुन्छ. चिना कोरिसक्नु भएको छ?
0: चिना कोरेको त छ गुरु.
1: नाम के राख्नु भएको छ त्यहाँ?
0: हिमाली.
1: राशिको नाम चाहिँ के राख्नु भएको छ भनेको?
0: नानीको.
1: हजुर
0: नानीको चिनामा भन्नुभयो.
1: हजुर
0: चिनामा हिमाली.
1: हिमाली चिना बिग्रियो एक नम्बरमा. अब यतिकै भन्ने बित्तिकै चाहिँ तपाईँले भन्न पनि उल्टो गर्नुभएको हुनसक्छ. हु अक्षरबाट तिसिया नक्षत्रको पहिलो पावबाट नाम जोड्छ. हु म कुमारी कर्कट राशि हुन्छ. लग्न तुला. तुला लग्नको मालिक शुक्र उच्च भएर बसेको छ. बाह्र वर्ष चाँड भएको छ. शनि असाध्य स्वास्थ्य बिग्रिन्छ है.
0: हजुर.
1: अनि अहिले पढाइमा असाध्य चञ्चलैसम्म पढ्नै खोज्दिनन्.
0: पढ्न त मान्दैन गुरु.
1: मैले भनिसकेँ त पढ्नै खोज्दिनन्. तर पर्सि चाहिँ फेरि तपाईँले राम्रोसँग ग्रह शान्तिहरू गर्नुभयो. यो एउटा नवग्रह कवचर लाउनुपर्छ. कवचर धारण गर्नुभयो भने चाहिँ धेरै कुरामा राम्रो हुन्छ होइन.
0: हजुर.
1: यो ग्रहको लागि शान्तिहरू गर्दै ग्रहको लागि पूजापाठहरू गर्नुभयो भने धेरै कुरामा सहज हुन्छ है.
0: हजुर. अनि उसको बाबा मम्मीसँग सम्बन्ध?
1: बाबा मम्मीसँगको सम्बन्ध ठिकै छ. नराम्रो छैन. ग्रहहरू ठिक छन्. आत्तिनु पर्दैन. ग्रहको बारेमा शान्ति स्वस्ति गर्ने, ग्रहको पूजापाठहरू गर्ने गर्दाखेरि धेरै कुरामा राम्रो हुन्छ है.
0: हुन्छ गुरु. अनि घरको वास्तु कस्तो छ गुरु?
1: वास्तुको लागि पनि ठिकै छ. अहिले अलिकति शनिको लागि विशेष शान्तिहरू गराउनु. यो शनि 15 वर्षसम्म शनि चल्छ. त्यसो भएको हुँदा शनिको नि शान्ति स्वस्ति गराएर शनिको नि पूजा पाठ गराउनु भयो भने धेरै कुरामा राम्रो हुने खालको योग छ है. अरू केही छ कि?
0: रङ कुन रङ ठिक हुन्छ?
1: तीन अङ्क राम्रो हुन्छ. कालो रङ राम्रो हुन्छ. दक्षिण पश्चिम दिशा राम्रो हुन्छ. सेतो पनि ठिकै हुन्छ दिशा. ल कालो र सेतो दक्षिण पश्चिम दिशा राम्रो हुन्छ. तीन अङ्क राम्रो हुन्छ. अहिले छुट्टिन्छु है. राधे राधे.
0: राधे राधे गुरु.
1: हामी कार्यक्रम ज्योतिष दर्पणको वसाईमा छौं. नेपालभरका विभिन्न लोकप्रिय रेडियो स्टेशनहरूबाट हामी एकै साथमा तपाईँको घरमा मोबाइल सेटमा गुन्जिरहेका छौं है. हामी नेपालभरबाट पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बजिरहेका छौं. हामी हरेक जिल्लामा जाने तयारी गरिरहेका छौँ. मैले हिजो पनि भनेको छु अबको यात्रा भनेको बर्दिवास, पाँचथर अनि झापाको दमक यस्तै यस्तै ठाउँमा रहन सक्छ. तर फेरि मैले तर पनि भने है, तर फोन आउनु पर्यो. फोन आएन भने त सम्भव छैन. हिजस्तै फोन अलिक कमै आइरहेको छ है. जसले तपाईँले हामीलाई सुनिरहनु सुनिरहनु भएको छ कि छैन भन्ने कुरो पनि थाहा हुनु पर्यो नि त. सुन्नु भएको छैन हामी गएर आउनुहुन्न भने फेरि किन आउने? त्यसो भएको तपाईँले फोन गरेर गुरुदेव तपाईँ आउने कुरो भएको छ, हामी पनि आउँछौँ चिन्ह देखाउन अथवा बनाउन भेट्न के छ त्यो खालको तपाईँको रेस्पोन्स आयो भने हामी तुरुन्तै यहाँबाट बाटो लागिहाल्छौँ. फेरि चाहे दमकमा होस्, चाहे हामी बर्दिवासमा होस्, चाहे हामी सिन्धुलीमा होस्, चाहे हामी पाँचथरमा होस्, जहाँबाट फोन आउँछ तपाईँ त्यहीँको बाटो हामीलाई फोन गर्नुभयो भने हामी तपाईँको ठाउँमा आइहाल्छौँ. र प्रत्येक फेरि भोलि के हुन्छ नि गुरुले दमक आउँछु भन्नुभएको थियो आउनु भएन नि त, अथवा पाँचथर आउने गुरु गर्नुभएको थियो फुत्त अन्त जानुभएको छ नभन्नु. जसले फोन गर्छ त्यहीँ जाने हो. मैले फेरि पनि भने तपाईँहरूको लागि हामी त्यसरी जानकारी तपाईँलाई दिइरहेका छौँ. हामी 98 4 53 97 658 र 98 1 42 73 601 सिधा सम्पर्कमा रहेर कुराकानी गर्ने प्रयासमा छु. कोही जिज्ञासु हुनुहुन्छ स्वागत गर्छु. राधे राधे हजुर.
2: राधे राधे गुरु.
1: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ?
2: म यता शङ्खो सभाबाट उमेर.
1: शङ्खो सभाबाट नाम के भन्नुभयो?
2: उमा राई.
1: उमा राई आ त शङ्खुव सभाबाट मात्रै फोन आएको छ. सबैको खेतीबाली को काम सकियो कि क्या हो?
2: सकिएको छैन आलुहरू खनाइ हुँदैछ गुरु.
1: ए कहाँनिर पर्छ तपाईँ घर?
2: यता धर्मदेवी नगर.
1: धर्मदेवीतिर बल्ला काम हुँदैछ.
2: हजुर.
1: पहिले आउँदा चाहिँ सबैजना एकैचोटि आउन पाउनुहुन्छ. अस्ति आइयो 20-22 दिन बसियो. मान्छे धेरै आउनुभयो र पनि सकिनु भएको छैन अझै है. धेरैले सुन्नुहुन्छ.
2: भरतपुर नै आइरहेको थियौँ अस्ति चाहिँ आउन पाइनँ.
1: ए हजुर हाम्रो भेट भइसकेछ भरतपुरमा.
2: हजुर हामी

0: भरतपुरमै आएको थिएँ नि।
1: हजुरको नाम के अरे?
0: उमा राई।
1: उमा राई, बिर्सिहालिन्छ फेरि है।
0: हजुरको घर भर्खर बन्दै थियौँ
1: अनि आएर चिना हेर आउनुभयो?
0: चिना पनि हेराएँ, बच्चाहरूको चिना पनि लेखाएँ।
1: अनि अहिले जस राम्रै छ होइन?
0: राम्रै छ गुरु।
1: अहिले कसको बारेमा हेर्ने?
0: अहिले छोरीको बारेमा हेर्ने गुरु।
1: साल महिना गते समय भन्दैनौ त?
0: 2073 साल साउन महिनाको 7 गते शुक्रबार बिहान 6:30 बजे
1: 6:30 जिल्ला चाहिँ?
0: जिल्ला 13 थुम।
1: 13 थुम जिल्लामा जानुभयो?
0: हजुर।
1: 13 थुम जिल्लामा जन्म भएको छोरीको लागि शुक्रबारको जन्म भयो। राशिको नाम चाहिँ गुणलक्ष्मी कुम्भ राशि हुन्छ हो?
0: हजुर हो त।
1: लग्नमा राजयोग परेको छ, असाध्य भाग्यमानी हुन्छन् छोरी भनेको थिएँ मैले होइन? तर चन्द्रमा 8 परे रहेछ। मैले पूर्णिमाको व्रत बस्नु, हनुमान कवचहरू धारण गर्नु, महामृत्युञ्जय जपहरू गराउनु अनि हनुमान चालिसा पाठ गर्नु भनेको थिएँ।
0: हजुर भन्नुभएको थियो, पूर्णिमाको व्रत पनि बस्दैछ, हनुमान कवच पनि लगाइदिइसकेछु।
1: लगाइसक्नु भएको छ? पहिले भन्दा अलिकति केही परिवर्तन भयो कि भएन त लगाइसकेपछि?
0: अलिक परिवर्तन त भएको छ गुरु।
1: ठिक छ, अब अहिले राहु भन्ने ग्रह चलिरहेको छ, 3 वर्ष पछाडि 21 वर्षसम्म राहुको शान्ति, राहुको स्वस्ति, राहुको पूजा पाठहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ। राहुको शान्ति गर्ने बित्तिकै पढाइ पनि अच्छा हुन्छ, राम्रो हुन्छ। चिसोबाट अझै जोगिनु, बिहिबार पनि व्रत बस्नु भनेको थिएँ होइन? आज थपेन मैले, बिहिबार पनि व्रत बस्नु पर्यो, पूर्णिमाको दिन पनि व्रत बस्नु पर्यो अनि बल्ला अझ धेरै राम्रो हुन्छ। अब ठिकै छ, त्यस्तो आँटिनु पर्दैन अरू कुरामा। राहु भन्ने ग्रहको विशेष गरी शान्तिहरू गराउने, पूजापाठहरू गराउने गर्नुहोला, किनकि 21 वर्षसम्म चल्ने राहुले अलिकति केही न केही समस्याहरू भने पारिदिन्छ है त। वास्तुको लागि अलिकति उत्तरतिर अलिकति फोहोर छ अथवा उत्तरतिर बाङ्गो छ भनेको थिएँ, त्यस्तै छ। दुई अङ्क राम्रो हुन्छ, सबैभन्दा राम्रो रातो रङ पूर्व दिशा राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ र तपाईँसँग भएका विशेष जानकारीहरू दिने प्रयासमा हामी लागिरहेका छौँ। 98453 97658 र 98142-73601 सिधा सम्पर्कमा हामी रहनेछौँ र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने प्रयासमा लागिरहन्छु म। हरेक दिन तपाईँ र मेरो कुराकानी रहनेछ। कार्यक्रमको समय अवधिभर मात्रै होइन, दिउँसो पनि फोन गरेर तपाईँहरू हामीसँग कुराकानी गरेर तपाईँको चिना बनाउनु परेको छ, चिना बनाउन मिल्छ, चिना बनाउँदा के गर्ने, कसले ल्याइदिन्छ भन्नुहोला। हामी हरेक देशको कुना कुनामा कुरियरको माध्यमद्वारा हामी डेलिभरी गरिरहेका छौँ। तपाईँको पनि घरमा चिना आइपुग्छ, तपाईँले मात्र फोन गरेर हामीलाई जानकारी दिनुपर्ने हुन्छ। यतिखेर हामी हरेक दिन झैं कार्यक्रममा उपस्थित हुँदै गर्दा धेरै मात्रामा तपाईँहरूको फोन घटिरहेको छ। तपाईँको फोन अहिले त फोन अलिकति कहिलेकाहीँ नलाग्ला, तर दिउँसो सधैँभरि फोन लाग्छ। फोन प्रयास गर्ने गर्नुहोला र हामी तपाईँसँग प्रत्यक्ष रूपमा कुराकानी गर्ने प्रयासमा लागिरहेका छौँ। 98453 97658 र 98142-73601 सिधा सम्पर्कमा रहनेछौ र भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौ। राधे राधे हजुर।
2: राधे राधे गुरु।
1: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
2: हजुर रौतहट जिल्लाबाट, वृन्दावन नगरपालिका 1 इन्द्र सहनी।
1: कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ रौतहटमा यतिखेर?
2: अहिले गुञ्जन एफएम। हजुर
1: दैनिक रूपमा सुन्ने गर्नुहुन्छ कि अरू बेला पनि सुन्ने गर्नु भएको छ?
2: हा गुरु।
1: अहिले भन्नु त, कार्यक्रममा कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: छोराको बारेमा। हजुर
1: साल महिना गते समय भनिदिनु त।
2: 2076 3 18 गते
1: एकचोटि फोन राखेर फेरि रेडियोमा मजाले कार्यक्रम सुनेर कपीमा सबै कुरो लेखेर फोन गर्नु होला। अहिले छुट्टिन्छु, राधे राधे। राधे श्याम हजुर,
2: हजुर 2076 तिनमा महिना 18 गते
1: तपाईँले भनेको मिलिरहेको छैन एकचोटि मलाई, फेरि फोन काटेर रेडियो सुन्नु होला, म जानकारी गराउँछु, फेरि सम्पर्कमा रहनु होला। अहिले
2: 2076 तिनमा महिना 19 गते
1: मैले के भने सुन्नुभयो
2: हजुर?
1: मैले के भने
2: अहिले 2076 तिनमा महिना 19 गते
1: मैले भनेको सुन्नुभयो कि भएन भने मैले सोधेको एक कुरो मात्रै
2: सुनिरहेको छु।
1: अहिले हजुरले भन्ने कुराहरू मिलेन, फोन राख्नु, फेरि फोन गर्नु होला पछि है।
2: हजुर
1: राधे राधे।
2: राधे राधे।
1: हामीलाई दैनिक रूपमा तपाईँ कार्यक्रम सुन्नुहुन्छ भने बारम्बार मैले भन्ने गरेको छु, कपीमा नलेखिकन फोन नगर्नु होला, दुःख पाइन्छ, यसमा घाटा तपाईँलाई छ मलाई छैन, क्या बुझ्नुभयो नि? त्यसो भएको हुँदा कम्तीमा भनेको मान्दिनु न, तपाईँले गुरु मान्नुहुन्छ भने भनेको मान्दिनु, गुरु मान्नु भने फोन नगर्नु, के फरक पर्छ र होइन? साल महिना गते बार समय जन्मेको जिल्ला सबै कुरो चाहिन्छ। महिना भन्दाखेरि एक महिना, दुई महिना, तिनौ महिना होइन, वैशाख, जेठ, असार, साउन, भदौ, असोज, कार्तिक, मङ्सिर, पुष, माघ, यसरी भन्नु पर्यो र नराम्रो हुन्छ। त्यही भएको भएर तपाईँले एकदम ध्यान दिनुहोला, ग्रहको शान्ति स्वस्ति पूजा पाठहरू गर्दाखेरि तपाईँले शुद्धसँग हेराएर सही सही मार्ग निर्देशनमा रहेर तपाईँ अगाडि बढ्न सक्नुहुन्छ। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र भूत भविष्य अनि वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधानमा लागिरहेका छौं। हामी दैनिक तपाईँहरूसँग भएका विशेष कुराकानी र भूत भविष्य अनि वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। कोही जिज्ञासु हुनुहुन्छ? जय श्री कृष्ण। राधे राधे।
0: राधे राधे गुरु।
1: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ? हजुर
0: भागवती जोशी बोल्दैछु। हजुर
1: कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर?
0: हजुर रेडियो बैतडी एफएमबाट
1: सुन्नुहुन्छ। तपाईँ दार्चुलाको यतिखेर?
0: हामी सैदेखिकर नगरपालिकाको भन्नाले 7 नम्बर होला।
1: अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
0: मेरो छोराको बारेमा।
1: छोराको साल महिना गते समय भनिदिनु त।
0: 2053 साल माघ महिनाको 4 गते शुक्रबार बिहान 7:04
1: 53 सालको माघ महिनाको 4 गते बार के थियो अरे?
0: शुक्रबार 4 गते
1: कति बजे?
0: 7:04
1: बिहान हो कि बासक समय हो यो?
0: हजुर
1: बिहान कि बेलुका?
0: बिहान हो, बिहान हो।
1: कुन जिल्लामा भयो जन्म?
0: दार्चुला जिल्लाको शैलेशिखर नगरपालिकाको 7 नम्बर वडामा आफ्नो घरमा।
1: यो मान्छे
0: मेरो छोरा हो।
1: छोरा हो भने 53 सालको माघ महिनाको 3 गतेको सुन न, 3 गतेको राति
0: 4 गते हजुर
1: 4 गते 7:04 दार्चुला जिल्लामा घाम उदाएको रहेन रहेछ त्यो बेला।
0: हजुर
1: त्यही भएर हामी 3 गते बिहिबारको राति 4 गते शुक्रबारको बिहान हजुरको हिसाबमा 4 गते बिहानै हो, हामीले भन्दा चाहिँ 3 गते राति भन्छौँ, किनभने 7:04 त्यो दिन दार्चुलामा घाम उदाएको रहेन रहेछ के बुझ्नुभयो? अनि भरणी नक्षत्रको पहिलो पावबाट नाम जुर्छ लीबाट, छोरा हो,
0: छोरा हो,
1: लीलाधर नाम आउँछ, मेष राशि हुन्छ, नवमीको दिनमा जन्म भएको छ, अहिले 30 वर्षको उमेरमा, अलिकति कामहरू अधुरो भइरहेको छ, विवाह पनि अधुरो हुन्छ, राहु ग्रह चलिरहेको छ, बिहा गरिसकेको छ भने बिग्रिन सक्छ, एकदम हेराएर अगाडि बढ्नुहोला, ग्रहहरू एकदम अशुभ छन्, बिहिबार व्रत बन्नुपर्छ, मंगलबार व्रत बन्नुपर्छ, ग्रहको शान्ति स्वस्ति पूजापाठहरू गर्नुपर्छ है।
0: हजुर बिहा गरेका त छैन, बिहाको सम्बन्धमा के कस्तो हुनेछ के गर्नु?
1: मैले त्यही भनेको अहिले यत्रो बेरसम्म मैले के भने ग्रहहरू बिग्रिन्छन्, ग्रहको शान्तिहरू गर्ने, ग्रहको पूजापाठहरू गर्ने कामहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है।
0: कुन ग्रहको?
1: हजुर हजुर
0: बार कुन को गर्ने या छन् हो कि
1: ग्रहको शान्तिहरू गरेर बिहिबारको र मंगलबारको व्रत भने राहु र महामृत्युञ्जयका जपहरू गराउने राम्रो हुन्छ है। अरू केही
0: अरू घरको वास्तु हेरिदिनुहोस् कस्तो छ?
1: वास्तुको लागि राम्रै छ, ग्रहहरू बिग्रिएका छन्, ग्रहको शान्तिहरू गर्दै ग्रहको पूजा पाठहरू गर्नुहोला, धेरै कुरामा राम्रो हुन्छ है त।
0: हजुर हजुर, अरू विवाह त म समिरमा गर्नु भनेको हुने छ कि
1: ग्रहहरू बिग्रिएका छन्, नराम्रो ग्रहमा बिहे गर्यो भने नराम्रो हुन सक्छ, शान्तिहरू गरेर पूजा पाठहरू गरेर अगाडि बढ्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे।
0: राधे राधे गुरु।
1: हामी कार्यक्रम ज्योतिष दर्पणको आज अन्तिम भागमा आइसकेका छौँ। तपाईँसँग प्रत्यक्ष रूपमा भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने एउटा प्रयासमा लागिरहेका छौँ। हामी प्रत्यक्ष रूपमा कुराकानी गर्दै र तपाईँसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौँ। 9845 97 658 र 9841 43 601 सिधा तपाईँ र मेरो प्रत्यक्ष रूपमा कुराकानी रहनेछ। दिनैभरि फोनमा तपाईँको र मेरो कुराकानी रहनेछ। तपाईँ फोन गर्न सक्नुहुन्छ दिनैभरि। फोन लाग्दैन भनेर बहाना नगर्नुहोला। दिउँसो फोन नलाग्नको लागि हरेक सेकेन्ड सेकेन्डमा फोन आउनु पऱ्यो, आउँदै आउँदैन। जम्मा दिनमा 10-12 फोन आउँछ अनि कसरी लाग्दैन भन्नु त? हामी नेटवर्क आउने ठाउँमा पनि छौँ, भरतपुरको बिचमा छौँ, हामी टावर नजिकै छ, सबै कुरा छ। तर तपाईँहरूको चाहिँ के भयो भने फोन लाग्दैन गुरु भन्ने खालका अभिव्यक्ति आउँछन्, फोन लागिरहेको छ, सम्पर्कमा रहनुहोला भन्दै आजको लागि कार्यक्रम ज्योतिष दर्पणको यो हामी अन्तिम भागमा छौँ। दिनभरि फोन गर्नुहोला, फेसबुकमा वाट्सएपमा पनि कुराकानी गर्न सक्नुहुनेछ र भोलि बिहान 8 बजे तपाईँ र मेरो भेट पुनः रेडियोको ध्वनि तरङ्गमा रहनेछ। तबसम्मको लागि भने आज्ञा दिनुहोस्, तपाईँको दिन आनन्दमय मंगलमय रहोस्। जय श्री कृष्ण, जय जय श्री राधे।

0: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: छ्या, यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
2: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
2: हजुर, तपाईँ पनि पुरानो तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सोधै सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक, बुद्ध टोल, सङ्खुवा सभा।
2: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429 जनक पौडेली, 98525 र 029562048।
1: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक, बुद्ध टोल, सङ्खुवा सभा।
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खानबारी सङ्खुवा सभाको अत्यन्तै जरुरी सूचना। यस खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सङ्खुवा सभाबाट बिक्री भइरहेको चामलको मूल्यमा प्रति केजी ₹10 छुट सहित असार मसान्तसम्मको लागि सहुलियत बिक्री वितरण भइरहेको बेहोरा सहर्ष जानकारी गराउँदछौ। अरुवा सोना मन्सुली चामल प्रति बोरा मात्र ₹1225 अर्थात प्रति केजी मात्र ₹49, स्टिम जिरा मसिनो चामल प्रति बोरा मात्र ₹1850 अर्थात प्रति केजी मात्र ₹74 र चिनी प्रति केजी मात्र ₹95।
4: थप जानकारीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी सङ्खुवा सभा, फोन नम्बरहरू 029562201 र 97449222520।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नि?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लबफुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी, सम्पर्क नम्बर 98520।
8: रेडियो सङ्खुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।
9: आयो सबको घर घरमा।
10: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
9: रेडियो सङ्खुवा सभाको
11: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
12: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
11: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
12: हाम्रा सेवाहरू
11: दाँत नदुखाई खोल्ने,
12: दाँत भर्ने, दाँतको आसुति गर्ने,
11: दाँतको एक्सरे सुविधा,
12: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
11: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
12: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, जिजाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
11: ध्यान दिनै पर्ने कुरा,
12: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
11: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल,
13: पाथीभरा डेन्टल, खादबारी नगरपालिका एक, हाटलाग ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029562320 र 98425541।

0: नमस्कार, क्रान्तिपुर डायरीमा स्वागत छ। म पूजनी समाचार अब विस्तारमा। पशु सेवा विभागले बर्डफ्लू संक्रमण भएका कुखुरा, हाँस, बट्टाई लगायत पंक्षी बिक्री वितरण गरेमा सम्बन्धित व्यवसायीलाई कार्यवाही गर्ने जनाएको छ। आम नागरिकको स्वास्थ्यसँग खेलवाड नगर्न आग्रह गर्दै विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले संक्रमित पंक्षी बजारमा बिक्री गरेको पाइएमा कानून बमोजिम कड़ा कार्यवाही गरिने जानकारी दिए। गत चैतदेखि देशका 11 जिल्लामा फैलिएको बर्डफ्लूका भाइरसले स्वरूप परिवर्तन गर्न सक्ने खतरा रहेकाले सावधानी अपनाउन विभागले निर्देशन दिएको हो। रोगको संक्रमण नियन्त्रण गर्न प्राविधिकको टोली संक्रमित क्षेत्रमा सक्रिय रहेको बताउँदै उनले रोग अन्यत्र फैलिन नदिन उच्च सतर्कता अपनाइएको जानकारी दिएका छन्। मरेका कुखुरा जथाभावी फाल्दा संक्रमित पंक्षी नष्ट गर्दा मान्छेमा सर्न सक्ने जोखिम रहेकाले विशेष सावधानी अपनाउन विभागले आग्रह गरेको छ। काठमाडौँ उपत्यका लगायत बर्ड फ्लू पुष्टि भएका 11 जिल्लामा करिब 7 लाख पंक्षी, 11 लाख अण्डा र 3 लाख किलो दाना समेत नष्ट गरिएको विभागले जनाएको छ। राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बैठक सभा दिउँसो सभा 1 बजे बस्ने बैठकमा राष्ट्रिय सभाका सचिव तुलबहादुर कडेलले आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशहरू सभा समक्ष टेबल गर्ने कार्यसूची रहेको छ। विनियोजन विधेयक 2083का विभिन्न शीर्षकहरूमध्ये विभिन्न मन्त्रालयको विनियोजन शीर्षकहरूमाथि समूहकृत रूपमा छलफल हुनेछ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि वन तथा पर्यावरण मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका विषयमा छलफल हुने कार्यसूची रहेको छ। यसै गरी राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालयका विषयमा पनि छलफल कार्यसूची छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्ना सांसदका गतिविधि, भेटघाट र निर्वाचन क्षेत्रका नागरिकको गुनासा व्यवस्थापनमा सहयोग पुग्ने गरी पल्स आर एसपी डिजिटल प्लेटफर्म विकास गरेको छ। सो प्रणालीबारे सांसदहरूलाई अभिमुखीकरण गर्न बिहान 10:30 बजे सिंहदरबार स्थित रासोपा संसदीय दलको कार्यालयमा बैठक बोलाइएको रासोपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन्। पार्टी सभापति रवि लामिछाने पनि सहभागी हुने अभिमुखीकरण कार्यक्रममा रासोपाका सबै सांसदहरूलाई अनिवार्य उपस्थित हुन भनिएको छ। रासोपाले सांसदहरूले बैठकपछि आफ्ना गतिविधि अनिवार्य रूपमा सो प्रणालीमा अध्यावधि गर्नुपर्ने व्यवस्था गरेको छ। सांसदहरू बीच भेटघाटका लागि अनलाइन मार्फत समय माग्न सकिने, संसदमा उठाउने विषयवस्तु प्रणालीमै पहिले अध्यावधि गर्नुपर्ने तथा निर्वाचन क्षेत्रमा भएका भ्रमण, भेटघाट लगायत गतिविधिको विवरण पनि सोही पोर्टलमा राख्नुपर्ने व्यवस्था गरिएको छ। साथै सांसदहरूलाई साइबर सुरक्षा सम्बन्धी सचेतना पनि प्रदान गरिनेछ। नेपाली कंग्रेसका नेता पूर्णबहादुर खड्काले आफू निकट नेताहरूको बैठक बोलाएका छन्। छलफलमा 14 महाधिवेशनबाट निर्वाचित इतर समूहका पदाधिकारी सहित शीर्ष नेता सहभागी हुने बताइएको छ। बैठकले काठमाण्डुमा राष्ट्रिय भेलाको निर्णय गर्ने जनाइएको छ। खड्काले हालै मात्रै संस्थापन पक्षलाई 7 बुधे जवाफ फर्काएका थिए, त्यसबारेमा पनि छलफल हुने बुझिएको छ। यसअघि इतर पक्षले 7 प्रदेशमा भेला राखेको थियो। हिजो विमलेन्द्र निधि, प्रकाशमान सिंह र डाक्टर शशांक कोइराला बीच पनि बेग्ला बेग्लै छलफल भएको थियो। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।
1: प्रतिरोधात्मक आ टिकाउ हुलास छ त अरू कथिले खोज्दै।

0: AI TV-मा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट AI पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्याशब्याक र 0% EMI नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलसी लाइफ गुड
1: ओहो जेठा बजार हिट कि क्या हो
2: जस्ता पाता किनौ कि भनेर नि काका
1: कुन चाहिँ जस्ता पाता किन्छस् त जेठा
2: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि
1: लाटा जुन पाइन्छ त्यही किन्छस् पस्ताउनु पर्ला है पस्ताउनु
2: उसो भए कुन किन्ने त काका
1: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बन्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरेको हुलासको गुणस्तर जस्ता पाता नि किन्ने नि लाटा
2: कहाँ काका हुला सस्ता पाता किन सहरसम्म को जाओस्
1: अरे शिव तलाई थाहा छैन कि क्या हो
3: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी हुलास जस्ता पाताका बिक्री शाखाहरू नेपाल अझै राज्यभरि खोलिएको छ
2: त्यसो भए त म हुलास जस्ता पाता नै किन्छु नि काका
4: हुलास भए अरू किन खोज्ने

हजुर, अब स्थानीयमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। स्थानीयमा घर कर्जा, स्थानीयमा ब्याङ्क।

आजकल AI voice फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक ब्याङ्क सर्भे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा ब्याङ्कमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानीमा ब्याङ्कद्वारा जारी।

0: विगत 40 वर्षदेखि सबै नेपालीको विश्वास जित्न सफल अन्तर्राष्ट्रिय गुणस्तरको रंग सही तौल र अन्य पाता भन्दा बढी जिंक कोटिङ भएकोले चिया नलाग्ने फुलासको कुरा साफ सादा तथा रंगीन जस्ता पाता फुलास भए अरू किन खोज्ने।
1: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। पछिल्लो 24 घण्टामा 2042 सवारी चालक सवारी नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। यसबाट 13,33,000 राजस्व संकलन भएको काठमाण्ड उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको 56, नियम विपरीत राइड शेयरिङ गरेका 121, संकेत बत्ती उल्लंघन।
2: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान, रेडियो संघ सभा 95.5 मेगाहर्ज।
3: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
4: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
3: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
5: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातदारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
6: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
5: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
6: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
5: छटाल टेलरिङ सेन्टर खाँदारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
6: डिजाइनर सुमन ठटाल 98615 39444
5: र 029590155।
7: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
8: नमस्कार है वडा अध्यक्षज्यू।
9: नमस्ते नमस्ते, के बजाउनु भयो त?
8: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
9: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
8: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
9: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्र विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
8: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
10: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
11: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
12: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
13: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
14: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
15: सम्पर्क नम्बर 029550679 र मोबाइल नम्बर 98420872776।
16: नयाँ नेपालमा नयाँ नाम निशान टेलर। स्थान खाजारी 1 बुद्ध चोक बाटो दूरसञ्चार जाने बाटो।

0: digital patrick ma anige hekeng yamula ori hekeng ainan thosa usurbanu ningwa kebakpa banking relabu fokum muktinath vikas bank tensha aplungo choguga muktinath vikas bank tensha bank omen bank tensha os ketmapong
1: होइन यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त
2: ए ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न भने जस्तो पार्लरको सामान पाइहालिन्छ रे प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ हाइड्रो फेसियल माइक्रो सेटिङ नेल एक्सटेन्सन ल्यासेस एक्सटेन्सन कानको लोदी टाल्ने इयर ल्याब सुपथ मूल्यमा गरिन्छ साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ प्रोप्राइटर प्रतीक्षा दाहाल सम्पर्क नम्बर 98163555553 र 98423018049

0: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 029 5 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
3: खुशीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97 4 38 46 0 84।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खादबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्ले।
5: सम्पर्क 98 4 33 47 262,
4: 98 10 55 55 85
5: र वाट्सएप नम्बर 98 5 20 28 6 46।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खास बारीमा सेवा दिइरहनु भएको छ।
2: शंकर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
2: बाङ्गोटिङको दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट छेउ शंखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 98420226667।
4: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
5: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू
4: दाँत नदुखाई खोल्ने,
5: दाँत भर्ने, दाँतको आरसुटी गर्ने,
4: दाँतको एक्सरे सुविधा,
5: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
4: ध्यान दिनै पर्ने कुरा।
5: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग नेटुडी खेल छेउ शंखुवा सभा। फोन नम्बर 0295-62-320 र 98420-50-541।
6: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खानबारी शंखुवा सभाको अत्यन्तै जरुरी सूचना। यस खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय शंखुवा सभाबाट बिक्री भइरहेको चामलको मूल्यमा प्रति केजी ₹10 छुट सहित असार मसान्त सम्मको लागि सहुलियत बिक्री वितरण भइरहेको बेहोरा सहर्ष जानकारी गराउँदछौ। अरुवा सोना मन्सुली चामल प्रति बोरा मात्र ₹1225 अर्थात् प्रति केजी मात्र ₹49, स्टिम जिरा मसिनो चामल प्रति बोरा मात्र ₹1850 अर्थात् प्रति केजी मात्र ₹74 र चिनी प्रति केजी मात्र ₹95।
7: थप जानकारीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी शंखुवा सभा। फोन नम्बरहरू 0295-62-201 र 97449-22-520।
8: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
9: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
8: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
9: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
8: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
9: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ टार राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 98-60-96-40-00
2: र 98-19-32-76-75।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्कर सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
6: MCSA कम्प्युटर सेन्टर खादबारी शङ्कर सभा अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसटी कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 0295160076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
2: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
3: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295161065, 9841252504, 9841226987 र 9852051906।
4: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खानबारी संखुवा सभाको अत्यन्तै जरुरी सूचना। यस खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय संखुवा सभाबाट बिक्री भइरहेको चामलको मूल्यमा प्रति केजी रु 10 छुट सहित असार मसान्तसम्मको लागि सहुलियत बिक्री वितरण भइरहेको बेहोरा सहर्ष जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल प्रति बोरा मात्र रु 1225 अर्थात् प्रति केजी मात्र रु 49, स्टिम जिरा मसिनो चामल प्रति बोरा मात्र रु 1850 अर्थात् प्रति केजी मात्र रु 74 र चिनी प्रति केजी मात्र रु 95।
5: थप जानकारीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी संखुवा सभा। फोन नम्बरहरू 0295562001 र 97449222520।
6: आयो सबको घर घरमा।
7: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
8: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
7: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842557841 र 0295062666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
9: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन

0: हजुर सबको मन छुना, सबको मन छुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
2: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
2: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
3: दाँत खुल्ने दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
2: बाङ्गो टिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट छेउ शङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 98422267।
4: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खानबारी शङ्खुवा सभाको अत्यन्तै जरुरी सूचना। यस खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय शङ्खुवा सभाबाट बिक्री भइरहेको चामलको मूल्यमा प्रति केजी रु 10 छुट सहित असार मसान्तसम्मको लागि सहुलियत बिक्री वितरण भइरहेको बेहोरा सहर्ष जानकारी गराउँदछौ। अरुवा सोना मन्सुली चामल प्रति बोरा मात्र रु 1225 अर्थात् प्रति केजी मात्र रु 49, स्टिम जिरा मसिनो चामल प्रति बोरा मात्र रु 1850 अर्थात् प्रति केजी मात्र रु 74 र चिनी प्रति केजी मात्र रु 95।
5: थप जानकारीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी शङ्खुवा सभा, फोन नम्बरहरू 0295562001 र 97449022520।
6: श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजार शङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
7: उपलब्ध सुविधाहरू 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको 2 जना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
8: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादाबारी नपा 7 नयाँ बजार शङ्खुवा सभा, फोन नम्बर 0295161065, 98421552564, 98421926987 र 98520519906।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
9: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खादवारी एक नगरपालिका रोड सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 9843447262,
2: 9810555580
3: र व्हाट्सएप नम्बर 9852286646।
10: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
11: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
10: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
11: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
10: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
11: ए ल ल, सँगै जाउ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860946000
2: र 9919324375।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङटार 0295 75 147।

0: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संख्या सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
3: नमस्कार है वडा अध्यक्षज्यू।
4: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
3: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
4: भन्नुहोस् के कुरा थियो?
3: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
4: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासिलो अरूण पूर्वकै चर्चित दिशा टेलर्स खातबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
3: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
5: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
6: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
7: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
8: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह, पार्टी, सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
9: डिजाइनर सुट स्पेसलिस्ट अनिल थटा।
7: सम्पर्क नम्बर 029562679 र मोबाइल नम्बर 98422776।
10: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुदुसुकबाट दूरसञ्चार जाने बाटो।
11: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
12: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाट्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
11: हाम्रो सेवाहरू
12: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 029562580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी 1, संखुवा सभा।
13: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
14: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
13: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1, प्रगति टोल।
14: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
13: प्रोप्राइटर प्रतीक्षा दाहाल।
14: सम्पर्क नम्बर 98163-55553 र 98423-18049।

0: digital nepal chama anike hekyangyam lo ri hekyang ainan thosa usurbanu ningwa kebakpa banking la labu khokum muktinath vikas bank re tencha aplungo choguba muktinath vikas bank tencha bank omen bank tencha o get mapong
1: आयो सबको घर घर मायो
2: नमस्कार तपाईले सुन्दै हुनुहुन्छ रेडियो सङ्ख्या सभा 95.5 मेगाहर्ज

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.
1: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी सात नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना. पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी सात नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत चार वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ.
2: उपलब्ध सुविधाहरू: एक, दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको. दुई, शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको. तीन, सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने. चार, वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको. पाँच, पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित. छ, आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल. सात, विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको. आठ, सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा. नौ, यातायातको सुविधा भएको.
3: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा सात नयाँ बजार सङ्खुवा सभा. फोन नम्बर 0295611065, 98421552504, 98421269987 र 98520519906.
4: आयो सबको घर घरमा.
5: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा.
6: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज.
5: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा. सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली. सम्पर्कका लागि 98432 57 841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्. रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ.
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन.
7: सरप्राइज जेनी, यो गहना कस्तो छ?
8: छ्या, यस्तो पनि गहना लाउँछन्?
7: अनि यो
8: तपाईँलाई त गहना किन आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त.
7: नरिसाउ न, अर्को पनि ल्याएको छु. ल हेर त, यो कस्तो छ?
8: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त. कहाँ किन्नु भएको?
7: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि.
8: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
7: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक बुद्ध टोल, सङ्खुवा सभा.
8: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429968001, जनक पौडेली, 98520553044 र 0295602048.
7: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक बुद्ध टोल, सङ्खुवा सभा.

0: डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाऊ। मुक्तिनाथ विकास बैङ्कद्वारा जनहितमा जारी मुक्तिनाथ विकास बैङ्क, जनता बैङ्कमा होइन, बैङ्क जनतामा जानु पर्दछ।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लास छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्रे,
2: सम्पर्क 9843447262,
1: 9010555580
2: र वाट्सएप नम्बर 9852286646।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैतालामै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557668, 9852557668।
6: साथै 9852557668 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आकृति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र स्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
0: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नेटुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
4: हुलास गाल्बलम 3 गुणा बढी टिक्छ, हुलास भए अरू किन खोज्ने।

मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढ़ी पसेपछि काठमाडौँ उपत्यकामा पानीको आपूर्ति रोकियो। वर्षा नरोकिएसम्म पानी पठाउन नसकिने भनाई। राष्ट्रिय सभाको बैठक बस्दै विनियोजित बजेटमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिने। भूकम्पपछि भेनेजुएलामा मानवीय संकट गहिरिँदै 8 दिनपछि 1 जना जीवितै उद्धार। र क्रोएसियालाई 2-1 पराजित गर्दै पोर्चुगल फिफा विश्वकप फुटबलको अन्तिम 16 प्रवेश। अल्जेरियालाई हराउँदै स्विजरल्याण्ड पनि क्वार्टर फाइनलमा।

आजकल AI voice फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक बैंक सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यसका ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानेमा बैंकद्वारा जारी

टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्यास ब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलसी लाइक्स गुड

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: नमस्कार, गान्धीपुर डायरीका साथमा पूजनी र तारा समाचार। अब विस्तारमा,
2: मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढ़ी बसेपछि काठमाण्डु उपत्यकामा आपूर्ति भइरहेको पानी आजदेखि अस्थायी रूपमा बन्द भएको छ। काठमाण्डु उपत्यका खानेपानी लिमिटेड केयूकेएलका प्रवक्ता वीरबहादुर चन्दका अनुसार मेलम्चीको मुहानमा पानी धमिलो भएपछि प्रशोधनमा समस्या भएको हो, जसका कारण मेलम्चीबाट सुन्दरी जलस्थित प्रशोधन केन्द्रमा प्रवाह हुने पानीको आपूर्ति अस्थायी रूपमा रोकिएको छ। वर्षाका कारण अत्यधिक धमिलो भएको पानीको गुणस्तरमा सुधार आएपछि पुनः प्रशोधन प्रक्रिया सञ्चालन गरी पूर्व निर्धारित वितरण तालिका अनुसार पानी आपूर्ति गर्ने प्रवक्ता चन्दको भनाई छ। निरन्तर वर्षा भएमा काठमाण्डुमा पानी आपूर्ति गर्न केही समय लाग्ने देखिएको छ। आयोजनाले वर्षेनी बर्खाको बेला मेलम्चीको पानी आपूर्ति रोक्दै आएको छ।
1: पशु सेवा विभागले बर्ड फ्लू संक्रमण भएका कुखुरा, हाँस, बटाई लगायत पंक्षी बिक्री वितरण गरेमा सम्बन्धित व्यवसायीलाई कार्यवाही गर्ने जनाएको छ। आम नागरिकको स्वास्थ्यसँग खेलवाड़ नगर्न आग्रह गर्दै विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले संक्रमित पंक्षी बजारमा बिक्री गरेको पाइएमा कानून बमोजिम कड़ा कार्यवाही गरिने जानकारी दिए। गत चैतदेखि देशका 11 जिल्लामा फैलिएको बर्ड फ्लूका भाइरसले सुरक्षा गर्न सक्ने खतरा रहेकाले सावधानी अपनाउने निर्देशन गरेको हो। रोगको संक्रमण नियन्त्रण गर्न प्राविधिकको टोली संक्रमित क्षेत्रमा सक्रिय रहेको बताउँदै उनले रोग अन्यत्र फैलन नदिन उच्च सतर्कता अपनाइएको जानकारी दिए। मरेका कुखुरा जथाभावी फाल्दा संक्रमित पंक्षी नष्ट गर्दा मान्छेमा सर्न सक्ने जोखिम रहेकाले विशेष सावधानी अपनाउन विभागले आग्रह गरेको छ। काठमाण्डु उपत्यका लगायत बर्ड फ्लू पुष्टि भएका 11 जिल्लामा करिब 7 लाख पंक्षी, 11 लाख अण्डा र 3 लाख किलो दाना समेत नष्ट गरिएको विभागले जनाएको छ।
2: राष्ट्रिय सभाको बैठक आज बस्दैछ। दिउँसो सभा 1 बजे बस्ने बैठकमा राष्ट्रिय सभाका सचिव तुलबहादुर कडेलले आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशहरू सभा समक्ष टेबल गर्ने कार्यसूची रहेको छ। विनियोजन विधेयक 2083का विभिन्न शीर्षकहरूमध्ये विभिन्न मन्त्रालयको विनियोजन शीर्षकहरूमाथि समूहकृत रूपमा छलफल हुनेछ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि वन तथा पर्यावरण मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका विषयमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ। यसै गरी राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालयका विषयमा पनि छलफल हुने कार्यसूची छ।
1: पछिल्लो समय लगातार बढ़दै गएको सुनको भाउ आज पनि भारी अंकले बढ़ेको छ। सुन आजकै एकै दिन तोलामा 7,200 रूपियाँले बढ़ेको हो। भाउ बढ़ेसँगै सुन तोलाको 2,90,700 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो पनि सुन तोलामा 6,200 रूपियाँले बढ़ेको थियो। गत माघ 15 गते सुनको भाउ तोलामा एकै दिन 20,500 रूपियाँले बढ़ेर 3,39,300 रूपियाँ पुगेको थियो। त्यो भाउ नेपाली बजारमा अहिलेसम्मकै उच्च हो। त्यसैगरी चाँदीको भाउ पनि आज 165 रूपियाँले बढ़ेर 4,615 रूपियाँ पुगेको छ।
2: अमेरिकी सेनामा कार्यरत एक नेपाली युवाको गोली लागेर मृत्यु भएको छ। ताप्लेजुङमा घर भएका 24 वर्षीय सुनिल थापाको तालिमका क्रममा गोली लागेर मृत्यु भएको हो। भर्खरै अमेरिकी सेनामा पदोन्नति भएका थापा तालिम अभ्यासमा थिए। सोही क्रममा भूलवश गोली चल्दा उनको टाउकोमा गोली लागेको बताइएको छ। तालिमका क्रममा साथीको बन्दुकबाट चलेको गोली लागेको स्थानीय संचार माध्यमहरूले जनाएका छन्।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्ना सांसदका गतिविधि, भेटघाट र निर्वाचन क्षेत्रका नागरिकको गुनासा व्यवस्थापनमा सहयोग पुग्ने गरी पल्स आरएसपी डिजिटल प्लेटफर्म विकास गरेको छ। सो प्रणालीबारे सांसदहरूलाई अभिमुखीकरण गर्न बिहान 10:30 सिंहदरबार स्थित रासोपा संसदीय दलको कार्यालयमा बैठक बसेको बताइएको छ। पार्टी सभापति रवि लामिछाने पनि सहभागी हुने अभिमुखीकरण कार्यक्रममा रासोपाका सबै सांसदहरूलाई अनिवार्य उपस्थिति हुन भनिएको छ। रासोपाले सांसदहरूले बैठकपछि आफ्ना गतिविधि अनिवार्य रूपमा सो प्रणालीमा अध्यावधि गर्नुपर्ने व्यवस्था समेत गरेको छ। सांसदहरूबीच भेटघाटका लागि अनलाइन मार्फत समय माग्न सकिने, सांसदले उठाउन सक्ने विषयवस्तु प्रणालीमै पहिले अध्यावधि गर्नुपर्ने लगायतका विषय समेटिएका छन्।
2: देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर साधारणतया बादल लागेको छ। बागमती, कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। हिमाली र पहाड़ी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना छ। तराईका केही स्थानमा पनि मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रका वासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ।

टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्याशब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ गुड

हजुर, अब स्थानीयमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। स्थानीयमा घर कर्जा, स्थानीयमा ब्याङ्क।

0: आजकल एआई वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक ब्याङ्क सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा ब्याङ्कमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय ब्याङ्कद्वारा जारी।
1: डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। भेनेजुएलामा गएको विनाशकारी भूकम्पपछि मानवीय संकट थप गइरहेको छ। राष्ट्रसंघीय सहायता एजेन्सीहरूले हजारौं मानिस घरबार विहीन भएको र उद्धार राहत तथा पुनस्थापनाको काम तीव्र रूपमा अघि बढ़िरहेको बताएका छन्। राष्ट्रसंघीय शरणार्थी एजेन्सी यूएनएचसीआरका अनुसार अहिलेसम्म कम्तीमा 2300 जनाको ज्यान गएको छ भने 11,000 भन्दा बढ़ी घाइते भएका छन्। उद्धार कर्मीहरूले हालसम्म 6,400 भन्दा बढ़ी मानिसलाई जीवित उद्धार गरेका छन्। भूकम्प गएको झण्डै 8 दिनपछि भग्नावशेषमा फँसेका एक पुरूषलाई उद्धारकर्ताहरूले सकुशल जीवित बाहिर निकालेका छन्। पछिल्लो उद्धारलाई चमत्कारपूर्ण घटनाका रूपमा हेरिएको छ।
2: खेलकुद समाचारको साथमा एलजी लाइट्स
3: गुड। पोर्चुगल फिफा विश्वकप फुटबल 2026 अन्तिम सोह्रमा प्रवेश गरेको छ। क्रोएसियालाई 2-1 पराजित गर्दै पोर्चुगलले अन्तिम सोह्रमा स्थान पक्का गरेको हो। पोर्चुगलको जितमा सुपर सब गोन्कालो रामोसले इन्जुरी टाइममा निर्णायक गोल गरे। एक गोलले पछि परेको अवस्थामा क्रिस्टियानो रोनाल्डो र रामोसको गोलबाट पोर्चुगलले पुनरागमन जनाउँदै जित हात पारेको हो। पोर्चुगलले अब अन्तिम सोह्रमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। अर्को खेलमा अल्जेरियालाई 2-0 पराजित गर्दै स्विट्जरल्याण्ड पनि अन्तिम सोह्रमा प्रवेश गरेको छ। क्यानाडाको बीसी प्लेस भ्यानकुभर स्टेडियममा भएको खेलमा स्विट्जरल्याण्डले दुवै हाफमा 1-1 गोल गरेको हो। स्विट्जरल्याण्डले अब अन्तिम सोह्रमा

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।
1: नमस्कार है वडाध्यक्षज्यू।
2: नमस्ते नमस्ते, के भन्नु आउनु भयो त?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
2: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
4: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
5: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
8: सम्पर्क नम्बर 0295560779 र मोबाइल नम्बर 98420872776।
9: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खाजारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
10: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खानबारी शङ्खुवा सभाको अत्यन्तै जरुरी सूचना। यस खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय शङ्खुवा सभाबाट बिक्री भइरहेको चामलको मूल्यमा प्रति केजी रु 10 छुट सहित असार मसान्तसम्मको लागि सहुलियत बिक्री वितरण भइरहेको बेहोरा सहर्ष जानकारी गराउँदछौ। अरुवा सोना मन्सुली चामल प्रति बोरा मात्र रु 1225 अर्थात् प्रति केजी मात्र रु 49, तीन जिरा मसिनो चामल प्रति बोरा मात्र रु 1850 अर्थात् प्रति केजी मात्र रु 74 र चिनी प्रति केजी मात्र रु 95।
11: थप जानकारीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी शङ्खुवा सभा, फोन नम्बरहरू 0295562 01 र 97449 22 520।
12: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
13: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
14: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी, सम्पर्क नम्बर 98525557068 98525557068।
15: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
16: आयो सबको घर घरमा।
17: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
18: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 MHz।
17: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 0295562 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
19: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
20: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
21: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
20: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
21: हाम्रा सेवाहरू
20: दाँत नदुखाई खोल्ने,
21: दाँत भर्ने, दाँतको आकृति गर्ने,
20: दाँतको एक्सप्रेस सुविधा,
21: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
20: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
21: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
20: ध्यान दिनै पर्ने कुरा
21: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
20: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
22: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाक नेटुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295 62320 र 98420 50541।

0: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउने?
1: कृषिको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
0: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर लक्ष्मी काफ्ले।
1: सम्पर्क 9843347262,
0: 9010555580
1: र वाट्सएप नम्बर 9852286646। सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: छ्या, यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
2: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
2: हजुर, तपाईँ पनि पुरानो तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ

0: विश्वको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नि?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: NCSA कम्प्युटर सेन्टर खादगरी संकुवा सभा अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसई कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 0295160076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर।

0: डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाउ। मुक्तिनाथ विकास बैङ्कद्वारा जनहितमा जारी। मुक्तिनाथ विकास बैङ्क, जनता बैङ्कमा होइन, बैङ्क जनतामा जानु पर्दछ।
1: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्कर सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97438640084।
2: आयो सबको घर घरमा।
3: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
4: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
3: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
5: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, on air, online.
6: राष्ट्रको गौरव नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज, रेडियो संखुवा सभा 95.5 MHz।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
1: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट छेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422267।
3: सरप्राइज जेनी, यो गहना कस्तो छ?
4: छ्या, यस्तो पनि गहना लाउँछन्?
3: अनि यो
4: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
3: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
4: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
3: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
4: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
3: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, संखुवा सभा,
4: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420 59 8 1, जनक पौडेली 98520 58 344 र 029560248।
3: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, संखुवा सभा।
5: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
6: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
5: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
6: हाम्रा सेवाहरू
5: दाँत नदुखाइ खोल्ने,
6: दाँत भर्ने, दाँतको आसुति गर्ने,
5: दाँतको एक्सरे सुविधा,
6: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
5: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
6: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
5: ध्यान दिनै पर्ने कुरा,
6: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
5: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एक मात्र डेन्टल,
2: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0295 62 320 र 98420 50 541।

0: महेन्द्र बोलेरो पिकअप हो तपाईँ जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईँलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860-96-40-00
4: र 9819-32-76-75।
5: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
6: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
5: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदरी नगरपालिका 1, प्रगति टोल।
6: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 9813655553 र 9843318-049।
7: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
6: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
7: हाम्रो सेवाहरू
6: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0935605680, 9952061580 र 9942108181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
8: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
8: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
8: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 9843347262,
8: 9010555580
3: र वाट्सएप नम्बर 9520286646।
9: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
10: हो नि सर, थटल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
9: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त थटल टेलर्समा गइहाल्नु पर्यो।
11: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसारसभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
9: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
11: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
9: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
11: होटल टेलरिङ सेन्टर खादारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
9: डिजाइनर सुमन ठटाल 9865349444
11: र 0295901555।
12: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
13: दिस इज रेडियो संखुवासभा 95.5 मेगाहर्ट्ज।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संस्कार सभा 95.5 मेगाहर्ज।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्रे,
2: सम्पर्क 98433-47-262,
1: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-6-46।

0: नमस्कार है वडाध्यक्ष ज्यू।
1: नमस्ते नमस्ते, के भन्दै आउनु भएको?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 9842082776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी 1 बुद्धथोक बाटो दूरसञ्चार जाने बाटो।
8: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
9: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
8: हाम्रो सेवाहरू
9: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 9952165580 र 9942108181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
10: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
11: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
12: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी, सम्पर्क नम्बर 9852557768, 9852557768।
13: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
14: आयो सबको घर घरमा।
15: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
16: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
15: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842557841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
17: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
18: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी साथ नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत चार वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
19: उपलब्ध सुविधाहरू: एक, दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। दुई, शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। तीन, सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। चार, वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। पाँच, पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। छ, आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। सात, विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। आठ, सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। नौ, यातायातको सुविधा भएको।
15: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा सात नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295611065, 98421552564, 98421926987 र 98520519906।

0: संसारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: छ्या, यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
2: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
2: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्खुवा सभा,
2: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98-420-59-801, जनक पौडेली, 98-520-58-344 र 029-560-248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 029575741।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। कुन्दनमाको पाप थियो कुनै?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
5: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
7: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेजेईमा रहेको धित्री स्टोर निर्माण होम जेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
6: हाम्रो सेवाहरू
7: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, भाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 029556580, 99525160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदारी 1, सङ्खुवा सभा।
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
8: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
8: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
3: प्रोप्राइटर लक्ष्मी काफ्ले।
8: सम्पर्क 98433-47262,
3: 98-10-55-55-85
8: र वाट्सएप नम्बर 98-520-28-646।

0: डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाउ। मुक्तिनाथ विकास बैङ्कद्वारा जनहितमा जारी। मुक्तिनाथ विकास बैङ्क, जनता बैङ्कमा होइन, बैङ्क जनतामा जानु पर्दछ।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946400
3: र 9919376375।
4: आयो सबको घर घरमा।
5: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
6: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 97.5 मेगाहर्ज।
5: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842357841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
8: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
9: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
8: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1 प्रगति टोल।
9: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो थ्रेडिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
8: प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 9813655553 र 9843218049।

0: सबै राम्रो सधैँ हाम्रो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैँ सुन्नु होला।
1: ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
2: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
3: खबरमा अब पूरा खबर। स्वास्थ्य बीमा बोर्डले गएको मंगिरसम्मको दावी बकेउता भुक्तानी भएको जनाएको छ। साथै बोर्डले अनावश्यक स्वास्थ्य परीक्षण नगर्न र नगराउन बीमितलाई आग्रह पनि गरेको छ। बोर्डले आज विज्ञप्ति निकालेर सेवा प्रदायक संस्थालाई 7 महिना अर्थात पुष यताको रकम भुक्तानी गर्न बाँकी रहेकोले अनावश्यक स्वास्थ्य परीक्षण नगर्न र नगराउन भनेको हो। सरकारबाट आवश्यक रकम विनियोजन भएपछि मात्रै पुषदेखिको रकम भुक्तानी गरिने बोर्डले जनाएको छ। चालू आर्थिक वर्षका विभिन्न मितिमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई 23,44,02,98,000 रकम भुक्तानी गरिएको विज्ञप्तिमा उल्लेख छ। बाँकी रकम भुक्तानीका लागि रकम जुटाउने प्रयास भइरहेको बोर्डले जनाएको छ। बीमित सेवाग्राहीलाई अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न र डाक्टर तथा स्वास्थ्यकर्मीलाई आवश्यकता भन्दा बढ़ी परीक्षण वा उपचारका लागि दवाब नदिन बोर्डले आग्रह गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेन नेतृत्वको सरकारले 100 दिनमा गरेका कामहरू उपलब्धि भोलि सार्वजनिक गर्ने गरी तयारी भइरहेको छ। प्रधानमन्त्री शाहको सचिवालयका अनुसार सरकारले गरेका कामहरूको समीक्षासहित 100 दिनमा भएका उपलब्धिको सूची सार्वजनिक गर्ने तयारी छ। वर्तमान सरकार गठन भएको भोलि शनिबार 100 दिन पुग्छ। प्रधानमन्त्री शाह नेतृत्वको सरकारले गएको चैत 13 शासकीय सुधारका 100 कार्यसूची सार्वजनिक गरेको थियो। त्यसयता कार्यसूचीमा समेटेका कामलाई कार्यान्वयन गर्ने गरी प्रयास थालिएको सचिवालय जनाएको छ। सुशासन र समृद्धिलाई केन्द्रमा राखेको सरकारले अरू विभिन्न क्षेत्र सँगसँगै देशको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र कूटनैतिक सञ्चालनमा पनि नयाँ प्रयासको प्रारम्भ गरेको छ। यसबीचमा परराष्ट्र मन्त्री शिशिर खनालले दुवै देशको औपचारिक भ्रमण गर्नुभयो। उहाँले विकासका पूर्वाधार, कनेक्टिभिटी, सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि प्रविधि हस्तान्तरण, सूचना प्रविधि तथा डिजिटलाइजेशन, पर्यटन, रासायनिक मल, पेट्रोलियम र प्राकृतिक ग्यास अन्वेषण र जनस्तरको सम्बन्ध लगायत विविध क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा दुई देशका उच्च अधिकारीसँग छलफल पनि गर्नुभएको थियो। यसैबीच श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले आफ्नो 100 दिनमा नागरिकले महसुस गर्ने गरी काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ। दार्चुलाको दुर्गम गाउँमा झोलुङ्गे पुल उद्घाटन गरी आज काठमाडौँ फर्किएसँगै उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारको कामबारे प्रतिक्रिया दिनुभएको हो। महँगी धेरै बढ़ेकोले त्यसको नियन्त्रण गर्न आफूहरूले सरकारलाई सुझाव दिँदै आएको स्मरण गर्दै उहाँले सरकारले 100 दिनमा गरेका काम नागरिकले अपेक्षा गरे जस्ता नरहेको बताउनुभयो। नियन्त्रण गर्नुपर्ने आफ्नो पार्टीले उठाउँदै आएको माग रहेको राईको भनाई छ। अध्यक्ष राईले सरकारले पछिल्लो समय पेट्रोलियम पदार्थको भाव घटाएको भन्दै सरकारको यो निर्णयको समर्थन पनि गर्नुभयो। नेपाल चीन सीमावर्ती लप्ची क्षेत्रमा सीमा पार गरी ड्रोन उड़ाएको आरोपमा चिनिया सुरक्षाकर्मीको नियन्त्रणमा रहेका दुई नेपाली युवा आज रिहा भएका छन्। चिनिया सुरक्षाकर्मी र अध्यागमन प्रतिनिधिले उनीहरूलाई तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमिल सिन्हा र सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्ट बीओपी तातोपानीका प्रहरी निरीक्षक लीलाराम फुन्जेल सहित अन्य प्रशासनका प्रतिनिधिलाई मितेरी पुलमा जिम्मा लगाएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेका अनुसार चिनिया पक्षले आवश्यक कानूनी प्रक्रिया पूरा गरेपछि दुवै युवालाई नेपाली पक्षलाई हस्तान्तरण गरेको जानकारी प्राप्त भएको छ। काठमाडौँका मनोज प्रजापति र भक्तपुरका सुदीप थापा मगरले गएको असार 12 गते लप्ची घुम्न पुगेका बेला सीमा क्षेत्रबाट ड्रोन उड़ाएका थिए। ड्रोन चिनिया भागमा प्रवेश गरेपछि चिनिया सुरक्षाकर्मीले उनीहरूलाई नियन्त्रणमा लिएका थिए। नेपाल चीन सीमा क्षेत्रमा आवत जावत बढ़न थालेसँगै चिनिया पक्षले सुरक्षा निगरानी पनि बढ़ाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज संवैधानिक परिषदको बैठक बस्दैछ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा बेलुका 5 बजे बस्ने गरी बैठक बोलाइएको हो। बैठकमा संवैधानिक निकायका रिक्त पदमा नियुक्ति सिफारिश सम्बन्धी विषयमा छलफल हुने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता विष्णुराज आङदेम्बेले जानकारी दिनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 0556943333 4935555।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। हिजो बिहान कर्णाली नदीमा खसेको मिनी बस र यात्रुको खोजी कार्य आज दोस्रो दिन पनि भइरहेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 6 महेश्वरी वाहिनी मुख्यालय सुर्खेतका 6 गोताखोरको टोलीले आज पनि खोजी कार्य गरिरहेका छन्। सुर्खेतबाट कालीकोटका लागि छुटेको कर्णाली प्रदेश 02001K1055 नम्बरको मिनी बस हिजो बिहान 11:30 दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका साथ सांगे तडाबाट कर्णाली नदीमा खसेको थियो। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाका अनुसार नदीमा उच्च जलसतह र वेग तथा पानी धमिलो हुँदा खोजीमा समस्या भइरहेको छ। खोजीका लागि जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक श्रवण विकसित, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेना पनि परिचालन गरिएको छ। चालक र सहचालक गरी 2, गाड़ी छुट्दा चढ़ेका 3 र दैलेखको डुंगेश्वरबाट 2 गरी मिनीबसमा 7 रहेको पछिल्लो विवरण छ। यात्रु कति संख्यामा थिए भन्ने पूर्ण विवरण अहिले खुल्न सकिरहेको छैन। यसअघि हिजो भीरमा अड्किएको अवस्थामा फेला परेका एकजनाको उद्धारपछि ज्यान गएको थियो। यसैबीच कर्णालीको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले खोज तथा उद्धार कार्यका लागि थप सहयोग र समन्वय गरिदिन गृह मन्त्रालयलाई पत्राचार गरेको छ। लुम्बिनी प्रदेश सरकारले प्रदेशको प्रशासनिक कार्यकुशलता र सुशासनलाई थप सुदृढ बनाउन लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने भएको छ। लुम्बिनी प्रदेश सभाबाट पारित भएको लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान ऐन 2082 प्रदेश राजपत्रमा प्रकाशित भएसँगै यसको स्थापना र संचालनका लागि कानूनी बाटो खुलेको हो। प्रतिष्ठानले मुख्य गरी प्रदेश तथा स्थानीय तहका निर्वाचित वा मनोनित पदाधिकारी, सरकारी निकाय र सार्वजनिक संस्थामा कार्यरत कर्मचारीको कार्यक्षमता बढ़ाउने उद्देश्यले प्रतिष्ठान स्थापना गर्न लागि प्रदेश सदस्य यमबहादुर नेपालीले बताउनुभयो। प्रतिष्ठानको सर्वोच्च निकायका रूपमा एक परिषद रहनेछ, जसको अध्यक्ष मुख्यमन्त्री हुने तथा परिषदमा प्रदेश सरकारका मुख्य सचिव, लोकसेवा आयोगका अध्यक्ष, योजना आयोगका उपाध्यक्ष र स्थानीय तहका प्रतिनिधि सदस्य रहने व्यवस्था ऐनले गरेको छ। त्यसैगरी प्रतिष्ठानको प्रशासनिक प्रमुखका रूपमा खुल्ला प्रतिस्पर्धा र योग्यताको आधारमा 3 वर्षका लागि एकजना कार्यकारी निर्देशकको नियुक्त गरिने व्यवस्था छ। अब विदेशको खबर। संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठन WMOले एल निनो आउँदो केही महिनाभित्र तीव्र रूपमा बलियो हुने चेतावनी दिएको छ। WMOले विश्वका धेरै क्षेत्रमा खडेरी, अत्यधिक वर्षा, गर्मीको लहर तथा अन्य चरम मौसमीय घटनाको जोखिम उल्लेखनीय रूपमा बढ़ने बताएको समाचार संस्था AFPले जनाएको छ। संगठनले देशहरूलाई सम्भावित प्रभाव न्यूनीकरणका लागि तत्कालीन तयारी गर्न आग्रह गरेको छ। डब्ल्यूएमओको मासिक विश्व मौसमी जलवायु अध्यावधिक अनुसार एलनिनो अवस्था अहिले नै शुरू भइसकेको छ र जुलाईदेखि सेप्टेम्बरसम्म यो बलियो स्तरमा पुग्ने उच्च सम्भावना रहेको छ। एलनिनो समुद्रको पानी सामान्य भन्दा बढ़ी तातेको अवस्था हो। प्रशान्त महासागरको सतहमाथिको तापक्रममा 0.5 डिग्री सेल्सियस भन्दा धेरै तापक्रम वृद्धि कायम रहेको अवस्थामा त्यसको विश्वव्यापी असर पर्छ। यो असरले वायुको नियमित प्रणालीलाई खलबल्याउँदा पैदा हुने अवस्था नै एलनिनो प्रभाव हो। यसपटक जुलाईदेखि सेप्टेम्बरको अवधिमा यो तेस्रो अर्थात बलियो श्रेणीमा पुग्ने अनुमान छ। अब खेल खबर। फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति अस्ट्रेलिया र इजिप्ट खेल्दैछन्। यो खेल राति पाउने 12 बजे अमेरिकाको डालास रंगशालामा शुरू हुनेछ। विश्वकपमा अस्ट्रेलिया र इजिप्ट बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान पाउने 4 बजे साविक विजेता अर्जेन्टिना र नवप्रवेशी केप भडेले खेल्दैछन्। यो खेल अमेरिकाको मियामी रंगशालामा हुनेछ। फुटबल इतिहासमा यी दुई टोलीबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। केप भडे समूह चरणको खेलमा सन् 2010 विजेता स्पेनलाई बराबरीमा रोकेर चर्चामा आएको टोली हो। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान सभा 7 बजे कोलम्बिया र घाना खेल्दैछन्। यो खेल अमेरिकाको कन्सा सिटी रंगशालामा हुनेछ। यो राउण्ड अफ 32 अन्तिम खेल हो। अहिलेसम्म 13 टोली प्री क्वार्टर फाइनलमा पुगेका छन्। अब 3 टोलीको टुंगो लाग्न बाँकी छ। प्री क्वार्टर फाइनलमा क्यानाडा र मोरक्को, पाराग्वे र फ्रान्स, अमेरिका र बेल्जियम, पोर्चुगल र स्पेन, ब्राजिल र नर्वे, मेक्सिको र इंग्ल्याण्डले एकअर्कासँग खेल्ने पक्का भइसकेको छ। यस्तै स्विजरल्याण्डले कोलम्बिया र घानाबीचको विजेतासँग खेल्नेछ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बीमा बोर्डबाट गएको मंगिरसम्मको दावी बकेउता भुक्तानी, अनावश्यक स्वास्थ्य परीक्षण नगराउन बीमितलाई आग्रह। वर्तमान सरकारको 100 दिने उपलब्धि भोलि सार्वजनिक गर्ने तयारी, नागरिकले महसुस गर्ने गरी काम नगरेको श्रम संस्कृति पार्टीका अध्यक्ष राईको टिप्पणी। ड्रोन उड़ाएको आरोपमा चिनिया सुरक्षाकर्मीको नियन्त्रणमा रहेका दुई नेपाली युवा रिहा, कर्णालीमा हिजो खसेको मिनी बस र यात्रुको आज पनि खोजी चल्दै। एलनिनो केही महिनाभित्र बलियो स्तरमा पुग्ने विश्व मौसम विज्ञान संगठनको चेतावनी, सम्भावित प्रभाव न्यूनीकरणका लागि तत्काल तयारी गर्न आग्रह। र विश्वकप फुटबलको नकआउटमा आज राति अस्ट्रेलिया र इजिप्ट खेल्दै अर्जेन्टिना र केप भडे बीचको खेल भोलि बिहान पाउने 4 बजे।
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मशान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मशान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मशान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
9: साली नदीको शिर,
10: मणिचूडको काख,
9: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
10: शान्ति र आनन्दको अनुभूति,
9: भीडभाडबाट टाढा,
10: सहरबाट नजिकै,
9: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
10: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
11: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946 र 9841954181, वेबसाइट झुले.com.np।
12: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भितामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
13: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtyeye.org, फोन नम्बर 01-5224-352-5224-353।
14: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभन्झ्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढ़ी पसेपछि काठमाडौँ उपत्यकामा आपूर्ति भइरहेको पानी आजदेखि अस्थायी रूपमा बन्द भएको छ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयूकेएलका प्रवक्ता वीरबहादुर चन्दका अनुसार मेलम्चीको मुहानमा पानी धमिलो भएपछि प्रशोधन प्रक्रियामा समस्या आउँदा मेलम्चीबाट सुन्दरी जलको प्रशोधन केन्द्रमा प्रवाह हुने पानीको आपूर्ति अस्थायी रूपमा रोकिएको हो। वर्षाले मुहानमा पानी अत्याधिक धमिलो भएको गुणस्तरमा सुधार आएपछि पुनः प्रशोधन प्रक्रिया सञ्चालन गरी पूर्व निर्धारित वितरण तालिका अनुसार नै पानीको आपूर्ति सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो। तर लगातार वर्षा भइरहेमा भने पानी आपूर्ति गर्न केही समय लाग्ने भएको छ। काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले उत्कृष्ट नतिजा हासिल गर्ने सामुदायिक विद्यालयका विद्यार्थी, शिक्षक र विद्यालयलाई सम्मान गरेको छ। शैक्षिक सत्र 2082 प्राप्त नतिजाका आधारमा काठमाडौँको राष्ट्रिय सभागृहमा हिजो भएको कार्यक्रममा महानगरका कार्यवाहक मेयर सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई, स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनी काजी महर्जन सहितका अधिकारीहरूले सम्मान प्रदान गर्नुभयो। कार्यक्रममा कार्यवाहक मेयर डंगोलले सामुदायिक शैक्षिक गुणस्तर सुधारका लागि पूर्वाधार विकास, जनशक्ति तथा मानव स्रोत व्यवस्थापनमा लगानी बढ़ाइरहेको बताउनुभयो। सम्मान कार्यक्रम 2079 सालदेखि रोकिएकोमा यस वर्षदेखि निरन्तरता दिएको शिक्षा विभागका प्रमुख नमराज ढकालले जानकारी दिनुभयो। आउँदो वर्षदेखि कक्षा 12 विद्यार्थी, शिक्षक र विद्यालयलाई पुरस्कार र सम्मानमा जोड़ने पनि उहाँको भनाइ छ। काठमाडौँ महानगरपालिकाले बन्चरे डाँडामा लैजाने फोहोरको मात्रा घटाउन 10 वडाबाट स्रोतमै वर्गीकरण र व्यवस्थापन थालेको छ। महानगरको वातावरण विभागका प्रमुख सरिता राईले बन्चरे डाँडामा फोहोर व्यवस्थापनको आयु बढ़ाउन स्रोतमै फोहोरको वर्गीकरण र व्यवस्थापन थालनी गरेको बताउनुभयो। महानगरपालिकाले वड़ा नम्बर 12, 18, 19, 20, 21, 22, 23, 24, 25 र 27 स्रोतमै फोहोर वर्गीकरण व्यवस्थापन अघि बढ़ाएको हो। प्रमुख राईका अनुसार स्रोतमै फोहोर व्यवस्थापनपछि अहिले महानगरबाट दैनिक 15 ट्रक फोहोर बन्चरे डाँडा पुग्ने गरेको छ। यसअघि वर्गीकरण नगर्दा दैनिक 20 ट्रकसम्म फोहोर पुग्ने गरेको थियो। घरेलु फोहोरसँगै उत्पादन हुने सुक्खा फोहोर बिक्री गर्न पनि महानगरपालिकाले 7 क्षेत्र वर्गीकरण गरी वैज्ञानिक विधि अपनाउने जनाएको छ। महानगरले फोहोर मैला संकलन र ढुवानी सम्बन्धी कार्यविधि 2081 कार्यान्वयनमा ल्याई वर्गीकरणबाट फोहोरको मात्रा घटाउने, पुनः प्रयोग गर्ने र विसर्जन गर्न क्षेत्रगत आधारमा व्यवस्थापन गर्ने कार्य अघि बढ़ाएको हो। भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले वड़ा नम्बर 7 रहेको मुनि विहारलाई शारीरिक व्यायाम सम्बन्धी सामग्री हस्तान्तरण गर्नुभएको छ। एक कार्यक्रमका बीच मेयर प्रजापतिले ती सामग्री हस्तान्तरण गर्नुभएको हो। उहाँले स्वास्थ्य प्रवर्धन र नियमित व्यायाम संस्कृतिलाई प्रोत्साहन

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको घिचाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नेटुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 0295-62320 र 98-40-50-541।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ। म त
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउँ न भाइ।
6: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
6: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 98-60-96-40-00
6: र 98-19-32-76-75।
7: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खानबारी संखुवा सभाको अत्यन्तै जरुरी सूचना। यस खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय संखुवा सभाबाट बिक्री भइरहेको चामलको मूल्यमा प्रति केजी ₹10 छुट सहित असार मसान्तसम्मको लागि सहुलियत बिक्री वितरण भइरहेको बेहोरा सहर्ष जानकारी गराउँदछौ। अरुवा सोना मन्सुली चामल प्रति बोरा मात्र ₹1225 अर्थात प्रति केजी मात्र ₹49, स्टिम जिरा मसिनो चामल प्रति बोरा मात्र ₹1850 अर्थात प्रति केजी मात्र ₹74 र चिनी प्रति केजी मात्र ₹95।
8: थप जानकारीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी संखुवा सभा। फोन नम्बरहरू 0295-62201 र 97-4-22-502।
9: श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
8: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
10: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 5161165 98421552504 98421526987 र 98520519906

0: डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाउ। मुक्तिनाथ विकास बैङ्कद्वारा जनहितमा जारी। मुक्तिनाथ विकास बैङ्क, जनता बैङ्कमा होइन, बैङ्क जनतामा जानु पर्दछ।
1: अम्बो नि, यो चौरा गाउँ त साह्रै राम्रो रहेछ हौ साइला।
2: हो त नि है,
3: यति राम्रो गाउँको सोल्टिनीहरू झन् कति राम्रो राम्रो होला है
2: बाजे। नाच्ने ठाउँ यतै
3: हो बाबु। लु जेठा बलगर है, ससुराली चौरा गाउँ नै बनाउनु पर्छ।
1: हेरौँ के हुन्छ साइला।
2: तिम्रो त स्वरमै जादु छ, पाइहाल्छौ।
1: त्यस्तो पनि होइन हौ,

0: This taxi is booked for him.
1: Oh, can I please take this taxi? I'm getting too light. Please.
2: मैले पनि त्यस्तै भने
1: वेट
2: तिमी पनि सँगै जान सक्छौ.
1: एक्सक्युज मी, सिनेमा जानेको केटासँग जाने को सोचेको छौ तिमीले?
2: के तिमी ट्याक्सी ड्राइभरलाई चाहिँ पहिल्यै चिन्थ्यौ र?
1: ओ, यस्तो मान्छेसँग बोल्यो, व्हाई आर यू वेस्टिंग माय टाइम? ओके, मेरो डेस्टिनेसन पहिला.

0: entertaining the nation.
1: सुन न, मेरो घरमा बिहेको कुरा चलिसक्यो. केटा ग्रिन कार्ड होल्डर रहेछ. ड्याडीले जसरी भए पनि बिहे गरिदिन्छु भन्नुभएको छ. हामी रिलेसनमा भएको यति धेरै भइसक्यो. तिमीले अब त केही गर्नैपर्छ यार.
2: तिमी खाने आएको या? अघिदेखि यति कुरा भनिसक्यो, केही सुन्दैन? खाने सोख्छ नि होइन? अब मेरो गएको भोज खाऊ.

गीत खालो गर तिम्रो जो भन जान दिन कहिले खेर म तिमीलाई यसो छरेर लन्डन अस्ट्रेलिया लान पनि म सक्दिन युएसए ग्रिन कार्ड त्यो पनि मसँग छैन.

लन्डन अस्ट्रेलिया लान पनि म सक्दिन, युएसए ग्रिन कार्ड त्यो पनि मसँग छैन।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: आयो सबको घर घरमा
2: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
3: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
5: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
6: नमस्कार भाइ, तुमलेकतिर पो हिँडेको हौ? म त
5: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
6: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
5: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
6: ए ल ल, सँगै जाउँ न भाइ।
7: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
6: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
7: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
6: सम्पर्क नम्बर 98 60 96 40 00
7: र 98 19 32 76 75।
8: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नी?
9: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
10: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768, 98 5 20 55 768।
11: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
12: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
13: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
12: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
13: हाम्रा सेवाहरू:
12: दाँत नदुखाई खोल्ने,
13: दाँत भर्ने, दाँतको आरसीटी गर्ने,
12: दाँतको एक्सरे सुविधा,
13: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
12: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
13: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, घिचाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
12: ध्यान दिनै पर्ने कुरा:
13: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
12: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
6: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग नै टुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0 29 5 62 320 र 98 4 20 50 541।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ तार 0295-75-147।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-5-20-28-6 46।

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Sankhuasubha, 95.5 MHz.
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: छ्या, यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
2: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त.
1: नरिसाउन, अर्को पनि ल्याएको छु. ल हेर त, यो कस्तो छ?
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त. कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि.
2: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्. यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ. साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्.
1: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक बुद्ध टोल, सङ्कुवा सभा,
2: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420-59-801, जनक पौडेली, 98520-58-344 र 029-560-248.
1: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक बुद्ध टोल, सङ्कुवा सभा. घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
3: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँचबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि. हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खाँचबारी एक, खाँचबारी नगरपालिकाको गेट अगाडि. यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ. गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर. सम्पर्क नम्बर 98520-29-47, 98-00-90-0062.
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो. उफ, कुन जन्मको पाप थियो कुन्नी?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो. सानोमै उपचार गरे ठिक भइहाल्छ नि. यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ. चिन्ता लिनै पर्दैन.
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र, इटरी सोह्र, सुनसरी. सम्पर्क नम्बर 98520-55-768, 98520-55-768.
7: साथै 98520-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ. साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ. आजै सम्पर्क गर्नुहोस्.
1: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले.
2: किन र काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्.
2: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका. हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुन चाँदी उद्योग छ. त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका.
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो.
2: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्.
1: सिर्जन एन्ड सम्राट सुनसाती उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा.
2: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ.
8: महत्वपूर्ण छ। हामीसँग निरन्तर 10 पटक सम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ।
8: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्कुवा सभा।
8: प्रोप्राइटर सुनु एन भीमका दाइली।
1: सम्पर्क 0291400084 र 98040485827।
9: नमस्कार है वडाध्यक्षज्यू।
10: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
9: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
10: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
9: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
10: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी लो अरूण पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
9: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
11: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
12: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
13: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
14: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
15: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
1: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 98420872776।
16: नयाँ नेपालमा नयाँ नाम निशान टेलर। निशान खादबारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
17: आयो सबको घर घरमा।
18: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
19: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
18: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 0295626666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज on air online.

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
0: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खानबारी संस्था सभाको अत्यन्तै जरुरी सूचना। यस खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय संखुवा सभाबाट बिक्री भइरहेको चामलको मूल्यमा प्रति केजी ₹10 छुट सहित असार मसान्तसम्मको लागि सहुलियत बिक्री वितरण भइरहेको बेहोरा सहर्ष जानकारी गराउँदछौ। अरुवा सोना मन्सुली चामल प्रति बोरा मात्र ₹1225 अर्थात् प्रति केजी मात्र ₹49, स्टिम जिरा मसिनो चामल प्रति बोरा मात्र ₹1850 अर्थात् प्रति केजी मात्र ₹74 र चिनी प्रति केजी मात्र ₹95।
0: थप जानकारीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी संखुवा सभा। फोन नम्बरहरू 029562201 र 97449225520।
5: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
6: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
5: हाम्रो सेवाहरू
6: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खाँदारी 1 संखुवा सभा।
7: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
8: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
7: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
8: हाम्रा सेवाहरू
7: दाँत नदुखाइ खोल्ने,
8: दाँत भर्ने, दाँतको आकृति गर्ने,
7: दाँतको एक्सप्रेस सुविधा,
8: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
7: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
8: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
7: ध्यान दिनै पर्ने कुरा
8: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
7: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल
9: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1 हाटलाक नेटुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 029562320 र 98420501।
10: आयो सबको घर घरमा।
11: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
12: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
11: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 029 5 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
13: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99525160580 र 99421-08181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525558 98525558।
6: साथै 98525558 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
7: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
7: प्रोप्राइटर लक्ष्मी काफ्ले।
1: सम्पर्क 98433-47262,
7: 98-10-55-55-85
1: र व्हाट्सएप नम्बर 98520-28-6।
8: आयो सबको घर घरमा।
9: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
10: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
9: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 0-29-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।

0: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाद बारीमा सेवा दिइरहनु भएको छ।
0: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
0: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्न,
0: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
0: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
0: बाङ्गो टिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
0: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ शङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 98422667।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
0: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
0: हाम्रा सेवाहरू
2: दाँत नदुखाई खोल्ने,
0: दाँत भर्ने, दाँतको आरसीटी गर्ने,
2: दाँतको एक्सरे सुविधा,
0: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
0: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
2: ध्यान दिनै पर्ने कुरा।
0: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
1: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 0295-62320 र 98420-50541।
3: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
4: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
3: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
5: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले शङ्खुवा सभाको खादबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
5: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
5: छटाल टेलरिङ सेन्टर, खादबारी 1, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल, 98615-39444
5: र 0295901155।
6: More style, more design. Total Tailors.

0: रेडियो संखुवा सभा समय सूचक अहिले साँझको 6 बज्यो।
1: संसारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो संखुवा सभा 95.5 MHz।
2: Esto. ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto.
3: ¡Oh, sí! ¡Powerball!
4: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
5: पनि आफ्नो काम राम्रोसँग गरिरह। पहिला त्यही 2-3 घन्टा लाग्ने कामलाई अलिक 15-20 मिनटमै सकिन्छ। अहिलेको त्यो डरको बाले अलिक करप्सन पनि कम भएको छ।
6: इम्प्लोइमेन्ट सेक्टरमा चाहिँ उहाँहरूको धेरै त्यस्तो एफोर्ट देखिएको छैन।
7: बिमा बोर्डबाट गएको मङ्सिरसम्मको दावी बकेउता भुक्तानी, अनावश्यक स्वास्थ्य परीक्षण नगराउन बिमितलाई आग्रह। सिंहदरबारभित्र निजामती कर्मचारी अस्पतालको सेवा शुरू।
8: पछिल्लो समय तारे होटल तथा रिसोर्टहरूको संख्या बढ्दो, पर्यटन क्षेत्रमा लगानी विस्तार हुने क्रम तीव्र। लगातार 2 दिन बढ़ेको शेयर बजार आज घट्यो।
7: फ्रान्समा अत्याधिक गर्मीका कारण थप 2000 जना भन्दा धेरैको ज्यान गएको विवरण सार्वजनिक। जलवायु परिवर्तनसँग जुझ्न प्रभावकारी तयारी नगरेको भन्दै सरकारको आलोचना।
8: र विश्वकप फुटबलको नकआउटमा आज राति अस्ट्रेलिया र इजिप्ट खेल्दै, अर्जेन्टिना र केप भर्डे बीचको खेल भोलि बिहान 4:15 हुने।
9: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
10: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
9: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
11: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
12: फोन 056-494-333, 493-555।
7: नेपाल दर्पणमा अब खबरको सिलसिला। शुरूमा वर्तमान सरकारको भोलि 100 दिन पुग्न लागेको विषय। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेन नेतृत्वको सरकारले 100 दिनमा गरेका कामहरू सहित उपलब्धि भोलि सार्वजनिक गर्ने गरी तयारी भइरहेको छ। प्रधानमन्त्री शाहको सचिवालयका अनुसार सरकारले गरेका कामहरूको समीक्षा सहित 100 दिनमा भएका उपलब्धिको सूची सार्वजनिक गर्ने तयारी छ। वर्तमान सरकार गठन भएको भोलि शनिबार 100 दिन पुग्छ। प्रधानमन्त्री शाह नेतृत्वको सरकारले गएको चैत 13 शासकीय सुधारका 100 कार्यसूची सार्वजनिक गरेको थियो। त्यस यता कार्यसूचीमा समेटिएका कामलाई कार्यान्वयन गर्ने गरी प्रयास थालिएको सचिवालयले जनाएको छ। सुशासन र समृद्धिलाई केन्द्रमा राखेको सरकारले अरू विभिन्न क्षेत्र सँगसँगै देशको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र कूटनीति सञ्चालनमा पनि नयाँ प्रयासको प्रारम्भ गरेको छ। यसबीचमा परराष्ट्र मन्त्री शिशिर खनालले दुवै देशको औपचारिक भ्रमण गर्नुभयो। उहाँले विकासका पूर्वाधार, कनेक्टिभिटी, सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि प्रविधि हस्तान्तरण, सूचना प्रविधि तथा डिजिटलाइजेशन, पर्यटन, रासायनिक मल, पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषण र जनस्तरको सम्बन्ध लगायत विविध क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा दुई देशका उच्च अधिकारीसँग छलफल पनि गर्नुभएको थियो। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको दावी गर्नुभएको छ। आज सिंहदरबारमा संचारकर्मीसँग सरकारको 100 दिनको समीक्षा गर्दै उहाँले शुरूआती चरण सफल भएको दावी गर्नुभएको हो। आउँदा दिनमा सरकार अझै परिपक्व ढंगले अगाडि बढ़ने रासोपाका सभापति लामिछानेको भनाई छ।
8: यसैबीच नेकपा एमाले बालेन्द्र शाह बालेन नेतृत्वको सरकारको समीक्षा 6 बुदामा गरेको छ। उसले वर्तमान सरकारको 100 दिने कार्यकाल सुशासन र शासकीय सुधारका दृष्टिकोणले असफल देखिएको टिप्पणी गरेको छ। 100 बुदे वाचापत्र र आम नागरिकका अपेक्षा अनुरूप काम गर्नुको साटो सरकारको रूचि सस्तो चर्चा र विवादास्पद निर्णयमा देखिएको उल्लेख छ। एमाले वर्तमान सरकारको 100 दिने कार्य कालमा राष्ट्रियता र कूटनीतिक रूपमा असफल उल्टो आर्थिक नीति सामाजिक न्याय आर्थिक र पूर्वाधार क्षेत्रको दुरावस्था प्रशासनिक सुधार र सेवा प्रवाहमा असफल स्वेच्छाचारिता शान्ति सुरक्षा र न्याय सम्पादनमा उल्टो बाटो तथा नीतिगत र संवैधानिक रूपमा विचलन रहेको जनाएको छ। यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले आफ्नो 100 दिनमा नागरिकले महसुस गर्ने गरी काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ। दार्चुलाको दुर्गम गाउँमा झोलुङ्गे पुल उद्घाटन गरी आज काठमाडौँ फर्किएसँगै उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारको कामबारे प्रतिक्रिया दिनुभएको हो। महँगी धेरै बढ़ेकाले त्यसको नियन्त्रण गर्न आफूहरूले सरकारलाई सुझाव दिँदै आएको स्मरण गर्दै उहाँले सरकारले 100 दिनमा गरेका काम नागरिकले अपेक्षा गरे जस्तो नरहेको बताउनुभयो। अध्यक्ष राईले सरकारले पछिल्लो समय पेट्रोलियम पदार्थको भाव घटाएको भन्दै सरकारको यो निर्णयको समर्थन पनि गर्नुभयो।
7: गएको भदौमा भएको नवयुवाको आन्दोलन, त्यसपछि फागुन 21 भएको प्रतिनिधि सभा सदस्य चुनाव र त्यही जनादेशबाट वर्तमान सरकार बनेको हो। यसबीचमा सरकारले मन्त्रालयको संख्या घटाउने, पुराना तथा अव्यवहारिक कानूनहरू खारेज गर्ने, बलियो अर्थतन्त्र बनाउने लगायतका काम योजना र लक्ष्यका साथ अघि बढ़ेको दावी गर्दै आएको छ। तर महँगी नियन्त्रण, नागरिकका न्यूनतम आवश्यकताको सम्बोधन र रोजगारी जस्ता दैनिक जनजीवनसँग जोड़िएका विषयमा ठोस कामको शुरूआत हुन नसकेको अहिले पनि गुनासो छ। सरकारको 100 दिने कार्यकालका उपलब्धि र कमी कमजोरी बारे हामीले काठमाडौँमा भेटिएका केही युवालाई सोधेका छौं।
13: सोनी अधिकारी, धनुषा जिल्ला, मध्य प्रदेश।
14: हाम्रो देशले पालना गर्ने पार्लियामेन्टरी सिस्टम हो, जहाँ प्रधानमन्त्रीज्यू समय समयमा आएर संसदमा उत्तर दिनुपर्छ र उहाँले कुनै पनि विधेयक ल्याउनुभयो किन ल्याउनुभयो त्यसको स्पष्टीकरण दिनुपर्छ, सब जनतालाई बुझाउनु पर्छ। स्ट्याटस लेख्नुहुन्छ किन लेख्दैनुहुन्छ, सबै जनता एकनाश छैनन्। कसैलाई सामान्य अर्थमा बुझाउनु पर्ला भने कसैलाई त्यो स्ट्याटसले पनि पुग्छ, तर सब जनतालाई हेरेर तपाईँले काम गर्नुपर्छ भन्ने कुरा मलाई लाग्छ।
15: रमेश पोखरेल, प्युठानै पालिका। हरेक कामहरूमा हरेक सरकारी मान्छेहरूले नि आफ्नो काम राम्रोसँग गरिरह, पहिला त्यही 2-3 घण्टा लाग्ने कामलाई अलिक 15-20 मिनटमै सकिन्छ। अहिलेको त्यो डरको बाहले अलिक करप्सन पनि कम भए त्यसको लागि धेरै पोइन्ट दिन्छु। बल्ल 100 दिन भएको छ, अझै 6 समय गरिराख्नुहुन्छ।
16: दीपिका पौडेल, ओखलढुङ्गा। पहिलाको गभर्मेन्ट भन्दा चाहिँ उहाँहरूले अलि राम्रो राम्रो अब रुलहरू ल्याउनु भएको छ, सबै कामहरू पनि गर्नु भएको छ। तर के भयो भन्दाखेरि इम्प्लोइमेन्ट सेक्टरमा चाहिँ उहाँहरूको धेरै त्यस्तो एफोर्ट देखिएको छैन। जस्तै अब हामी ब्याचलर्स पढ्ने स्टुडेन्टहरूलाई अब पार्ट टाइम जबहरूको व्यवस्था छैन है, एउटा त्यसमा चाहिँ अझै एफोर्ट लगाउनु भयो भने उहाँहरूले बेटर हुन्छ।
17: जेनिस पौडेल, मकवानपुरको। देख्ने गरी पाएको भनेको चाहिँ 10 र 12 को रिजल्ट चाँडै आएको छ, त्यही हो। धेरै कुरा परिवर्तन भएको छ, जस्तै अब राजनीतिक नियुक्ति त्यो जम्मै खारेज भएको छ, अनि क्वालिफाइड मान्छे नै राख्नु खोजिएको छ, त्यो पनि राम्रै काम हो। लाइसेन्स दिने ठाउँमा पनि जस्तै पहिला त अब यत्रो लामो लाइन हुन्थ्यो नि त, लाइनहरूलाई ठिक गर्नुको लागि सेवा प्रवाह राम्रै हो। स्थानीय तह होइन, प्रोभिन्सियल लेभल सबै छ, अनि त्यो मेन कुरा तिनीहरूको समन्वय हुनुपर्छ कि, सानो तिनो रोडको विकासदेखि लिएर होइन सबै ठाउँ खानेपानी इत्यादि सबै कुरा, अनि राम्रोसँग विकास हुन्छ।
18: सर्लाही जिल्ला। पहिला के थियो भन्दाखेरि जवाबदेहिता, दण्डहीनता, कुनै ठुलो नेताहरू कुनै मुद्दामा पर्यो भने त्यो निस्किहाल्थ्यो, त्यही भएर जनताहरूलाई न्यायपालिका प्रति पनि विश्वास थिएन। अहिले के छ भन्दाखेरि धेरै दिन पनि भएको जस्तो सिमाना मिचेको कुरा आएको थियो नि, हुनसक्छ उहाँले अर्कै सेन्समा भन्नुभयो होला, तर उहाँले जसरी भन्नुभयो नि उहाँले लिगल पर्सन भएरै बोल्नुपर्छ कि, उहाँ एउटा बडी हो के, त्यही भएर उहाँले त्यो कुराको स्पष्टीकरण दिनु पर्थ्यो जस्तो लाग्छ मलाई।
19: सन्देश कटवाल, पूर्व मोरङ। ठिकै नै लागिरह, अब यसो हेर्दाखेरि त अब सुकुम्बासी हटाए, नयाँ नयाँ कानुन पनि निस्किँदैछ, धेरै फिल्डमा जस्तो लाग्छ राम्रो एउटा केही एक्सन लिएको छ, त्यस्तो चेन्ज अब त दुरुस्ती त देखिँदैन नै है।
20: स्नेहा चौधरी, घर महत्तरी। जस्तै नर्सहरूले उहाँहरूको तलब डबल गरिदिनु भयो, निशुल्क शिक्षाहरू त पहिला नै दिन्छु भनेर त गर्नु भएको थियो, तर खासै हाम्रो प्राप्तै भएको थिएन, अब चाहिँ निशुल्क शिक्षाहरू चाहिँ दिने भनेर त्यो छ। अनि अरू ट्रेड युनियनहरू खारेज गर्नुभयो, खेलकुद क्षेत्रहरूमा पनि प्लानहरू गर्नु भएको छ नि त, अहिले त्यस्तो वेमा अब गर्न खोज्नु भएको त्यो नै राम्रो पक्ष हो।
21: आदेश लिम्बू, बारा जिल्लाबाट। कमी कमजोरी नै छ, सकारात्मक त छ पहिला भन्दा त, जबसम्म मलाई लाग्छ। यो अध्यादेशहरू नि एकदम राम्रो छ, बजेट भाषणहरूदेखि लिएर सबै राम्रो छ, तर यो राष्ट्र संकलन पनि हल्का नेगेटिभ वेमा भइरहेछ भनौँ न, यो ट्राफिक फाइनहरू भयो समस्या छ त्यस्तोमा चाहिँ, अरू त सब ठिकै लागिरहेछ मलाई।
22: जाराया खान, म यही गोपनडोलमा बस्छु। सुकुम्बासी हटाउनु भयो, तिनीहरूलाई धेरै जस्तो न्याय चाहिँ पाएको छैन, कतै कतै मान्छेहरूले चाहिँ अब जमिनहरू पाइरहेछ, घरहरू बस्न पाइरहेको, कतै कतैले पाएको छैन। स्कुल सेक्टरहरूमा यही एजुकेसनहरूमा चाहिँ यो पोलिटिक्सहरू हटाउनु भयो, त्यो चाहिँ राम्रो हो।
0: चौधरी
1: नेपालगञ्ज।
0: त्यस्तो खासै त परिवर्तन अझै पाएको छैनौँ। विकास कार्य सुरु गर्नको लागि यताउता भत्काइएको छ होइन, पुरै अब ठाउँ ठाउँमा अब त्यो भत्किने क्रम जारी छ। अब त्यो भत्किएपछि अब केही दिनमा अब त्यहाँ राम्रो राम्रो कामहरू सुरु होला भन्ने आशा छ। सुरुवात चाहिँ भएको छैन, विकास चाहिँ भएको छैन, मलाई त्यो लाग्छ है।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
23: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
24: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
25: एयरटेल अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले वर्तमान सरकारका 100 दिने उपलब्धि भोलि सार्वजनिक गर्ने तयारी, सुशासनको सवालमा सरकार सफल भएको, रासोपा सभापति रवि लामिछानेको दावी, विभिन्न 6 बुदासहित सरकार असफल देखिएको एमालेको टिप्पणी, सुशासन र सेवा प्रवाहमा सुधार भए पनि रोजगारीतर्फ ध्यान पुग्न नसकेको युवावर्गको गुनासो लगायतका खबर प्रस्तुत गर्यौं।
8: नेपाल दर्पणमा अब बाँकी खबर। स्वास्थ्य बीमा बोर्डले गएको मंगिरसम्मको दावी बकेउता भुक्तानी भएको जनाएको छ। साथै बोर्डले अनावश्यक स्वास्थ्य परीक्षण नगर्न र नगराउन बीमितलाई आग्रह पनि गरेको छ। बोर्डले आज विज्ञप्ति निकालेर सेवा प्रदायक संस्थाले 7 महिना अर्थात पुस यताको रकममा भुक्तानी गर्न बाँकी रहेकाले अनावश्यक स्वास्थ्य परीक्षण नगर्न र नगराउन भनेको हो। सरकारबाट आवश्यक रकममा विनियोजन भएपछि मात्रै पुसदेखिको रकम भुक्तानी गरिने बोर्डले जनाएको छ। चालू आर्थिक वर्षका विभिन्न मितिमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई 23,44,02,98,000 रकम भुक्तानी गरिएको विज्ञप्तिमा उल्लेख छ। बाँकी रकम भुक्तानीका लागि रकम जुटाउने प्रयास भइरहेको बोर्डले जनाएको छ। बीमित सेवाग्राहीलाई अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न र डाक्टर तथा स्वास्थ्य कर्मीलाई अनावश्यक भन्दा बढ़ी परीक्षण वा उपचारका लागि दबाव नदिन बोर्डले आग्रह गरेको छ।
2: फेरि पनि स्वास्थ्यकै खबर। निजामती कर्मचारी अस्पतालको सेवा इकाइ सिंहदरबारभित्र संचालनमा आएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भवनको तल्लो तलामा आजदेखि सेवा इकाई संचालनमा ल्याइएको हो। निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा इकाई संचालनमा ल्याइएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार कर्मचारीले स्वास्थ्य सेवाका लागि अस्पतालसम्म धाउनुपर्ने बाध्यता कम गर्न कार्यस्थलमै स्वास्थ्य सेवा उपलब्ध गराइएको हो। निजामती कर्मचारी अस्पतालमा बढ़दो सेवा गराएको चाहिँ व्यवस्थापन गर्न मन्त्रालयमै स्वास्थ्य सेवा इकाई राखिएको भूमि व्यवस्था तथा सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। त्यहाँ कर्मचारीलाई स्वास्थ्य परीक्षण, रगत परीक्षण लगायत स्वास्थ्य सेवाहरू उपलब्ध हुनेछ।
8: कृषि वन तथा वातावरण मन्त्रालयले बर्ड फ्लूबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशु सेवा विभागलाई 50 करोड़ रूपियाँ निकासा गरेको छ। मन्त्रालयले बर्ड फ्लू पुष्टि भएका 11 जिल्लामा नष्ट गरिएका पंक्षी अण्डा तथा दानाको क्षतिपूर्ति वितरणका लागि यो रकम विभागलाई उपलब्ध गराएको हो। बर्ड फ्लूबाट आर्थिक नोक्सानी बेहोरेका किसानलाई राहत स्वरूप क्षतिपूर्ति वितरण गर्न विभागले मन्त्रालयसँग रकम माग गरेको थियो। विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले निकासा भएको रकम पीड़ित किसानलाई क्षतिको 75% क्षतिपूर्ति उपलब्ध गराइने जानकारी दिनुभयो। विभागका अनुसार बर्ड फ्लू संक्रमण देखिएका काठमाण्डु, ललितपुर, भक्तपुर, काभ्रे पलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा करिब 7 लाख पंक्षी, 11 लाख अण्डा र 3 लाख किलो दाना नष्ट गरिएको थियो। यसपल्ट 70 करोड़ बराबरको क्षति भएको थियो। बर्ड फ्लू रोग नियन्त्रण चौथो संशोधन 2074 अनुसार प्रमाणित क्षतिको विवरणका आधारमा नष्ट गरिएका पंक्षीजन्य पदार्थ तथा पंक्षी उत्पादन सामग्रीको मूल्यांकन गरी सम्बन्धित धनीलाई क्षतिको 75% क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था छ।
2: नेपाल चीन सीमावर्ती लप्ची क्षेत्रमा सीमा पार गरी ड्रोन उड़ाएको आरोपमा चिनिया सुरक्षाकर्मीको नियन्त्रणमा रहेका दुईजना नेपाली युवा आज रिहा भएका छन्। चिनिया सुरक्षाकर्मी र अध्यागमन प्रतिनिधिले उनीहरूलाई तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमिल सिन्हा र सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्ट बीओपी तातोपानीका प्रहरी निरीक्षक लीलाराम पुञ्जेल सहित अन्य प्रशासनका प्रतिनिधिलाई मितेरी पुलमा जिम्मा लगाएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेका अनुसार चिनिया पक्षले आवश्यक कानूनी प्रक्रिया पूरा गरेपछि दुवै युवालाई नेपाली पक्षलाई हस्तान्तरण गरेको जानकारी प्राप्त भएको छ। काठमाण्डुका मनोज प्रजापति र भक्तपुरका सुदीप थापा मगरले गएको असार 12 गते लप्ची घुम्न पुगेका बेला सीमा क्षेत्रबाट ड्रोन उड़ाएका थिए। ड्रोन चिनिया भागमा प्रवेश गरेपछि चिनिया सुरक्षाकर्मीले उनीहरूलाई नियन्त्रणमा लिएका थिए। नेपाल चीन सीमा क्षेत्रमा आवत जावत बढ़न थालेसँगै चिनिया पक्षले सुरक्षा निगरानी पनि बढ़ाएको छ।
8: नेपालमा विदेशी पर्यटकको आगमन संख्या बढ़दै जाँदा तारे होटल तथा रिसोर्टमा लगानी पनि उल्लेख्य रूपमा विस्तार भएको छ। पर्यटन विभागका अनुसार अहिले देशभर 350 तारे स्तरका होटल तथा रिसोर्ट सञ्चालनमा छन्, जुन गएको वर्षको 335 तुलनामा वृद्धि हो। तीमध्ये 29 पाँच तारे होटल रहेका छन्। हाल सञ्चालनमा रहेका तारे होटल तथा रिसोर्टमा 16,613 कोठा र 26,285 सैया उपलब्ध छन्। काठमाण्डु, पोखरा, चितवन, लुम्बिनी, भैरहवा, नेपालगंज, भद्रपुर लगायत प्रमुख पर्यटकीय गन्तव्यमा स्वदेशी तथा विदेशी लगानीमा नयाँ होटल तथा रिसोर्ट खुल्ने क्रम बढ़िरहेको विभागले जनाएको छ। पर्यटन विभागले समयानुकूल अन्तर्राष्ट्रिय मापदण्ड र इको टुरिज्मलाई समेट्ने गरी होटल वर्गीकरण मापदण्ड परिमार्जन गरिएको जनाएको छ। परिमार्जित मस्यौदा यही असार मसान्तभित्र मन्त्रालयमा बुझाइने तयारी छ। संघ नेपाल हानका अध्यक्ष विनायक शाहले तारे होटलको संख्या बढ़नु नेपालप्रति विदेशी पर्यटकको आकर्षण र लगानीकर्ताको विश्वास बढ़ेको संकेत भएको बताउनुभयो। भारतीय पर्यटकको आगमन, पर्यटन मैत्री वातावरण र अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी संचालनले पर्यटन उद्योग अझै विस्तार हुने उहाँको विश्वास छ। होटल व्यवसायीहरूका अनुसार होटल क्षेत्रमा बढ़दो लगानीले रोजगारी सृजना, स्थानीय अर्थतन्त्रको चलायमान तथा पर्यटन पूर्वाधार विकासमा सकारात्मक योगदान पुर्याएको छ। अन्तर्राष्ट्रिय होटल ब्रान्डको प्रवेशसँगै नेपाली होटल उद्योगको प्रतिस्पर्धात्मक क्षमता पनि सुदृढ बन्दै गएको उनीहरूको भनाइ छ। कोरोना महामारीपछि नेपालको पर्यटन क्षेत्र पूर्ण लयमा फर्किएको छ। सन् 2024मा 11,47,567 र सन् 2025मा 11,58,000 विदेशी पर्यटक नेपाल आएका थिए। चालू वर्षको जूनसम्म 5 लाख भन्दा बढ़ी विदेशी पर्यटक नेपाल भित्रिसकेका छन्।
2: लगातार दुई दिन बढ़ेको शेयर बजार आज घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 8.30 अंकले घटेर 2,653.40 बिन्दुमा झरेको छ। आज विकास बैंक, फाइनान्स, जलविद्युत, माइक्रो फाइनान्स, निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको सूचक घटेको छ। आज 159 कम्पनीको शेयर घटेकोमा 104 बढ़ेको छ। यस्तै 14 कम्पनीको शेयर भने गड़बड़ भएको छैन। आज अप्पर लोहरी खोला हाइड्रो पावरको शेयर 13.5% घटेको छ। समग्रमा बजार घटेको दिन सानीगढ़ हाइड्रो, स्नो रिभर्स, कलंगा हाइड्रो सिकको शेयर 15% बढ़ेको छ। आज निप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 4,11,00,000,000 कारोबार भएकोमा आज 345 कम्पनीका 85,84,000 किता शेयर 4,41,00,000,000 रूपियाँमा किनबेच भएको छ।
8: आज सुन चाँदीको भाव बढ़ेको छ। सुनको भाव तोलामा 7,200 रूपियाँले बढ़ेर 2,90,700 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। भाव हिजो पनि बढ़ेको थियो। हिजो सुनको भाव तोलामा 6,200 रूपियाँले बढ़ेर 2,83,500 रूपियाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको भाव पनि बढ़ेको छ। चाँदीको भाव आज तोलामा 165 रूपियाँले बढ़ेर 4,625 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 180 रूपियाँले बढ़ेर 4,450 रूपियाँमा कारोबार भएको थियो।
2: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
4: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
1: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
4: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
1: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
5: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
6: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
8: अब बाँकी खबर। बैतडीमा बस दुर्घटना हुँदा 17 यात्रु घाइते भएका छन्। धनगढ़ीबाट बैतडीका लागि छुटेको सुदूरपश्चिम प्रदेश 01-001-39-63 नम्बरको बस आज दिउँसो बैतडीको पाटन नगरपालिका 8 गैरा खानमा दुर्घटना भएको हो। घाइतेलाई उद्धार गरी उपचारका लागि डडेलधुरा अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। बस दुर्घटनाको कारण खुल्न सकेको छैन। यसैबीच हिजो बिहान कर्णाली नदीमा खसेको मिनी बस र यात्रुको अवस्था अझै थाहा हुन सकेको छैन। 6 गोताखोरको टोलीले आज दोस्रो दिन पनि खोजी कार्य गरिरहेका छन्। सुर्खेतबाट कालीकोटका लागि छुटेको कर्णाली प्रदेश 02-001-10-55 नम्बरको मिनी बस हिजो बिहान 11:30 बजे दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका 7 सांकेत बाट कर्णाली नदीमा खसेको थियो। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाका अनुसार नदीमा उच्च जलसतह र वेग तथा पानी धमिलो हुँदा खोजीमा समस्या भइरहेको छ। कर्णालीको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले खोज तथा उद्धार कार्यका लागि थप सहयोग र समन्वय गरिदिन गृह मन्त्रालयले पत्रचार गरेको छ।
2: आज दिउँसो लुम्बिनी, गण्डकी र बागमती प्रदेशका विभिन्न ठाउँमा पानी परेको छ। दिउँसोको तुलनामा आज राति थोरै ठाउँमा तर ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी भागमा रातिको समयमा ठूलो पानी पर्ने सम्भावना छ। ठूलो वर्षाको सम्भावना रहेको क्षेत्रमा विशेष सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
8: मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसून अवधिभर काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आपूर्ति बन्द गरिएको जनाएको छ। मेलम्चीले आज विज्ञप्ति निकालेर यस वर्ष मनसून सक्रिय भएसँगै मेलम्चीको मुहान क्षेत्रभन्दा माथिल्लो भागमा रहेका पहिरो, गेग्रान तथा बाढ़ीका कारण सुरुङभित्र माटो, ढुंगा र लेदो प्रवेश गर्ने जोखिम बढ़ेकाले मनसून अवधिभर मेलम्ची खानेपानी आयोजना बन्द गर्न लागिएको जानकारी दिएको हो।
2: लुम्बिनी प्रदेश सरकारले प्रदेशको प्रशासनिक कार्यकुशलता र सुशासनलाई थप सुदृढ़ बनाउन लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने भएको छ। लुम्बिनी प्रदेश सभाबाट पारित भएको लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान ऐन 2082 प्रदेश राजपत्रमा प्रकाशित भएसँगै यसको स्थापना र संचालनका लागि कानूनी बाटो खुलेको हो। प्रतिष्ठानले मुख्य गरी प्रदेश तथा स्थानीय तहका निर्वाचित वा मनोनित पदाधिकारी सरकारी निकाय र सार्वजनिक संस्थामा कार्यरत कर्मचारीको कार्यक्षमता बढ़ाउने उद्देश्यले प्रतिष्ठान स्थापना गर्न लागि प्रदेश सभा सदस्य यमबहादुर नेपालीले बताउनुभयो। प्रतिष्ठानको सर्वोच्च निकायका रूपमा एक परिषद रहनेछ जसको अध्यक्ष मुख्यमन्त्री हुने तथा परिषद प्रदेश सरकारका मुख्य सचिव लोकसेवा आयोगका अध्यक्ष योजना आयोगका उपाध्यक्ष र स्थानीय तहका प्रतिनिधिहरू सदस्य रहने व्यवस्था ऐनले गरेको छ। त्यसैगरी प्रतिष्ठानको प्रशासनिक प्रमुखका रूपमा खुल्ला प्रतिस्पर्धा र योग्यताको आधारमा तीन वर्षका लागि एकजना कार्यकारी निर्देशकको नियुक्त गरिने व्यवस्था छ।
8: चालू आर्थिक वर्षमा छ वर्ष यताकै धेरै दालचिनी भारत निर्यात भएको छ। डिभिजन वन कार्यालय पाल्पाका अनुसार चालू आर्थिक वर्षमा 347,969 किलो दालचिनी भारत निकासी भएको हो। आर्थिक वर्ष 2077-78 191,415 किलो दालचिनी भारत निर्यात भएको हो। कार्यालयका सूचना अधिकारी खिलबहादुर तामाङका अनुसार चालू आर्थिक वर्षमा 12,88,482 किलो तेजपत्ता पनि भारत निर्यात भएको छ। गएको वर्ष 1,21,010 किलो दालचिनी र 8,81,731 किलो तेजपत्ता निकासी भएको थियो। तथ्याङ्क अनुसार पाल्पाबाट 2080-81 1,76,697 किलो दालचिनी भारत निर्यात भएको थियो। पाल्पामा उत्पादन हुने तेजपत्ता र दालचिनीको प्रमुख बजार भारत हो। तेजपत्ता र दालचिनी प्रमुख आमदानीको माध्यम बनेको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख मोहन श्रेष्ठले बताउनुभयो। किसानले तेजपत्ता प्रति किलो 50-60 र दालचिनी प्रति किलो 100 रूपियाँमा बिक्री गर्दै आएका छन्।
2: नेपाल दर्पणमा अब विदेशका खबर। फ्रान्समा अत्याधिक गर्मीका कारण थप 2,000 जना भन्दा धेरैको ज्यान गएको विवरण सार्वजनिक भएको छ। गएको जून महिनाको 22 देखि 28 तारीकसम्म कीर्तिमान स्तरको तातो हावाको लहर चलेको अन्तिम हप्तामा थप 2,025 जनाको ज्यान गएको बीबीसीले जनाएको छ। गर्मीका कारण ज्यान गुमाउनेको संख्या 29% बढ़ेको फ्रान्सकी स्वास्थ्य मन्त्री स्टेफनी रिस्टलाई उद्धृत गर्दै खबरमा उल्लेख छ। पब्लिक हेल्थ फ्रान्सका अनुसार सबैभन्दा धेरै प्रभाव पेरिस क्षेत्रमा देखिएको छ। पेरिसमा यही अवधिमा गर्मीका कारण ज्यान गुमाउनेको संख्या 62% बढ़ेको छ। फ्रान्सले गएको जूनमा इतिहासकै तीव्र तातो हावाको लहर सामना गरेको थियो। देशका धेरै ठाउँमा तापक्रम 40 डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो। यस घटनापछि जलवायु परिवर्तनसँग जुझ्न सरकारले प्रभावकारी तयारी नगरेको भन्दै केही राजनैतिक दलले आलोचना गरेका छन्। द ग्रीन पार्टीले यसै विषयलाई लिएर सरकार विरूद्ध अविश्वास प्रस्ताव समेत दर्ता गरेको छ। स्वास्थ्य मन्त्री स्टेफनी रिस्टले यसपटकको अवस्था सन् 2003 विनाशकारी गर्मीको लहरसँग प्रत्यक्ष तुलना गर्न नमिल्ने बताउनुभयो। सन् 2003 गर्मीका कारण फ्रान्समा झण्डै 15,000 जनाको ज्यान गएको थियो। मौसमविदहरूले युरोपमा पछिल्ला दिनहरूमा थप अत्यधिक तापक्रमको चेतावनी
8: संयुक्त राष्ट्र संघको विश्व मौसम विज्ञान संगठन डब्ल्यूएमओले एल निनो आउँदो केही महिनाभित्र तीव्र रूपमा बलियो हुने चेतावनी दिएको छ। विश्व मौसम विज्ञान संगठनले विश्वका धेरै क्षेत्रमा खडेरी अत्याधिक वर्षा गर्मीको लहर तथा अन्य चरम मौसमी घटनाको जोखिम उल्लेखनीय रूपमा बढ़ने बताएको समाचार संस्था एएफपीले जनाएको छ। संगठनले देशहरूलाई सम्भावित प्रभाव न्यूनीकरणका लागि तत्काल तयारी गर्न आग्रह गरेको छ।
2: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति अस्ट्रेलिया र इजिप्टले खेल्दैछन्। यो खेल राति पाउने 12 बजे अमेरिकाको डालास रंगशालामा शुरू हुनेछ। विश्वकपमा अस्ट्रेलिया र इजिप्ट बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान पाउने 4 बजे साबिक विजेता अर्जेन्टिना र नवप्रवेशी केप भर्डेले खेल्दैछन्। यो खेल अमेरिकाको मियावी रंगशालामा हुनेछ। फुटबल इतिहासमा यी दुई टोलीबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। बढ़े समूह चरणको खेलमा सन् 2010 विजेता स्पेनलाई बराबरीमा रोकेर चर्चामा आएको टोली हो। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान 7:15 बजे कोलम्बिया र घानाले खेल्दैछन्। यो खेल अमेरिकाको कन्सास सिटी रंगशालामा हुनेछ। फुटबल इतिहासमा यी दुई टोलीबीच पनि पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। यो राउण्ड अफ 32 अन्तिम खेल हो। अहिलेसम्म 13 टोली प्री क्वार्टर फाइनलमा पुगेका छन्। अब 3 टोलीको टुंगो लाग्न बाँकी छ। प्री क्वार्टर फाइनलमा क्यानाडा र मोरक्को, पाराग्वे र फ्रान्स, अमेरिका र बेल्जियम, पोर्चुगल र स्पेन, ब्राजिल र नर्वे, मेक्सिको र इंग्ल्याण्डले एकअर्कासँग खेल्ने पक्का भएको छ। त्यस्तै स्विजरल्याण्डले कोलम्बिया र घानाबीच हुने खेलको विजेतासँग खेल्नेछ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
7: हेरन विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी।
9: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
10: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी। सम्पर्क नम्बर 9852555768 9852555768।
11: साथै 9852555768 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
12: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
13: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा सय पत्री डेन्टल हस्पिटल।
12: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
13: हाम्रा सेवाहरू
12: दाँत नदुखाई खोल्ने,
13: दाँत भर्ने, दाँतको आसुति गर्ने,
12: दाँतको एक्सरे सुविधा,
13: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
12: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
13: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
12: ध्यान दिनै पर्ने कुरा,
13: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ।
12: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
14: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नेटुडी खेल छेउ सङ्खुवा सभा। फोन नम्बर 0295 62320 र 9420 50500।

0: रेडियो सङ्ख सभा 95.5 मेगाहर्ज
1: रेडियो सङ्खुवासको
2: र भूटानमा आयोजित दक्षिण एसियाली शारीरिक संगठनमा नेपाली खेलाड़ी स्वर्ण सहित 3 पदक जित्न सफल

आजकल AI voice फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक ब्याङ्क सर्भे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा ब्याङ्कमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानीमा ब्याङ्कद्वारा जारी

एचडीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्यास ब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलसी लाइफ गुड

0: हजुर, अब सानैमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानैमा घर कर्जा, सानैमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: नमस्कार, कान्तिपुर डायरीका साथमा नवीन र तारा समाचार। अब विस्तारमा,
2: मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढ़ी पसेपछि काठमाडौँ उपत्यकामा आपूर्ति भइरहेको पानी आजदेखि अस्थायी रूपमा बन्द भएको छ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयूकेएलका प्रवक्ता वीरबहादुर चन्दका अनुसार मेलम्चीको मुहानमा पानी धमिलो भएपछि प्रशोधनमा समस्या भएको हो, जसकारण मेलम्चीबाट सुन्दरी जल स्थित प्रशोधन केन्द्रमा प्रवाह हुने पानीको आपूर्ति अस्थायी रूपमा रोकिएको छ। वर्षाका कारण अत्यधिक धमिलो भएको पानीको गुणस्तरमा सुधार आएपछि पुनः प्रशोधन प्रक्रिया सञ्चालन गरी पूर्व निर्धारित वितरण तालिका अनुसार पानी आपूर्ति गर्ने प्रवक्ता चन्दको भनाइ छ। निरन्तर वर्षा भएमा काठमाडौँमा पानी आपूर्ति गर्न केही समय लाग्ने देखिएको छ। आयोजनले वर्षेनी वर्खाको बेला मेलम्चीको पानी आपूर्ति बन्द गर्दै आएको छ।
1: नेपालले अन्तर्राष्ट्रिय दूरसंचार संघको आईसीटी विकास सूचकांक 2026 68.1 अंक प्राप्त गर्दै पुनः विश्व डिजिटल मानचित्रमा स्थान बनाएको छ। पूर्वाधार विस्तार भए पनि इन्टरनेटको उत्पादनशील प्रयोग र गुणस्तरमा भने नेपाल अझै पछि परेको देखिएको छ। सूचकांकमा नेपाल दक्षिण एशियामा मध्यम स्थानमा रहेकाले डिजिटल विकासमा विशेष रणनीति र कार्ययोजना आवश्यक रहेको विज्ञहरूले बताएका छन्। कान्तिपुर कर्मी सर्जना बरालले तयार पारेको सामग्री अबको क्रममा। संयुक्त राष्ट्र संघ अन्तर्गत दूरसंचार क्षेत्रको छाता संस्था अन्तर्राष्ट्रिय दूरसंचार संघ आईटीयूले सार्वजनिक गरेको आईसीटी विकास सूचकांक 2026 नेपालले 68.1 अंक प्राप्त गरेको छ। तीन वर्षसम्म तथ्याङ्क अभावका कारण सूचकांकमा नसमेटिएको नेपाल यस पटक पुनरागमन गर्दै विश्व मानचित्रमा देखिएको हो। सन् 2023 यता नेपालले समयमै र पूर्ण तथ्याङ्क पठाउन नसक्दा सूचकांकमा अटाएको थिएन। कुल 10 मध्ये कम्तीमा 5 आधिकारिक सूचक उपलब्ध गराएपछि नेपाल यस वर्ष सूचीकृत भएको छ। तथापि निम्न मध्यम आय भएका देशको समूहमा रहेको नेपालको डिजिटल विकासमा भइरहेको पूर्वाधार विस्तार र यसको वास्तविक प्रयोग बीच खाडल देखिएको छ। सूचकांक 2 मिनिङफुल कनेक्टिभिटीमा नेपालको अंक 83.7 र युनिभर्सल कनेक्टिभिटीमा 52.5 छ। कुल 31.2 यस अन्तरले नेपालमा इन्टरनेटको पूर्वाधार र नेटवर्कको पहुँच बढ़ेको पनि त्यसको वास्तविक प्रयोग र अवलम्बन सुस्त रहेको देखाउँछ। मिनिङफुल कनेक्टिभिटी अन्तर्गत आईटीयूले पूर्वाधार विस्तार, डिभाइस सुलभता, डिजिटल सिप, अनलाइन सुरक्षा जस्ता कुरा मापन गर्छ भन्ने युनिभर्सल कनेक्टिभिटीमा इन्टरनेट प्रयोगको अवस्था र उपभोक्ताले के कसरी इन्टरनेट चलाएका वा अवलम्बन गरेका छन् भन्ने विषय मापन गरिन्छ। प्रतिवेदन अनुसार पूर्वाधार उपलब्ध हुँदा हुँदै पनि मानिसहरूले इन्टरनेट प्रयोग नगर्नु भनेको युसेज ग्याप हो। आमदानी बढेसँगै यी दुई पिलर बीचको अन्तर खुम्चिन्छ प्रतिवेदनमा भनिएको छ। उच्च आय भएका देशमा यस्तो अन्तर 4 अंक मात्रै छ भने युसेज ग्याप अधिक रहेका कतिपय विकसनमुख देशमा 24 अंकको समेत अन्तर छ। नियामक नेपाल दूरसंचार प्राधिकरणले सूचना तथा संचार प्रविधिको प्रयोग बढ़ाउने पाटोमा अझै काम गर्नुपर्ने अवस्था रहेको स्वीकार गरेको छ। प्राधिकरणका प्रवक्ता मीन प्रसाद अरियालले भने हाम्रो पूर्वाधार विस्तार उत्साहजनक देखिए पनि प्रयोगको पाटोमा अझै काम गर्नुपर्ने देखिएको छ। अहिले हाम्रो स्थान जहाँ छ त्यसमा सुधार ल्याउन विभिन्न सूचकहरूलाई आधार मानि विशेष रणनीति र कार्ययोजना बनाएर अगाडि बढ़ने हाम्रो योजना छ। उनका अनुसार पूर्वाधार मात्र पुगेर हुँदैन, त्यसको उत्पादनशील प्रयोग र गुणस्तर उत्तिकै महत्वपूर्ण हुन्छ। सूचना तथा संचार प्रविधि विकासमा नेपालको समग्र स्कोर 68.1 रहेको र यो विश्वव्यापी र क्षेत्रीय औषध भन्दा कम हो। विश्वको औषध स्कोर 79 रहेको छ भने एसिया प्रशान्त क्षेत्रको औषध स्कोर 80 रहेको प्रतिवेदनमा उल्लेख छ। नेपाललाई डिजिटल मानचित्रको अग्रपंक्तिमा ल्याउन अब विशेष रणनीति र कार्ययोजना आवश्यक रहेको प्रवक्ता अरियालको भनाई छ। पूर्वाधार विस्तारलाई मात्र नभई यसको उत्पादनशील प्रयोग र गुणस्तरलाई पनि ध्यान दिनुपर्ने उनी बताउँछन्। दक्षिण एसियाली देशहरूसँगको डिजिटल प्रतिस्पर्धामा नेपाल मध्यम स्थानमा छ। यस क्षेत्रमा भूटान 86.4 अंकका साथ सबैभन्दा अगाडि छ भने श्रीलंका 78.2 अंकसहित दोस्रो स्थानमा छ। बंगलादेशको स्कोर 68.9 र पाकिस्तानको 67.7 छ। भारत भने सूचकांकमा समावेश छैन। भूटान र श्रीलंकाले डिजिटल विकासमा मारेको फड्को नेपालका लागि एउटा सिकाई हुन सक्छ। अरियालका अनुसार नेपालको स्थिति सुधार्न
3: कानूनी व्यवस्था र कार्यान्वयनको पाटोलाई थप बलियो बनाउनु पर्ने चुनौती छ। प्रतिवेदनमा सूचना तथा संचार प्रविधिको अवस्थालाई 10 विभिन्न सूचकका आधारमा मापन गरिएको छ। सो अनुसार नेपालका 68.4% व्यक्तिहरूले इन्टरनेट प्रयोग गर्छन् भने नेपालका 73.1% व्यक्तिसँग आफ्नै मोबाइल फोन छ। घरायसी पहुँचका सन्दर्भमा 52.5% घरधुरीमा इन्टरनेटको पहुँच पुगेको छ। त्यस्तै नेपालको 90% जनसंख्या 3G मोबाइल नेटवर्कको पहुँचमा छन् भने 81.6% 4G LTE चलाउँछन्। प्रति 100 बासिन्दामा मोबाइल ब्रोडब्यान्ड सदस्यता दर 55.4 रहेको छ। प्रति मोबाइल ब्रोडब्यान्ड सब्सक्रिप्सन मासिक औसत 17.6 GB र प्रति फिक्स्ड ब्रोडब्यान्ड सदस्यता मासिक औसत 43.7 GB डेटा खपत हुने गरेको देखिन्छ। उच्च खपत हुने मोबाइल डेटा र भोइस सेवाको मूल्य नेपालको प्रति व्यक्ति कुल राष्ट्रिय आयको 2.9% छ। फिक्स्ड ब्रोडब्यान्ड बास्केट अन्तर्गत इन्ट्री लेभल फिक्स्ड ब्रोडब्यान्ड सेवाको मूल्य नेपालको प्रति व्यक्ति कुल राष्ट्रिय आयको 1.1% छ। मोबाइल ब्रोडब्यान्ड प्रति सदस्यतामा खपत हुने औसत डेटा फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट ट्राफिक बारे तथ्याङ्क उपलब्ध छैन। इन्टरनेट प्रयोगकर्ता घरमा इन्टरनेट पहुँच र मोबाइल स्वामित्वका विषयमा पनि आईटीयूले अनुमानित तथ्याङ्क प्रयोग गरेको छ। आईटीयूले विश्व बैंक अघिल्ला वर्षको ट्रेण्ड लगायत विवरण आधारमा अनुमानित तथ्याङ्क राख्ने गरेको जनाएको छ। यस वर्षको सूचकाङ्कमा समावेश गर्न कम्तीमा 5 आधिकारिक सूचकको तथ्याङ्क आवश्यक पर्ने प्रावधान थियो, त्यो नेपालले पूरा गरेको हो। प्राधिकरणले 5G जस्ता पछिल्ला प्रविधि भित्राउन र डिजिटल सिप बढ़ाउने तयारी गरिरहेको प्रवक्ता अरियालले बताए। आगामी वर्षमा तथ्याङ्क प्रणालीलाई अझै सुदृढ बनाउँदै नेपालको अवस्था सुधार्ने लक्ष्य रहेको उनको भनाइ छ।
2: रौतहटको राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुर सहित 4 विरूद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर भएको छ। गैर कानूनी लाभ पुर्याए भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरू विरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो। तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत ठाकुर सहित नगरपालिकाका तत्कालीन इन्जिनियर मोहम्मद शाह फैसल, विद्यालयका तत्कालीन प्रधानाध्यापक विजयकान्त मिश्र र लेखापाल शेख जहिरमाथि जनै 11,10,114 रूपियाँ माग दावी सहित मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। राजापुर नगरपालिका 5 स्थित जनता नमूना माध्यमिक विद्यालयमा प्री स्कूल ब्लकको 8 भवन निर्माण गर्दा लागतभन्दा बढ़ी मूल्यांकन गरी भ्रष्टाचार गरेको आयोगको आरोप पत्रमा उल्लेख छ। आयोगका अनुसार भवन निर्माणको लागत अनुमान 97,37,994 रूपियाँ थियो। यद्यपि विद्यालयमा गठन गरिएको भौतिक संरचना निर्माण समितिले सो अनुमान लागत संशोधन गरी 1,05,77,596 रूपियाँ हुने गरी निर्माण कार्य अघि बढ़ाएको थियो, तर अनुमानभन्दा 11,10,114 रूपियाँ बढ़ी खर्च भएको पाइएपछि भुक्तानी लिएको आयोगको आरोप पत्रमा उल्लेख छ।
1: पर्साको ठोरी नाकाबाट नेपाल प्रवेश गर्न आएका भारतीय पर्यटकलाई सीमामै रोकिएको भन्दै स्थानीय पर्यटन व्यवसायीले गुनासो गरेका छन्। आजदेखि ठोरी स्थित सशस्त्र प्रहरीको बीओपीले अत्यन्त कड़ाई गरेको र एउटा पनि भारतीय नम्बर प्लेटका मोटरसाइकल तथा चार पाङ्रे सवारी साधनलाई ठोरी प्रवेश गर्न नदिएको ठोरी जंगल रिसोर्टका संचालक सुदीप थापाले बताए। भारतीय पर्यटकहरू भारतीय बाटो हुँदै नेपाल प्रवेश गर्ने मुख्य नाका ठुटे खोला पुल पारी नै भारतीय पर्यटकको सवारी रोकिएको छ। सो स्थानदेखि ठोरी बजारसम्म पुग्ने सार्वजनिक सवारी साधन उपलब्ध नरहेकाले ठूलो संख्यामा भारतीय पर्यटकहरू पुलपारी अलपत्र परेर बसेको उनले बताए। करिब 1 शताब्दीदेखि सञ्चालनमा रहेको ठोरी नाका हुँदै नेपाल आउने पर्यटकलाई यसरी सवारी सहित ठोरीमै प्रवेशमा रोक लगाइएको पहिलो घटना भएको उनले बताए। भारतीय सवारी नेपाल प्रवेश गर्न नदिन माथिबाट निर्देशन आएको जानकारी पाएको समेत उनले जानकारी दिए।

आजकल AI voice फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक ब्याङ्क सर्ने वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यसमा ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा ब्याङ्कमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानिमा ब्याङ्कद्वारा जारी

टिभीमा हेर्नुहोस् फुटबलको हर एक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्यास ब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलसी लाइफ गुड

0: हजुर, अब सानैमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानैमा घर कर्जा, सानैमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तारको पालो।

सूचना जारी गर्दै उनीहरूलाई स्टार्टअप कर्जाका लागि सिफारिश गरेको हो। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा कार्यक्रम अन्तर्गत प्राप्त 10,244 प्रस्ताव मध्ये 1,301 परियोजनालाई प्रारम्भिक सूचीमा छानेको थियो। त्यसबाट पनि योग्य प्रस्तावको सूचीमा परेका 1,298 परियोजनालाई प्रस्तुतिकरणका लागि छानिएकामा 1,156 मात्र प्रस्तुतिकरण गरेका थिए। प्रस्तुतिकरणमा प्रस्तावकहरूले परियोजनाको फोटो, भिडियो, वित्तीय विवरण, प्रस्तुतिकरण, प्रश्नोत्तर तथा अन्य विवरणलाई समेत आधार मानि मूल्याङ्कन गरिएको थियो। प्रतिष्ठानले बिहिबार कर्जा सिफारिशको सूचीमा परेका उद्यमीलाई पाएक पर्ने बैंकको शाखा कार्यालय समेत तोकेर सूचना सार्वजनिक गरिसकेको छ। सूचना प्रकाशन भएको 3 दिन भित्र बैंकको शाखा कार्यालयमा सम्पर्क गर्न समेत आग्रह गरेको छ। शाखा तोकिएको 3 दिन भित्र प्रक्रिया अघि बढ़ाउनु पर्ने प्रतिष्ठानका सूचना अधिकारी सघन दाहालले जानकारी दिए। वार्षिक कार्यक्रम भएकाले असार मसान्तपछि परियोजना प्रस्ताव र सिफारिश रकम स्वत निष्क्रिय हुने समेत प्रतिष्ठानले जनाएको छ। कर्जा सिफारिशमा परेका उद्यमीले व्यवसाय दर्ता र नवीकरणको प्रमाणपत्र, प्यान, भ्याट दर्ताको प्रमाणपत्र, आर्थिक वर्ष 2081-82 कर चुक्ता लगायत कागजात लिएर बैंकको तोकिएको शाखामा जानुपर्नेछ। सरकारले यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत स्टार्टअप उद्यम कर्जा कार्यक्रम अन्तर्गत परियोजना प्रस्तावको स्थलगत निरीक्षण गरिदिन भन्दै पालिकाहरूलाई पत्र पठाएको थियो। प्रतिष्ठानले 19 कार्तिकमा 21 दिने सूचना जारी गर्दै स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव आह्वान गरेको थियो। त्यसमा 10,244 उद्यमीको परियोजना प्रस्ताव आएका छन्। प्रतिष्ठानले आई 2,041 उद्यमीले परियोजना प्रस्ताव दर्ता गराएका थिए। अनलाइन मार्फत भने 8,203 जनाले प्रस्ताव दर्ता गराएका थिए। सरकारले चालू आर्थिक वर्षका लागि स्टार्टअप कर्जा प्रवाह गर्न 73 करोड रूपियाँ बजेट छुट्याएको छ। तर प्रतिष्ठानमै खर्च नहुने शीर्षकमा रहेको रकमलाई रकमान्तर गरेर स्टार्टअप कर्जाका लागि वितरण हुने रकम 1,10 करोड रूपियाँ कर्जा प्रवाह गरिने दाहालले जानकारी दिए। दुई आर्थिक वर्षमा कर्जा प्रवाह गर्दा केही परियोजना प्रस्तावले नक्कली भिडियो ल्याएको पाइएपछि यसपटक स्थलगत निरीक्षण गरिदिन आग्रह गरिएको थियो। प्राइभेट फर्म, साझेदारी फर्म, कम्पनी वा सहकारी संस्था उद्योगका रूपमा सम्बन्धित उद्योग दर्ता गर्ने निकायमा दर्ता भएको वस्तु वा सेवा उत्पादनमा नवीन एवं सृजनशील सोच र प्रविधिको उपयोग गरी उद्यम व्यवसायको रूपमा रूपान्तरण मार्फत उच्च वृद्धिको सम्भावना भएको, प्रविधिको अवलम्बन भएको उद्यम व्यवसाय दर्ता भई 10 वर्ष ननागेको, दर्ता पछिको कुनै पनि आर्थिक वर्षमा वार्षिक कारोबार 15 करोड रूपियाँ ननागेको र संचालित उद्यम व्यवसाय नगाभी वा नटुक्राई नयाँ उद्यम व्यवसाय गरेका उद्यमी स्टार्टअप कर्जाका लागि योग्य हुनेछन्। कृषि तथा पशुपन्छी, वन पैदावार, पर्यटन, प्रवर्तन तथा मनोरञ्जन र अतिथि सत्कार, विज्ञान प्रविधि, सूचना तथा संचार, मानव स्वास्थ्य सेवा, शिक्षण तथा शिक्षण सिकाइ, अटोमोबाइल, परम्परागत प्रविधि उत्पादन र सेवा प्रवाहको प्रक्रिया सुधार, घरायसे वा दैनिक जीवनयापन, खाद्य उत्पादन तथा प्रशोधन, सहज र सुरक्षित यातायात तथा पारवहन सेवा, खानी तथा खनिज अनुसन्धान र विकास सम्बद्ध क्षेत्रमा कर्जा दिइनेछ। प्रतिष्ठानले यसअघि उद्यमीलाई न्यूनतम 5 लाखदेखि अधिकतम 25 लाखसम्म कर्जा वितरण गर्दै आएको थियो। तर यस वर्ष न्यूनतम 5 लाखदेखि अधिकतम 20 लाख रूपियाँसम्म कर्जा वितरण गर्ने बताएको छ। यसअघि छानिएका परियोजनाको प्रस्तुतिकरण र बैंकबाट क्रेडिट अप्रेजल प्राप्त भए अंकभारको 50% भन्दा बढ़ी अंक प्राप्त गर्ने प्रस्ताव मध्ये सबैभन्दा बढ़ी अंक प्राप्त गर्ने प्रस्तावलाई प्राथमिकीकरण गरी कर्जाका लागि सिफारिश गर्दै आएको थियो। प्रस्तावकर्ताको व्यवसायको फोटो, भिडियो, वित्तीय विवरण तथा अन्य विवरण प्रस्तुतिकरण र मूल्याङ्कन समितिको प्रश्नोत्तरलाई समेत आधार माने प्रतिष्ठानले गठन गरेको मूल्याङ्कन समितिलाई मूल्याङ्कन गर्दै आएको छ। तर वर्षेनी कर्जाका लागि प्रस्ताव बढ़न थालेकाले यसपटक स्थलगत परीक्षण समेत शुरू गरिएको छ। प्रस्तावकको मूल्याङ्कन समितिको औसत अंकभार र बैंकबाट क्रेडिट अप्रेजल गरी प्राप्त भएको अंकभार जोडेर कुल अंकभार निकालिन्छ। मूल्याङ्कन समितिले कम्तीमा 50% भन्दा अंक प्राप्त गर्ने प्रस्तावक मध्ये सबैभन्दा बढ़ी अंक प्राप्त गर्ने प्रस्तावलाई प्राथमिकीकरण गरी कर्जा सिफारिश सूची स्वीकृतिका लागि प्रतिष्ठानका कार्यकारी निर्देशक समक्ष पेश गर्नुपर्नेछ। गत आर्थिक वर्ष 2081-82 सरकारले स्टार्टअप कर्जा प्रवाहका लागि 1 अर्ब रूपियाँ विनियोजन गरे पनि 88,66,50,000 रूपियाँ मात्र कर्जा प्रवाह गरेको थियो। विनियोजित बजेटबाट 3% प्रतिष्ठानको प्रशासनिक खर्च भएको थियो भने कर्जा सुरक्षा बीमाका लागि 25% निक्षेप तथा कर्जा सुरक्षा कोषमा राखिएको थियो। प्रतिष्ठानले गत आर्थिक वर्षमा 600 जनालाई 88,66,50,000 रूपियाँ स्टार्टअप कर्जा प्रवाह गरेको थियो। प्रतिष्ठानले 11 भदौ 2081 कर्जा प्रवाहका लागि परियोजना प्रस्ताव आह्वान गरेको थियो। त्यति बेला अनलाइन र भौतिक रूपमा उपस्थित भई 5,158 उद्यमीले

0: प्रस्ताव दर्ता गरेका थिए। आर्थिक वर्ष 2080-81 प्रतिष्ठानले 165 उद्यमीलाई 21 करोड़ रूपियाँ कर्जा प्रवाह गरेको थियो।
1: बैतडीमा यात्रुवाहक बस दुर्घटना भएको छ। आज दिउँसो धनगढ़ीबाट बैतडी जाँदै गरेको बस पाटन नगरपालिका 8 गैराखानमा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक भुवन तिमल सेनाका अनुसार दुर्घटनामा 17 जना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि अन्यत्र अस्पताल पठाइएको छ। पाटन नगरपालिका घर भएका 35 वर्षीय चालक दिनेश भाट पनि घाइते भएका छन्। उनलाई पनि उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।
2: संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहतका 5 निकायमा 24 पदाधिकारी मनोनयन गरेको छ। मन्त्रालयले आज सार्वजनिक गरेको सूचना अनुसार पर्यटन मन्त्री खड्गराज पौडेलले पशुपति क्षेत्र विकास कोष, नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति, बौद्धनाथ क्षेत्र विकास समिति, पाटन दरबार संग्रहालय विकास समिति र हनुमान ढोका दरबार संग्रहालय विकास समितिमा 24 पदाधिकारी मनोनयन गरेका हुन्। मनोनयन अनुसार पशुपति क्षेत्र विकास कोषमा 7, नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा 4, बौद्धनाथ क्षेत्र विकास समितिमा 6, पाटन दरबार संग्रहालय विकास समितिमा 3 तथा हनुमान ढोका दरबार संग्रहालय विकास समितिमा 4 नियुक्त भएका छन्।
1: यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले 7 विश्वविद्यालय उपकुलपति नियुक्त गरेका छन्। आज विभिन्न विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री शाहले त्रिभुवन विश्वविद्यालयमा प्राध्यापक भोला थापालाई नियुक्त गरेका हुन्। थापा यसअघि काठमाडौँ विश्वविद्यालयका उपकुलपति थिए। त्यस्तै प्रधानमन्त्री शाहले पूर्वाञ्चल विश्वविद्यालयमा प्राध्यापक सुजन बाबु मरट्टा, सुदूरपश्चिम विश्वविद्यालयमा प्राध्यापक कृष्ण दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा प्राध्यापक राजन सुवाल, पोखरा विश्वविद्यालयमा प्राध्यापक देवेन्द्र अधिकारी, राजर्षि जनक विश्वविद्यालयमा प्राध्यापक श्याम नारायण लाभ र कृषि तथा वन विश्वविद्यालयमा प्राध्यापक ऋषि राम कटेललाई नियुक्त गरेको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ।

0: आजकल एआई वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप, फेक बैंक सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय बैंकद्वारा जारी
1: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्सुरेन्स जीवनको लागि

0: अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा, अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: Red Bull, Babbal Energy.
2: कान्तिपुर डायरीमा आर्थिक प्रसंग।
3: आर्थिक समाचारको साथमा
4: गर्मीमा नयाँ ट्रेन्ड, रिफ्रेशमेन्टमा न्यूट्रिशन चिसो हरेस।
2: पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सरकारले सार्वजनिक यातायातमा 2% भाड़ा घटाएको छ। यात्रुवाहक तथा मालवाहक सवारी साधनमा 2% भाड़ा घट्ने गरी निर्णय भएको यातायात व्यवस्था विभागले जनाएको छ। दुई वा सोभन्दा बढ़ी प्रदेशभरि राष्ट्रिय स्तरका रूपमा सञ्चालन हुने सार्वजनिक यातायातको भाड़ा दर समायोजन गरिने विभागले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। अन्तरप्रदेश सार्वजनिक सवारी साधनको भाड़ा समायोजन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य 5% वा सोभन्दा बढ़ीले बढ़ेमा वा घटेमा विभागले अभ्यास गर्दै आएको वैज्ञानिक भाड़ा समायोजन प्रणाली भएको विज्ञप्तीमा उल्लेख छ। सो अनुसार स्वचालित रूपमा अन्तरप्रदेश सार्वजनिक यातायातको भाड़ा बढ़ने वा घट्ने व्यवस्था अनुरूप पछिल्लो पटक भाड़ा दर समायोजन गर्दा भएको डिजेलको औसत मूल्य प्रति लिटर 235.83 रूपियाँबाट 17 असारमा घट्न गए प्रति लिटर औसत बजार मूल्य 193.83 रूपियाँ कायम भएको छ। विभागका अनुसार तत्कालीन अवस्थामा यात्रुवाहक पहाड़ी बाटोमा सञ्चालन हुने मालवाहक र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनमा क्रमशः 9.8, 12.9 र 14.3% बढ़नुपर्नेमा तत्कालीन समयको विषम परिस्थितिलाई मध्यनजर राख्दै मन्त्री परिषदको गत वैशाखका 12 गतेको निर्णय अनुसार सबै प्रकारका सवारी साधनको भाड़ा दर 5% वृद्धि गरिएको थियो।
5: दैनिक रु 197 रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: प्रतिपक्षी नेपाली कम्युनिष्ट पार्टी नेकपासँग 6 बुँदे सहमति भएपछि कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि ल्याएको 35,39,85,48,000 रूपियाँको बजेट आज प्रदेश सभाबाट बहुमतले पारित भएको छ। बजेटमा विवादित बनेका मन्त्रीका योजना तथा नेताका नाममा राखिएका प्रतिष्ठान लगायतका कार्यक्रम कार्यान्वयन नगर्ने सहमतिपछि प्रदेश सभाले विनियोजन विधेयक पारित गरेको हो। अर्थमन्त्री राजीव विक्रम शाहले असार 1 प्रस्तुत गरेको बजेटमाथि कार्य विभाजन नियमावली विपरीत योजना समावेश गरिएको, मन्त्रीहरूले आफ्नो कार्यक्षेत्र बाहिरका कार्यक्रम राखेको तथा नेताका नाममा प्रतिष्ठान स्थापना गर्न बजेट छुट्याएको भन्दै प्रतिपक्षले विरोध जनाएको थियो। त्यसपछि प्रदेश सभाको बैठक समेत प्रभावित बनेको थियो। आज सत्तापक्ष र प्रतिपक्ष बीच 6 बुँदे सहमति भएपछि बजेट पारित गर्ने बाटो खुलेको हो।
2: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। पाकिस्तानको दक्षिण पश्चिम क्षेत्रमा पर्ने बलुचिस्तान प्रान्तमा यात्रुवाहक बस भीरबाट खस्दा कम्तीमा 40 जनाको मृत्यु भएको छ भने 8 जना घाइते भएका छन्। स्थानीय अधिकारीहरूका अनुसार बलुचिस्तानको प्रान्तीय राजधानी कोइटाबाट खैबर पख्तुनख्वा पेशावरतर्फ जाँदै गरेको बस झोप जिल्लाको धनासर पर्वतीय क्षेत्रमा नियन्त्रण गुमाएर झण्डै 80 फिट तल खसेको थियो। त्यहाँका आपतकालीन केन्द्रका प्रमुखले दुर्घटनाको पुष्टि गर्दै उद्धार कार्य कठिन भौगोलिक अवस्थाका कारण चुनौतीपूर्ण बनेको बताएका छन्। बलुचिस्तान सरकारका प्रवक्ता शाहिद रेन्टले बसमा आफ्ना नियमित यात्रुसँगै बिग्रिएको अर्को बसका यात्रु पनि चढ़ाइएकाले सवारी अत्यधिक भीड़भाड़ भएको जानकारी दिए। प्रहरी अधिकारी मोहम्मद नासिरका अनुसार प्रारम्भिक अनुसन्धानले तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने देखाएको छ। यद्यपि दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान शुरू गरिएको छ। पाकिस्तानमा कमजोर ट्राफिक नियम कार्यान्वयन, तीव्र गति, सड़क सुरक्षाको अभाव तथा लापरवाही पूर्ण तरिकाले सवारी सञ्चालन गर्नुका कारण यस्ता दुर्घटनाहरू बारम्बार हुने गरेका छन्। गत मे महिनामा पनि उत्तर पश्चिम पाकिस्तानमा राजमार्गमा पार्किङ गरिएको बसमा एउटा मिनी बस ठोकिँदा 17 जनाको मृत्यु भएको थियो।
3: खेलकुद समाचारको साथमा
8: एलजी लाइट्स गुड।
7: नेपालले 16 दक्षिण एसियाली शारीरिक संगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशीपमा स्वर्णसहित 3 पदक जितेको छ। भूटानको थिम्पूमा आयोजित प्रतियोगितामा स्वर्णसहित नेपालले 1-1 रजत र काँस्य पनि जितेको नेपाल शारीरिक संगठन तथा फिटनेस महासंघका सचिव दिनेश कुमार राजभण्डारीले जानकारी दिए। पुरूष स्पोर्ट्स फिजिक 170 सेन्टिमिटर मुनि आकाश श्रेष्ठले नेपाललाई स्वर्ण दिलाए। महिला एथलेटिक फिजिकमा सीता खत्रीले रजत जितिन्। पुरूष स्पोर्ट्स फिजिक 170 सेन्टिमिटरमाथि पुकार साकेले काँस्य हात पारे। तीनै खेलाड़ीको यो डेब्यू अन्तर्राष्ट्रिय प्रतियोगिता हो। यो पदक सहित दक्षिण एसियाली शारीरिक संगठन इतिहासमा नेपालको पदक संख्या 13 स्वर्ण 17 रजत र 20 काँस्य पुगेको छ। पहिलो संस्करणदेखि नै नेपाल नियमित सहभागी हुँदै आएको छ। यसअघिका 3 संस्करण नेपालमै भएको थियो।
2: र विश्वकप फुटबलको नकआउट चरण अन्तर्गत आज राति अस्ट्रेलिया र इजिप्ट बीच प्रतिस्पर्धा हुनेछ। सो खेल नेपाली समयअनुसार राति 12:15 हुनेछ। त्यस्तै भोलि बिहान साबिक विजेता अर्जेन्टिना र केप भर्डे बीच खेल हुनेछ। सो खेल नेपाली समयअनुसार बिहान 4:15 शुरू हुनेछ। जारी विश्वकपमा प्री क्वार्टर फाइनलमा पुग्ने 13 टोलीको टुङ्गो लागिसकेको छ।
7: हवस् गान्धी उडारी, अहिलेलाई यति नै। भोलि बिहान 6:30 अर्को बुलेटिनका साथमा उपस्थित हुने नै छौ। तबसम्म न्यूज डेस्कका सम्पूर्ण सहकर्मीसँगै नवीन र तारा विदा हुन्छौ। नमस्कार।

0: फैलिन्छ, लुटु धर्किन्छ, गुडलाई फ्यामिले बम जब मुखैमा पड्किन्छ, हजुर गुडलाई फ्यामिले बम जब मुखैमा पड्किन्छ मान्छे पल्किन्छ, गुडलाई फ्यामिले बम अब स्पाइसी फ्लेभरमा पनि, ए गुडलाई फ्यामिले बम मुखैमा पड्किन्छ मान्छे पल्किन्छ।
1: रेडियो संखुवा सभा समय सूचक अहिले बेलुकीको 7 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खानबारी संखुवा सभाको अत्यन्तै जरुरी सूचना। यस खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय संखुवा सभाबाट बिक्री भइरहेको चामलको मूल्यमा प्रति केजी रु 10 छुट सहित असार मसान्तसम्मको लागि सहुलियत बिक्री वितरण भइरहेको बेहोरा सहर्ष जानकारी गराउँदछौ। अरुवा सोना मन्सुली चामल प्रति बोरा मात्र रु 1225 अर्थात प्रति केजी मात्र रु 49, स्टिम जिरा मसिनो चामल प्रति बोरा मात्र रु 1850 अर्थात प्रति केजी मात्र रु 74 र चिनी प्रति केजी मात्र रु 95।
2: थप जानकारीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी संखुवा सभा, फोन नम्बरहरू 0295562 01 र 97449225020।
3: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
4: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
3: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
4: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
3: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
4: ए ल ल, सँगै जाउँ न भाइ।
5: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
4: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
5: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
4: सम्पर्क नम्बर 9860946000
5: र 9819376375।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नी?
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 9852555768 9852555768।
9: साथै 9852555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
10: आयो सबको घर घरमा।
11: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
12: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
11: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842557841 र 0295262666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
13: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
14: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
15: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
14: हाम्रो सेवाहरू
15: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनिटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स खादारी एक सम्खुवा सभा।

0: डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाऊ। मुक्तिनाथ विकास बैङ्कद्वारा जनहितमा जारी मुक्तिनाथ विकास बैङ्क, जनता बैङ्कमा होइन, बैङ्क जनतामा जानु पर्दछ।
1: नमस्कार है वडाध्यक्षज्यू।
2: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
2: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुट त हाम्रै सकुवा सभाको नबुदा एक मात्र विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
1: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्स नै अर्डर दिनुपर्छ ल।
4: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
5: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
5: सम्पर्क नम्बर 0295866979 र मोबाइल नम्बर 9842827076।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
9: श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
10: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
11: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादावारी नपा 7 नयाँ बजार सङ्खुवा सभा, फोन नम्बर 0295611065, 9841252504, 9841226987 र 9852051906।
12: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
13: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
12: सङ्ख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
13: हाम्रा सेवाहरू
12: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
13: दाँत खुल्ने दाँत सफा गर्ने,
12: दाँतको एक्सरे गर्ने,
13: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
12: झिक्न मिल्ने आरपीडी लगाइने,
13: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
12: बाङ्गो टिङ्गो दाँत मिलाइने,
13: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
12: मनकामना डेन्टल क्लिनिक, खादरी नगरपालिका 1 प्रहरी गेट, सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
13: सम्पर्क नम्बर 0295906667 र 9842226667।

0: give me a job. Time for a mom. Give me a job.
1: Time
0: for a mom.

0: सबै राम्रो सधैँ हाम्रो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैँ सुन्नु होला।
1: त्यो सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। कांग्रेसभित्रको विवाद झन गहिरिँदै इतर पक्षले संस्थापनसँग तत्काल सहमति नगर्ने, सरकारको 100 दिन सफल भएको राष्ट्रपाको दावी, सरकार फितलो र असफल रहेको विपक्षी दलको टिप्पणी।
2: आधारभूत तहका गरी खाने जनताको पक्षमा छैन, सानो शुल्क लगाइयो, त्यसै गरी स्वास्थ्यमा पनि अनावश्यक 3% चाहिँ कर लगाइयो।
1: स्वास्थ्य बीमा बोर्डद्वारा मंगिरसम्मको 23.44 अर्ब रूपियाँ भन्दा बढ़ी बकेउता भुक्तानी, सिंहदरबारमै निजामती कर्मचारी अस्पतालको सेवा इकाइ सञ्चालन, कार्यस्थलबाटै स्वास्थ्य सेवा शुरू।
3: सामान्य चेक जाँचको लागि पनि अब निजामती अस्पताल जानुपर्दा निकै समय लाग्ने, निजामती अस्पतालमा पनि भीड बढ्दो, भीड़लाई नियन्त्रण गर्नलाई अलिकति व्यवस्थापन गर्नलाई सिंहदरबारमा स्थापन गरिएको।
1: मनसुनभर मेलम्चीको पानी आपूर्ति बन्द, काठमाडौँवासीलाई खाने पानीको समस्या बढ़ने, दैलेखमा कर्णाली नदीमा खसेको गाड़ी अझै बेपत्ता, किसान कल सेन्टरमा किसानको चासो बढ़दै।
4: तर मलाई लाग्छ 2 घण्टाको समयमा राम्रै मैले एक दिन अब्जर्भ गर्न पाएको थिएँ, फोनहरू राम्रै आउने गरे आउँछ।
1: र फ्रान्समा त्यति गर्मीको कहर, एक सातमै 2000 भन्दा बढ़ीको मृत्यु, विश्वकप फुटबलको नकआउटमा आज अस्ट्रेलिया र इजिप्ट आमने सामने हुने।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: महिलाका लागि ब्लू बस सञ्चालनको पहल सार्वजनिक यातायातलाई थप सुरक्षित बनाउने सकारात्मक प्रयास हो, तर महिलाका लागि छुट्टै बस व्यवस्था गर्नु मात्र दीर्घकालीन समाधान हुन सक्दैन। सबै सार्वजनिक यातायातमा महिला निर्धक्क यात्रा गर्न सक्ने सुरक्षित वातावरण निर्माण गर्नु राज्यको मुख्य दायित्व मानिन्छ। ब्लू बस सँगै प्रभावकारी कानूनी कार्यान्वयन, निगरानी र जनचेतनामा पनि जोड़ दिन आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
6: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले नागरिकलाई सम्बोधन गर्ने र सुशासनको शुरूआत गर्ने सवालमा सरकारको 100 दिन सफल भएको बताएको छ। पार्टीको अभिमुखीकरण कार्यक्रमपछि संचारकर्मीसँग कुरा गर्दै पार्टी सभापति रवि लामिछानेले सरकारको 100 दिन सुशासनमा केन्द्रित भएको बताउनुभयो। तत्काल देखिने नतिजाहरूमा पनि काम निरन्तर भएको भन्दै सुशासन सरकारको अहिलेको प्राथमिकता रहेको बताउनु भएको छ। वहाँले सुझावको आधारमा केही कमी कमजोरी रहे सच्याएर अघि बढ़ने प्रतिबद्धता जनाउनु भएको छ।
7: सरकारले यो 100 दिनमा नागरिकसँग सम्बन्धित विषयहरूमा बढ़ी जोड़ लगायो। सरकारले अहिले यो 100 दिनमा विशेष गरेर सुशासनमा अझै बढ़ी समय लगाएको छ, लगाउनु पर्ने नै छ। सुशासनका मुद्दामा सरकारको बढ़ी ध्यान गयो तुलनात्मक रूपमा। विकास निर्माण र दूरगामी विषयहरूमा आज गरिएको कामको प्रभाव अलिकति पछाडि देखिँदै आउँछ। भौतिक पूर्वाधारकै क्षेत्रमा भन्नुहुन्छ भने हामीले 3 वर्षलाई प्याकेज बनाएर काम गरेका छौं। त्यसमा केही कमी कमजोरी रहेछ भने नागरिक समाजले उठाएका विषय, ती कमजोरीहरूलाई पनि हामी त्यसलाई सुझावका रूपमा अगाडि बढ़ाएर त्यसमा अझ परिपक्व ढंगले सरकार अगाडि बढ़छ।
6: यसैबीच नेकपा एमाले भने सरकारको 100 दिन फितलो, अपरिपक्व र विवादास्पद भइएको निष्कर्ष निकालेको छ। महासचिव शंकर पोखरेलले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको 100 दिन असफल देखिएको उल्लेख गरिएको छ। प्रधानमन्त्री र मन्त्रीका निजी सचिवालयहरू नै आर्थिक स्वार्थ र भ्रष्टाचारका घटनाहरूमा खुलेआम जोड़िएका प्रमाणहरू एकपछि अर्को गर्दै सार्वजनिक हुनु अहिलेको सरकारको असफलताको मुख्य कड़ी भएको एमालेको निष्कर्ष छ। कुरा गर्दै एमाले नेता विशाल भट्टराईले भन्नुभयो,
2: त्यो देशको पक्षमा बिल्कुलै देखिएनन्, जनताका पक्षमा देखिएनन्, आधारभूत तहका गरी खाने जनताको पक्षमा छैन। सानो शुल्क लगाइयो, त्यसै गरी स्वास्थ्यमा पनि अनावश्यक 3% चाहिँ कर लगाइयो, विद्युतमा 5% भ्याट लगाइयो, लगातार रूपमा चाहिँ जनता तल्लो तहका जनता गरी खानेहरू रूपमाहरूका विरूद्धमा यो सरकार चाहिँ गएको देखिएको छ।
6: विशेष महाधिवेशनपछि दुई ध्रुवमा विभाजित नेपाली कांग्रेसको इतर पक्षले अहिलेकै अवस्थामा संस्थापन पक्षसँग कुनै पनि सहमति नहुने निष्कर्ष निकालेको छ। पूर्व उपसभापति पूर्ण बहादुर खड्का निवासमा आज बसेको बैठकले सभापति गगन थापा नेतृत्वसँग कुनै एकताको महाधिवेशन नहुने निष्कर्ष निकालेको नेता डाक्टर प्रकाश रण महतले सीआईएमसँग बताउनुभयो।
8: पार्टी मिल्नुपर्छ भन्ने पक्षमा हो, तर जो नेतृत्व हुनुहुन्छ उहाँहरूले चाहिँ चाहेको देखिएन। भेट्दाखेरि कसै भेट्दाखेरि सबै भइहाल्छ नि भन्नु म, अब सामान्य कुराहरू हामीले राखेका छौँ, ठुला कुरा गरेका छैनौँ। 15 अधिवेशन निष्पक्ष हुने र साझा संयन्त्र समायोजन संयन्त्र जे हुन्छ गर्नु पर्यो, र नवीकरण भएकाहरूलाई चाहिँ सबैलाई यो नबनिकन त्यसलाई डिजिटल गर्ने कुरा चाहिँ सबै चाहिँ केन्द्र गर्नु पर्यो। त्यसमा को आयो को आएन, किनभने नवीकरण त गरिसकेका छौँ, यति नै कुरा छ। र यो धेरै अगाडिदेखिको प्रयास हुँदा पनि उहाँहरू चाहिँ गम्भीर देखिनु भएको छैन, त्यसले चाहिँ हामी सबै चिन्तित छौँ।
6: हालको नेतृत्वबाट कुनै पनि सहमतिका खाकाहरू प्रस्तुत नभएको अवस्थामा आन्तरिक मतभेद बढ्ने कांग्रेसको निष्कर्ष छ। यसैबीच निवर्तमान सभापति शेरबहादुर देउवा समूहले छुट्टी सम्पर्क कार्यालयको औपचारिक उद्घाटन गर्ने भएको छ। सोमबार कार्यालयको औपचारिक उद्घाटन गर्ने तयारी गरेको नेताहरूले बताएका छन्। सिंहदरबारभित्र निजामती कर्मचारी अस्पतालको सेवा एकाई सञ्चालनमा आएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा आजदेखि सेवा एकाई सञ्चालनमा आएको हो। निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा एकाई सञ्चालनमा ल्याएको मन्त्रालयले जनाएको छ। मन्त्रालयको कर्मचारी कल्याण शाखाको प्रमुख दीपक ढकालले सीआईएनलाई जानकारी दिनुभयो। उहाँका अनुसार कर्मचारीले स्वास्थ्य सेवाका लागि अस्पतालसम्म धाउनुपर्ने बाध्यता कम गर्न कार्यस्थलमै स्वास्थ्य सेवा उपलब्ध गराइएको हो।
3: निजामती कर्मचारीहरू ठूलो संख्यामा सिंहदरबार परिसरमा कार्य गर्नुहुन्छ। उहाँहरूले चाहिँ सामान्य चेक जाँचको लागि पनि अब निजामती अस्पताल जानुपर्दा निकै समय लाग्ने, अनि निजामती अस्पतालमा पनि अब भिड बढ्दो भिडलाई नियन्त्रण गर्नलाई अलिकति व्यवस्थापन गर्नलाई सिभिल सर्भिस हस्पिटलको चाहिँ एक्सटेन्सन काउन्टर सिंहदरबारभित्र राख्नुपर्छ भन्ने कुरा अस्पताल व्यवस्थापन समितिले समेत निर्णय गर्यो। त्यसको आधारमा चाहिँ यो सिंहदरबारमा स्थापन गरिएको हो।
6: दैलेखको चामुण्डा बिन्द्रसैनी नगरपालिका साथ स्थित कर्णाली राजमार्गको चाङ्ने ताडा क्षेत्रबाट कर्णाली नदीमा खसेको गाडीको अझै फेला पर्न सकेको छैन। आज बिहानभरि खोजी जारी रहे पनि नदीमा गाडी नभेटिएको प्रमुख जिल्ला अधिकारी आनन्द सारूले सीआईएनलाई जानकारी दिनुभयो।
3: गाडी पनि भेटिएको छैन र कुनै पनि बडीहरू पनि भेटेको छैन। गाडी खसेको स्थान चाहिँ एकदमै करेन्ट धेरै भएको, पानीहरू पनि धेरै भएको, त्यो अब गोताखोरहरू पनि त्यहाँ एकदमै भित्र जान सक्ने स्थिति छैन। त्यहाँ चाहिँ अब खोजुन आज दिनभरि नै खोजेको छ, त्यसको 4-5 किलोमिटर तलसम्म पनि गोताखोरले खोजेको छ। अब सम्भावित जहाँ खसेको भनेको छ त्यहाँ पनि खोजेको छ, तर अहिलेसम्म पत्ता लगाउन लागिसकेको छैन। बडी चाहिँ एकजनाको भेटियो होइन, त्यही एकजनाको चाहिँ आफन्त दुईजना तिनजना अनि एउटा चालक र सहचालक, यही पाँचजनाको मात्रै मिसिङ भएको भन्ने हिसाबले चाहिँ एक किसिमले जानकारी आएको छ। त्यहाँभन्दा बढीको परिवारहरूले कसैले सूचना दिनुभएको छैन।
6: तमिलो पानी र वेग ठूलो भएकाले खोजी प्रभावित बनेको छ। दुर्घटनामा परेका मध्ये हिजो कालीकोटका एकजनाको शव फेला परेको थियो। त्यसबाहेक गाड़ी सहित अन्य यात्रुको अवस्था अझै अज्ञात रहेको छ। यस्तै आज बैतडीमा भएको बस दुर्घटनामा 17 जना घाइते भएका छन्। धनगढ़ीबाट बैतडीतर्फ जाँदै गरेको बस दिउँसो बैतडीको पाटन नगरपालिका 8 गौराखानामा दुर्घटनामा परेको हो। स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई चालू आर्थिक वर्षको मंगसिरसम्मको बोक्यौता रकम भुक्तानी गरेको छ। बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई बोक्यौता बाफत उपलब्ध गराउनु पर्ने 23,44,02,98,015 रकम भुक्तानी गरिएको जनाएको छ। बोर्डले स्वास्थ्य बीमा बोर्डमा आबद्ध सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको गत मंगसिर महिनासम्मको दावी बोक्यौता फरफारमा भएको जनाएको छ। मनसून अवधिभर काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आपूर्ति बन्द हुने जनाएको छ। मेलम्ची खानेपानी विकास समितिले आजदेखि समितिले विज्ञप्ति निकालेर यस वर्ष मनसून सक्रिय भएसँगै मेलम्चीको मोहान क्षेत्र भन्दा माथिल्लो भागमा रहेको पहिरो गिग्रान तथा बाढ़ीका कारण सुरुङभित्र माटो ढुंगा र लेदो प्रवेश गर्ने जोखिम बढ़ेकाले मेलम्ची खानेपानी आयोजना बन्द गर्न लागेको हो। अहिले वैकल्पिक प्रणाली मार्फत पानी पठाइएको र अत्याधिक वर्षाका कारण हुन सक्ने सम्भावित जोखिम लाई न्यूनीकरण गर्न तथा विगत 4 वर्षदेखि सुरुङको सफाई मर्मत र निरीक्षण पनि नभएको हुँदा यी कार्यहरू सम्पन्न गर्न केही अवधिका लागि सुरुङ बन्द गर्नुपरेको समितिले जनाएको छ। लगातार परेको वर्षाले बैतडीको पाटन नगरपालिका छ स्थित कृष्ण माध्यमिक विद्यालयको दुई तले भवन पूर्ण रूपमा भत्किएको छ। विद्यालयका प्राध्यापक वीरेन्द्र केसीका अनुसार 16 असारदेखि निरन्तर परेको वर्षाका कारण आज करिब 10:15 चार कोठी दुई तले भवन पूर्ण रूपमा भत्किएको हो। घटना भएको समयमा भवनभित्र केही नरहेकाले कुनै मानवीय क्षति नभएको प्रधानाध्यापक केसीले जानकारी दिनुभयो। भवन भत्किएसँगै पठन पाठन सञ्चालनमा समेत समस्या भएको केसीले बताउनुभयो। साझा खबरमा अब विदेशका खबर। जून महिनाको अन्त्यतिर युरोपमा गर्मीका कारण फ्रान्समा एक साताको अवधिमा 2,000 भन्दा बढ़ी अतिरिक्त मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ। फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार जूनको अन्तिम सातामा अघिल्लो साताको तुलनामा मृत्यु संख्या 29% बढ़ेको हो। विशेष गरी 45 वर्ष भन्दा माथिका व्यक्तिहरूमा मृत्युको दर उल्लेख्य रूपमा बढ़ेको पाइएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलको नकआउट चरणमा अन्तर्गत राति अस्ट्रेलिया र इजिप्ट खेल्दैछन्। यो खेल राति 12:15 अमेरिकाको डल्लास रंगशालामा शुरू हुनेछ। त्यस्तै भोलि बिहान 4:15 साविक विजेता अर्जेन्टिना र केप भर्डे खेल्दैछन्। यो खेल अमेरिकाको मियामी रंगशालामा हुनेछ। अर्जेन्टिना समूह जेको विजेता र केप भर्डे समूह एचको उपविजेताको रूपमा नकआउटमा पुगेका हुन्।
1: नार्को किसान सेन्टरबाट कृषकलाई प्रत्यक्ष प्राविधिक सेवा।
4: पैसा लाग्दैन यसमा। 4-6 बीचमा चाहिँ किसान दाजुभाइहरूले चाहिँ आफ्नो यो कृषिसँग सम्बन्धित समस्याहरू राख्नुहुन्छ। किसान दाजुभाइहरूलाई सम्बोधन हुने गरी त्यसका विज्ञहरू बस्नुहुन्छ।
1: कृषि समस्याको समाधान सम्भव छ। कुराकानीसँगै हानिकारक परम्परागत अभ्यासले महिला किसानमा परेको प्रभाव रिपोर्ट लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो।
10: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
11: सम्पर्क 01-5421-708-01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
12: 5 बजे बिहान उठेर भरे 10 बजे राति सुन महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
13: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
14: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
13: तर महिलाको नाम अझै निर्णयमा स्वामित्वमा र पहिचानमा किन कम छ?
15: महिलाको श्रम अधिकार र सम्मानको आवाज,
16: कार्यक्रम साझा आवाज,
13: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
17: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
18: प्रोपाइटर मधुमाया जीसी पढे होइन प्रोपाइटर भनेको छु। हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
13: हरेक 15 दिनमा शनिबार बिहान 6:30 र पुनः प्रसारण राति 8:00 सीआईएन मार्फत देश्तै भर
14: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
15: पसिनाको सम्मान, समानताको अभियान,
16: कार्यक्रम साझा आवाज।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। नेपाल कृषि अनुसन्धान परिषद नार्कले किसान कल सेन्टरलाई राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको नियमित सेवाका रूपमा सञ्चालन गरिरहेको छ। यस सेवा केन्द्रबाट बाली, पशुपालन, रोग किरा व्यवस्थापन, कृषि प्रविधि, कृषि यान्त्रिकीकरण लगायतका विषयमा किसानलाई परामर्श दिइन्छ। यसबाट किसानले कसरी लाभ लिइरहेका छन्, हामीले नार्का कृषि मौसमी डाक्टर मुक्तिनाथ झासँग

0: त्यसका विज्ञहरू बस्नुहुन्छ, तपाईँहरू फरक फरक विज्ञहरू बस्नुहुन्छ, केही समस्या छ भने यहाँ मैले समाधान गर्न नसके पनि हजुरहरूले चाहिँ 11:35 यदि सम्पर्क गर्नुभयो भने हरेक शुक्रबार 4-6 पक्कै पनि समस्याका समाधानहरू चाहिँ हल गर्न सजिलो हुन्छ र पक्कै पनि त्यसले चाहिँ किसान दाजुभाइहरू चाहिँ अलिकति बेनिफिटेड हुन सक्नुहुन्छ।
1: तपाईँले नम्बर नोट गर्नु भएको छैन भने म पुनः दोहोर्याउँदैछु, 11:35 तपाईँले हरेक शुक्रबार 4-6 फोन गर्न सक्नुहुनेछ। तपाईँको खेतीपातीसँग सम्बन्धित, पशुपालनसँग सम्बन्धित, माछा पालनसँग सम्बन्धित जुन कुनै विषयमा पनि केही समस्या छन् भनेदेखि तपाईँले किसान कल सेन्टरमा फोन गरेर चाहिँ प्रत्यक्ष विज्ञसँग नै टेलिफोनमा संवाद गर्न सक्नुहुन्छ, होइन त? त्यसको समस्याको समाधान गर्न सकियो। तर किसानहरूको गुनासो अब समुदायमा पुगेर छलफल गर्दै गर्दा, कुरा गर्दै गर्दाखेरि त्यहाँनिर चाहिँ लिमिटेड हुन्छ, मतलब निश्चित मात्रामा चाहिँ फोन उठाइन्छ, अनि त्यो समय पनि 2 घण्टाको समय भयो, अनि हाम्रो फोनै लाग्दैन, हामीले कुरै गर्न पाउँदैनौँ, कति ट्राई गर्दा पनि, कोसिस गर्दा पनि कुरा हुँदैन, अनि जम्मा 12 कि कतिवटा मात्रै फोन लिनुहुन्छ, यो चाहिँ समस्याको विषय रहेछ पनि भन्नुभएको थियो कि, यसबारेमा केही छलफल भएको छ हजुरहरूको?
0: यस्तो समस्या नहुनुपर्ने, तैपनि म त्यो टिमसँग यदि यस्तो गुनासो छ भने यो मेसेज म पनि प्रत्यक्ष चाहिँ त्यो टिमसँग पुर्याउँछु, तर मलाई लाग्छ 2 घण्टाको समयमा राम्रै मैले एक दिन अब्जर्भ गर्न पाएको थिएँ, फोनहरू राम्रै आउने गरे आउँछ त्यो
1: ठाउँमा
0: रह्यो कुरा अलिकति। मैले चाहिँ अर्को पाटो समस्या चाहिँ ठाउँ ठाउँबाट के पाएँ भने कुनै समस्या छ भने शुक्रबारसम्म कुर्नु पर्ने हुन्छ, खेतीपाती गर्ने किसान दाजुहरूले त के हुन्छ कि तत्काल समाधान चाहिन्छ, त्यो कतिपय पशुपालनमा भयो, कहिलेकाहीँ त यो यदि किरा र रोगको एक दिनमै चाहिँ पुरै स्वाहा पार्ने हुने रहेछ कतिपय केसहरूमा, त्यो भएर यसको फ्रिक्वेन्सी बढाउनु पर्यो भनेर ठाउँ ठाउँबाट मैले चाहिँ
1: अर्को पनि यसमा चाहिँ प्लेटफर्म पनि रहेछ कि, त्यो चाहिँ तत्कालैको लागि चाहिँ व्हाट्सएप ग्रुप कि बनाएको रहेछ, व्हाट्सएप ग्रुपमा पनि किसानहरू त्यहाँनिर एड हुनुभयो भनेदेखि त्यहाँ चाहिँ त्यो बालीको अथवा जे समस्या छ त्यसको चाहिँ फोटो खिचेर यस्तो समस्या भएको छ भनेर हालिदिनु भयो भनेदेखि विज्ञहरूले सुझाव दिनुहुँदो रहेछ कि, त्यो कस्तो राम्रो लाग्यो थियो मलाई चाहिँ।
0: हजुर, त्यो पनि हो नि, जस्तो कहिलेकाहीँ के हुन्छ फोनमा समस्या भन्दै गर्दाखेरि उहाँले भन्ने समस्या र हामीले बुझ्ने त्यो समस्या चाहिँ फरक पर्न सक्छ, त्यो भएर यदि फोटो र भिडियोको अवस्थामा कहिलेकाहीँ त उहाँ यदि सिम्पलै मगाउनु पर्ने अवस्था हुन सक्छ, त्यो अवस्थामा चाहिँ अब यो खासमा हेर्नुभयो भने टू वे कम्युनिकेसन नै हो, किसान र विज्ञ दुवैजना सँगै मिलेर सबै कुराहरू तत्काल पनि सम्भव नहोला, तर सँगै गएर चाहिँ समाधान चाहिँ गर्न सकिन्छ पक्कै पनि। त्यो भएर यो एउटा कार्यक्रम राम्रै कार्यक्रम 11:35 मलाई चाहिँ त्यो राम्रो लागेको छ, तथापि जति राम्रो गरे पनि सुधारका बाटोहरू जहिले पनि हुन्छ र त्यसको डोमेन अझै बढाउनु पर्ने पक्कै पनि छ, हप्तामा एक दिन अब 2 घण्टाले पक्कै पनि किसानमै पुरै देश भएको अवस्थामा त्यतिले समाधान गर्ला जस्तो मलाई पनि लाग्दैन। यो गुनासोहरू चाहिँ मैले टिप्छु र हजुरहरूको गुनासोमा सम्बन्धित ठाउँमा चाहिँ पुर्याउने कोसिस गर्छु।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। कर्णालीको कृषि महिलाको काँधमा अधिकार भने अझै टाढा,
3: महिलाले जति दुःख संकष्ट गरे पनि त महिलाकोमा अलि दबाउनै खोज्छन् त पुरूषहरूले, पुरूष भन्दा पनि महिलाले धेरै बढी बोध हुन्छ, धेरै महिलाले धेरै बढी काम गर्नुपर्छ पुरूष।
2: महिला किसानलाई अवसरमा अझै असमानता, समानताका लागि स्थानीय सरकारले गर्नुपर्ने पहल, विशेष सामग्री बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: साझा खबरमा अब महिला किसानको कुरा। कर्णालीमा खेतीबारीदेखि पशुपालन र घरधन्दासम्मको अधिकार जिम्मेवारी, अधिकांश जिम्मेवारी महिलाले सम्हालिरहेका छन्, तर उनीहरूको श्रमको उचित मूल्याङ्कन, निर्णय प्रक्रियामा सहभागिता र स्रोत

0: साधनमा पहुँच भने अझै सीमित छ। यसले कृषि उत्पादनसँगै महिला सशक्तिकरणमा पनि असर पारिरहेको छ।
1: असारको महिना बिहानको झिसमिसले उज्यालो, चराचुरुङ्गीको चिरबिर आवाजसँगै हरियालीले ढाकिएका मुगुका खेतबारी। यही मौसममा धेरै महिला किसान दिनको शुरूआत डोको बोकेर खेतबाट गर्छन्। खेत जोत्नेदेखि रोपाई, गोडमेल, कटानी, पशुपालन र घर धन्दासम्मको जिम्मेवारी उनीहरूकै काँधमा हुन्छ। मुगुकी झुपु रावल पनि हरेक बिहान बेलुका खेतबारी धाउने महिला किसान हुनुहुन्छ।
2: थोरै तरकारी लिए भइगयो भने जस्तै हुन्छ, अब तरकारी धेरै हुन्छ, बजार सानो छ, त्यस्तो हुनुभएको त अब जस्तै धेरै छ त अब एक केजी टमाटर लिएपछि आधा घण्टा, 20 मिनट, 2 घण्टा जति पनि कोही कुराले गबले भुलाइराखेछन् त, समस्या त धेरै छ त। अझ हामी हेर्ने खापको महिलाहरूलाई बाटो त्यस्तो नराम्रो छ, पुरुषले माटी आम्नो, खुट्टो माटी गर्ने, आफू माटी हुने, अब महिलाले जति दुःख संकष्ट गरे पनि त महिलाकोमा अलि दबाउनै खोज्छन् त पुरुषहरूले।
1: खेतमा दिनभर काम गरेपछि घरमा खाना पकाउने, बालबालिका र ज्येष्ठ नागरिकको हेरचाह गर्ने जिम्मेवारी पनि अधिकांश महिलाकै काँधमा हुन्छ। यसले उनीहरूको स्वास्थ्यदेखि आर्थिक अवसरसम्म असर पुर्याइरहेको किसान बेसरकला नेपालीको अनुभव छ।
3: कहिले कसो अलिकति हो, हलोसलो जोत्दाखेरि, खन्जाखेरि केही हामीलाई गाह्रो पर्यो भने चाहिँ हामीले जाउँ भनेर भनेपछि मात्र हो, नत्र महिलाहरूले धेरै गर्छन्। पुलिस अलिकति हो पुरुषले गर्ने, उब्जनी गर्दाखेरि हामीले गर्नुपर्छ, ड्याङहरू बनाउँदाखेरि हामीले गर्नुपर्छ, ग्रिन हाउस गर्दाखेरि, कहिले कसो हामीलाई धेरै लोड पर्यो भने कामको अब गर्नु भनेपछि सघाउने मात्र हो अलिकति। पुरुष भन्दा पनि महिलाले धेरै बढी बोझ हुन्छ, धेरै महिलाले धेरै बढी काम गर्नुपर्छ पुरुषले भन्दा।
1: राष्ट्रिय तथ्याङ्कले पनि यही वास्तविकता देखाउँछ। नेपालको कृषि गणना 2078 अनुसार कृषिमा संलग्न जनशक्ति मध्ये महिलाको सहभागिता आधा भन्दा बढी छ। नेपाल श्रम शक्ति सर्वेक्षण अनुसार पनि कृषिमा कार्यरत महिलाको प्रतिशत पुरुषको तुलनामा उल्लेखनीय रूपमा बढी छ। तर राष्ट्रिय तथ्याङ्क कार्यालयको कृषि गणना अनुसार कृषि सञ्चालन गर्ने व्यक्ति मध्ये महिलाको हिस्सा करिब 1/3 मात्र छ। अर्थात खेतमा महिलाको श्रम बढी भए पनि निर्णय गर्ने अधिकार र स्रोतमा उनीहरूको पहुँच अझै सीमित छ। छायानाथ रारा नगरपालिका तिनकी किसान रामदेवी बुढा उत्पादन गरेको अन्नबाली र तरकारी बजारसम्म पुर्याउन तथा व्यापार सम्बन्धी निर्णय लिन अझै पनि कठिन हुने बताउनुहुन्छ।
4: अब पहिला त कृषिमा व्यवसाय गर्नलाई सजिलो थियो, अहिले गाह्रो छ। अब केही यता पर्वजोलतिर हालम भने पछि कर्मचारी आउनर यहाँ जग्गा सग्गा हेर जान्छन्, कहीँ पानीको ऊ छैन, ऊ स्रोत रोजगार छैन भन्ने भयो, कोही क्या भन्ने भयो। अनि त्यही भएर पनि हामीलाई गाह्रो त गाह्रो, तरकारी खेती गर्ने कन गाह्रो पनि गाह्रो छ। अब यो डोखामा लिँदाखेरि पनि हामी कन गाह्रो छ त, केलाई गाह्रो छ भनेपछि अब राति हाँट्छौँ, अध राति हाँट्छौँ, पुरुष दाजुभाइले कोहीले केही नभने पनि त हामी कन ढोलको डर छ, पहिराको डर छ, बाटो नराम्रो छ, हामी कन त्यही बाटो सबजनाले लागेको त्यही बाटो हेरिदिए पनि त हामी कन कति कति सुविधा हुने थियो त।
1: कतिपय ठाउँमा महिलाको नाममा जग्गा नहुनु, कृषि ऋण, तालिम अनुदान र आधुनिक प्रविधिमा पुरुषलाई प्राथमिकता दिनु जस्ता अभ्यास अझै कायमै छन्। यसको प्रत्यक्ष असर उत्पादन, आमदानी र महिला सशक्तिकरणमा परेको छ। कर्णालीमा वैदेशिक रोजगारी र अन्य कारणले पनि धेरै पुरुष घर बाहिर रहने भएकाले खेतीपातीको मुख्य जिम्मेवारी महिलाले सम्हालिरहेका छन्। तर नीति निर्माणदेखि कृषि सम्बन्धी योजना बनाउने तहसम्म उनीहरूको आवाज भने कमजोर सुनिन्छ। महिला किसान रमाइलो बुढा महिला किसानलाई सिप, प्रविधि, वित्तीय सेवा र जग्गा माथिको अधिकार सुनिश्चित गर्न सके उत्पादन र परिवारको आर्थिक अवस्था दुवैमा सुधार आउने बताउनुहुन्छ।
2: एउटा राख्ने ठाउँ भइदिए अनि एउटा गाडी भइदिए हामीलाई डोकामा लिनु नपर्ने थियो, हामीलाई अलि मिलाएर दिँदा बजारमा डोका गरिकन लिनु नपर्ने थियो। रोड आएको थियो, गाडी गरिकन निको तरकारी तराई तराईको निय ल्याउँछन् त, हाम्रो तरकारीले मार्केटै पाएको छैन।
1: नेपालको कुल गृहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान करिब 24% रहेको छ। यो क्षेत्रको मेरुदण्ड नै महिला किसान हुन्। तर उनीहरूको श्रमलाई उचित सम्मान, निर्णय प्रक्रियामा सहभागिता, सम्पत्ति माथिको अधिकार, कृषि प्रविधिमा पहुँच र वित्तीय अवसर विस्तार नगरी दिगो कृषि विकास सम्भव देखिँदैन। खड्क सुनार, सीआईएन रेडियो मुगु, मुगु गमगडी।
0: महिलाले उत्पादन गर्छन् तर बजारसम्म पुग्ने बाटो सजिलो छैन। एक्लै बजार जाँदा कुरा काट्ने, यातायात नपाउने, व्यापारीसँग मूल्य तय गर्न कठिन हुने समस्या अझै कायमै छ। यस्तो समस्या समाधानका लागि के गर्नुपर्छ? हामीले काठमाडौँको शंकरापुर स्थित माने डाँडा महिला किसान समूहका सचिव अस्मिता खातीसँग सोधेका छौं।
5: यही छैन, केही छैन, गर्यो भने मेहनत गर्यो भने हरेक चिज बिक्नेछ, कसैले मागेर हिँड्नुपर्ने उयो नै छैन, तर मेहनती चाहिँ हुनु पर्यो मान्छे, अनि सोच चाहिँ राम्रो हुनु पर्यो, परिवर्तन चाहिँ हुनै पर्यो। हामी दुःख चाहिँ गर्यो भने
6: परिवर्तनको कुरा, यो त अहिलेदेखिको कुरा होइन नि त।
5: हजुर,
6: म जन्मिँदा भन्दा अगाडिदेखि नै परिवर्तन गर्ने, सोच परिवर्तन गर्ने भन्ने कुरा यहाँ जन्मिनु भन्दा अगाडिदेखिको पनि कुरा होला, कुरा भइरहँदा पनि अहिलेसम्म पनि परिवर्तन किन भइरहेको छैन, यसमा चाहिँ के कारण होला जस्तो लाग्छ हजुरलाई?
5: यो चाहिँ अब पहिलादेखि नै चलिआएको चलन भनौँ कि पुरुषमाथि गर्ने व्यवहार हो। आमाले पनि छोरालाई पढ्दैन तिमी यो गर्न, तिमी यो पढेर बस, तिमी काम गर्नु पर्दैन भने
6: काम नगर
5: नगर भन्ने उयो हो कि
6: बहिनीलाई,
5: त्यस्तो चलनले पनि हो कि आजसम्म पनि परिवर्तन गर्न नसकेको। जस पुरुषमा चाहिँ त्यति परिवर्तन चाहिँ भएको छैन अहिलेसम्म, दबिरहेको
6: आफ्नो बच्चाहरू हुर्काउँदै गर्दाखेरि हुर्काइमा पनि
5: हुर्काउँछ,
6: बाबाले कसरी हुर्काइरहेछ भन्ने कुराले पनि फरक पार्ने भयो,
5: त्यो फरक नै पर्ने भयो। अनि त्यही देखेर आएर पनि अहिलेको युवाहरू पनि त्यति चाहिँ काममा सघाउनु पर्छ भन्ने सोच चाहिँ भएको छैन जस्तो लाग्छ।
6: तपाईँले आफ्नो सन्तानलाई चाहिँ कसरी हुर्काइरहनु भएको छ त?
5: मैले चाहिँ मेरो छोरालाई, मेरो 7 वर्ष भयो, मैले चाहिँ त्यो खाना खाएपछि त्यसलाई कुच्चो लाउनेदेखि काम, अनि जस आफ्नो सामानहरू चाहिँ आफै व्यवस्था गर भनेर चाहिँ भन्या छु, भन्या मतलब गर्न पनि लाग्छु मैले।
6: अहिले नेपालमा धेरै महिला किसान, हुन त सरकारी डेटा पनि आएको छ, नेपालमा 60% भन्दा बढी अझै पनि कृषि पेसामा आश्रित परिवार छन्, ती मध्ये 70% चाहिँ किसान महिला छन् कि, महिला किसानले काम गरिरहेछन्, तर उनीहरूको न परिचय छ महिला किसान भनेर, अनुदान लिने ठाउँमा पनि पुरुषै छन् होइन, राहत लिने ठाउँमा पनि पुरुषै बढी छन्, सबै ठाउँमा चाहिँ अलिक बढी पुरुष देखिनुहुन्छ, काम गर्ने धेरै महिला तर पाउने जति हुन्छ नि पुरुष हुनुहुन्छ।
5: यसलाई घटाउनको लागि चाहिँ राज्य अनि नगरपालिकाबाट नै महिलालाई अगाडि कसरी बढाउने होइन, विभिन्न शिक्षामूलक तालिम अथवा कुरा पुरै जानकारीहरू चाहिँ महिलालाई पनि हुनु पर्यो, अनि घरबाट पनि स्वतन्त्र हुनु पर्यो महिला, महिलालाई मात्रै काम मात्रै आइराख्नुपर्छ भन्ने छैन, महिलाले नै अगाडि बढ्न दिनुपर्छ भन्ने सोच चाहिँ घरबाटै हुनुपर्छ।
0: काँग्रेसभित्रको विवाद गहिरिँदै गएको छ भने इतर पक्षले संस्थापनसँग तत्काल सहमति नगर्ने नेताहरूको दावी छ। सरकारको 100 दिन सफल भएको राष्ट्रपाको दावीमा सरकार फितलो र असफल रहेको विपक्षी दलहरूले टिप्पणी गरेका छन्। स्वास्थ्य बीमा बोर्डद्वारा मंगिरसम्मको 23.44 अर्ब रूपियाँ भन्दा बढ़ी बकेउदा भुक्तानी गरिएको छ भने आजबाट सिंहदरबारमै निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालन भएको छ। मनसूनभर मेलम्चीको पानी आपूर्ति बन्द हुने भएको छ, यसले काठमाडौँवासीलाई खानेपानीको समस्या छ। दैलेखमा कर्णाली नदीमा खसेको गाड़ी अझै बेपत्ता छ भने किसान कल सेन्टरमा किसानको चासो बढ़दै गएको छ, र फ्रान्समा अत्यधिक गर्मीले एक सातमै 2000 भन्दा बढ़ीको मृत्यु भएको छ। विश्वकप फुटबलको नकआउटमा आज अस्ट्रेलिया र इजिप्ट आमने सामने हुनेछन्। हस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि असार 20 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सन्तोष गन्धर्व विदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो। घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
1: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।
2: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
1: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
2: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1 प्रगति टोल।
1: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
2: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9816655553 र 9843218049।

0: नमस्कार है वडाध्यक्ष ज्यू।
1: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको नमुना एक मात्रै विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटा,
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842082776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
8: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
9: किन त काका?
8: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
9: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
8: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
9: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
8: सिर्जन एन्ड सम्राट सुनसाती उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
9: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
8: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
9: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
8: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
9: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
8: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
9: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली,
8: सम्पर्क 0291404084 र 9804045870।
10: आयो सबको घर घरमा।
11: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
12: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 MHz।
11: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842578041 र 0295626066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
13: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।

0: डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाउ। मुक्तिनाथ विकास बैङ्कद्वारा जनहितमा जारी। मुक्तिनाथ विकास बैङ्क, जनता बैङ्कमा होइन, बैङ्क जनतामा जानु पर्दछ।
1: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
2: हो नि सर, थटल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त थटल टेलर्समा गइहाल्नु पर्यो।
3: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातदारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
1: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
3: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
1: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
3: छटाल टेलरिङ सेन्टर, खादारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
1: डिजाइनर सुमन ठटाल, 9865349444
3: र 0295901155।
4: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
5: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
6: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खासबारीमा सेवा दिइरहनु भएको छ।
5: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू
5: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिइने,
6: दाँत खोल्ने, दाँत सफा गर्ने,
5: दाँतको एक्सरे गर्ने,
6: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
5: झिक्न मिल्ने आरपीडी लगाइने,
6: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
5: बाङ्गो टिङ्गो दाँत मिलाइने,
6: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
5: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका एक, प्रहरी गेट, सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
6: सम्पर्क नम्बर 0295906667 र 9842226667।
7: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
8: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
9: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557768, 9852557768।
10: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
11: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज
1: बर्खामा पुरानै खाउ बल्झिने डरमा मेलम्चीको पानी बन्द दिगो समाधान कहिले भेटिएला
2: फाइनल डिजाइन चाहिँ सेप्टेम्बरसम्म सक्ने भन्ने हाम्रो लक्ष्य छ त्यो सकेपछि निर्माणको लागि टेन्डर अगाडि बढाउने भन्ने लक्ष्य छ हजुर
1: पासपोर्टलाई लिएर प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालय बीच के भएको हो
3: यत्रो ठूलो ट्रान्जेक्सनका बीच पनि कुनै पनि डिस्ट्रप्सन नभइकन सहज ढंगले यो ट्रान्जेक्सन होस् भन्ने दुवै पक्षको चाहना हो
1: परराष्ट्र मन्त्री शिशिर खनालसँग कुराकानी

0: पल्स भन्छन्
1: This session is aimed to be preventative.
0: यो सत्र पूर्व सावधानीका लागि हो ड्युकले यो कुनै अभ्यास वा ड्रिल नभएको स्पष्ट पारे उनका अनुसार एल ओबेद शहरमा गम्भीर हिंसाका स्पष्ट संकेतहरू देखा परेका छन् बीबीसीकी इम्युजिन फोल्स पछिल्ला दिनमा एल ओबेद सुडानी सेना र अर्धसैनिक ऱ्यापिड सपोर्ट फोर्सेस आरएसएफ बीचको लड़ाईको केन्द्र बनेको छ इरानका राष्ट्रपतिले तेहरान स्थित ग्रान्ड मोसल्ला मस्जिदमा उपस्थित भई दिवंगत सर्वोच्च नेता अली खामेनेई प्रति श्रद्धांजलि प्रकट गरेका छन् खामेनेईको शवसँगै परिवारका अन्य चार सदस्यको शव बाकस पनि प्रदर्शनमा राखिएको छ जसमा उनीसँगै मारिएकी सानी नातिनीको शव पनि समावेश छ उनीहरू फेब्रुअरीमा अमेरिका र इजरायलले थालेका युद्धको शुरूआततिर मारिएका थिए शनिबार हुने आधिकारिक समारोहमा लाखौं मानिस तथा विदेशी कूटनीतिज्ञहरू पनि सामेल हुने ठानिएको छ फ्रान्सले गत जून महिनाको उष्ण लहरका कारण 2000 भन्दा बढ़ी अतिरिक्त मृत्युका घटना भएका जनाएको छ तापमान चरममा पुग्दा अघिल्लो साताको तुलनामा मृत्युका घटना झण्डै एक तिहाईले बढ़ेका स्वास्थ्य अधिकारीहरूले बताएका छन् फ्रान्सकी स्वास्थ्य मन्त्री स्टेफनी रिस्टले खास गरी 45 वर्षभन्दा माथिका व्यक्तिका मृत्युको संख्यामा वृद्धि भएको बताइन् बेल्जियममा पनि सामान्य अवस्थाको तुलनामा अधिक मृत्युका घटना देखिएका छन् इन्टरपोलले सोमबार मोनाकोमा भएको एउटा बम विस्फोटनको घटनामा संलग्न रहेको आशंकामा एक युक्रेनी महिलाको खोजी भइरहेको जनाएको छ उक्त घटनामा तीनजना घाइते भएका थिए स्थानीय सरकारी अभियोजकहरूका अनुसार 39 वर्षीय ती महिलाले पुरूषको भेषमा उक्त बम राखेकी थिइन् र त्यसलाई रिमोट कन्ट्रोल मार्फत विस्फोट गराएकी थिइन् र पाकिस्तानी अधिकारीहरूले अस्पतालहरूबाट मानव साल नाल तस्करी गरेर बुढ़ेहुली नदेखिने एन्टी एजिङ सुई बनाउन प्रयोग गरिएको आशंकामा एउटा संगठित गिरोहबारे अनुसन्धान गरिरहेका छन् फेडरल इन्भेस्टिगेशन एजेन्सीले उक्त गिरोहले हरेक महिना करिब 200 किलोग्रामको परिमाणमा उक्त अंग खरिद गर्ने र त्यसलाई सुकाएर प्रशोधन गरी विदेश निर्यात गर्ने गरेको आरोप लगाएको छ इस्लामाबाद प्रहरीले यस मामिलामा गत साता 5 जनालाई पक्राउ गरेको थियो एक अधिकारीले बीबीसीलाई बताए अनुसार मानव साल नालसँग सम्बन्धित यस्तो अन्तर्राष्ट्रिय गिरोह फेला परेको यो पहिलो पटक हो यो बीबीसी नेपाली सेवा हो
2: कार्यक्रममा तपाईलाई पुनः स्वागत छ मेलम्ची खानेपानी संरचना रहेको स्थानमा खोलाको पानीमा बढ़ेको धमिलोपना र पानीको कारण त्यहाँको अस्थायी संरचनामा पुगेको क्षतिका माझ केही अवधिका निम्ति सुरूङबाट काठमाण्डु पानी पठाउने काम बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ विक्रम सम्मत 2078 असार 1 र साउन 16 गते मेलम्चीमा आएको भीषण बाढ़ी तथा गेग्रान बहावले उक्त खानेपानी परियोजनाको सुरूङमा पानी पसाउने संरचना वा मुख्य हेडवर्कलाई व्यापक क्षति पुगे यता हरेक वर्ष बर्खामा मेलम्ची बन्द हुने गरेको छ काठमाण्डु उपत्यका लाखौं मानिसहरूको दैनिक जीवनसँग सोझै जोड़िने यो महत्वपूर्ण परियोजना अस्थायी रूपमा बन्द हुँदा पनि खानेपानीको वैकल्पिक व्यवस्था गरेर सकेसम्म कम अप्ठ्यारो पर्ने गरी काम गरिने काठमाण्डु उपत्यका खानेपानी लिमिटेड केयूकेएलले बताएको छ तर विगतमा उसले बाचा गरे पनि खानेपानीको अभावले उपभोक्ता धेरै मारमा पर्ने गरेका थिए मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक लक्ष्मी प्रसाद उपाध्याय भन्छन्
3: यो चाहिँ धमिलोपना मात्रै नबढेर अस्थायी ड्याममै क्षति पुग्यो गएर बन्द गराएको छ अहिले केही दिन वेट गर्छौँ एक दुई दिन फेरि पानी घटेर तत्काल मद्दत गरेर चलाउन सक्यो फर्दर क्षति नपुग्ने भयो भने त्यसलाई रिज्युम गर्छौँ नत्र त्यो अनुसार हामी बन्द गर्नलाई तयारी गरेका छौँ
2: प्रत्येक वर्ष जसो यो वर्ष पनि बर्खाको अवस्था हेरेर सुरूङमा पानी पठाउने काम बन्द गर्ने योजना समितिको थियो गत वर्ष छेउको रिवरमा खोलाको पानी सुरूङमा पसाएर वैकल्पिक व्यवस्था गरिएकोमा यो वर्ष चाहिँ त्यसो गर्ने योजना नरहेको उपाध्यायले बताए समितिको उक्त योजना माथिल्लो निकायले मानेमा सुरूङको सरसफाई तथा जाँचका कार्यहरू गरिने अधिकारीहरूले बताए दैनिक 17 करोड़ लिटर पानी काठमाण्डुलाई आपूर्ति गरिरहेको मेलम्ची अकस्मात बन्द हुँदा त्यसले सर्वसाधारण उपभोक्तालाई असर पर्ने देखिन्छ खानेपानी आपूर्तिको जिम्मा पाएको केयूकेएलले सकेसम्म आन्तरिक क्षमताबाट वैकल्पिक व्यवस्थापन मिलाइने बताएको छ मेलम्चीको 17 करोड़ लिटर दैनिक पानीमा छेउछाउका याङ्ग्री र लार्के खोला जिल्लाबाट थप 17 करोड़ लिटर पानी जम्मा गरेर दीर्घकालसम्मका निम्ति काठमाण्डुको तिर्खा मेटिने बाचा एकपछि अर्को सरकारले गर्दै आएका छन्। तर 2078 सालको विनाशले मेलम्चीकै 17 करोड़ लिटर

0: पनि अहिले बाह्रै मास आउन सकेको छैन। फेरी विकास समितिका कार्यकारी निर्देशक उपाध्याय,
1: प्रारम्भिक डिजाइन रिपोर्ट सबमिट गराएको छ कन्सल्टेन्टले, हामीले त्यसको रिभ्यू गरेर फिडब्याक दिएका छौँ। अब यसको फाइनल डिजाइन चाहिँ सेप्टेम्बरसम्म सक्ने भन्ने हाम्रो लक्ष्य छ। त्यो डिजाइन सकेपछि निर्माणको लागि टेन्डर अगाडि बढाउने भन्ने लक्ष्य छ।
0: अहिलेको ढिलाइलाई त्यहाँको भौगोलिक जटिलताका कारण स्वाभाविक नै मान्न सकिने भूगर्भशास्त्रका प्राध्यापक रंजन दाहाल बताउँछन्। अब एउटा विषय संक्षेपमा, संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्कीलाई नियुक्तिका लागि सिफारिश गरेको प्रतिनिधि सभाकी उपसभामुख रूबी कुमारी ठाकुरले बताएकी छन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको परिषदको बैठकले रिक्त निर्वाचन आयुक्तमा राजीव सुब्बा र यही असार 23 गतेदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरू प्रसाद वाग्लेलाई नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको परिषदकी सदस्य समेत रहेकी उपसभामुख ठाकुरले जानकारी दिइन्। यसपछि सिफारिश भएका व्यक्तिको संसदीय सुनवाईबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान रहेको छ। अब अर्को विषय, प्रधानमन्त्री बालेन्द्र शाहले सत्ता सम्हालेको पहिलो 100 दिनमा परराष्ट्र सम्बन्ध सञ्चालनमा विभिन्न उतार चढ़ावहरू देखिए। यो बीचमा प्रधानमन्त्री शाहले कूटनीतिज्ञहरूसँग एक्ला एक्लै भेटवार्ता गरेनन् भने परराष्ट्र मन्त्री शिशिर खनालले दिल्ली र बेजिङको भ्रमण गरे। नेपाल भारत सीमा विवाददेखि राहदानी खरिद प्रकरण यो बीचमा चर्चामा रहे। यसै सन्दर्भमा साथी फडिन्द्र दाहालले परराष्ट्र मन्त्री शिशिर खनालसँग मन्त्रालयमा कुरा गर्दै, तपाईँको पार्टी सभापति रवि लामिछाने र तपाईँ आफै पनि भारत भ्रमणबाट फर्किनुभयो, तपाईँहरूको भ्रमणबाट आम मानिसले के पाउँछन्?
2: अब परराष्ट्र मन्त्री अथवा मन्त्रालयले प्रत्यक्ष रूपमा सेवा डेलिभर गर्ने भनेको विशेष गरी विदेशी नेपालीहरूको हकमा पासपोर्ट डिस्ट्रिब्युसन गर्ने, कन्सुलेट सेवा प्रोभाइड गर्ने, त्यो प्रत्यक्ष मान्छेले अनुभूत गर्ने विषयहरू चाहिँ अथवा विदेशमा भएका नेपालीहरूले नेपाल सरकार छ र आवश्यकता पर्दाखेरि हाम्रो हितलाई ध्यानमा राख्छ भन्ने अनुभूत गर्नुपर्ने विषय हो। त्यो अर्थमा चाहिँ हामी अरू ढंगमा काम गरिरहेका छौँ। यो पछिल्लो दुईटा भारत अथवा चीनसँग भ्रमणबाट मैले पाएको एउटा फिडब्याक भन्दाखेरि, नेपाल अन्तर्राष्ट्रिय मञ्चमा पनि कन्फिडेन्टली आफ्ना कुराहरू राख्न सक्छ र नेपाल र नेपाली नेपाली भएर गर्वका साथ छिमेकी मित्रराष्ट्र र अन्तर्राष्ट्रिय मञ्चमा चाहिँ शिर उठाउन सक्ने हैसियत चाहिँ पायौँ। त्यो गर्व, त्यो कन्फिडेन्स चाहिँ नेपालले पाएको छ जस्तो मलाई लाग्छ।
3: भारतपछि तपाईँ चीन जानुभयो, चीनसँगको सम्बन्धमा पनि वर्तमान सरकारले कुनै किसिमको रिसेट चाहेको छ?
2: चीनसँगको विषयमा मूल रूपमा यो सरकार बन्दै गर्दाखेरि केही संशयहरू व्यक्त गरिएको थिए। मेरो भ्रमणको एउटा ठूलो प्रयास चाहिँ नेपाल सरकार आफ्ना प्रतिबद्धताहरूमा एक चीन नीति र नेपालको भूभाग चिनिया गतिविधि विरूद्ध प्रयोग हुन नदिने विषयमा हामी स्पष्ट छौं भन्ने कुरा मैले कम्युनिकेट गर्ने, त्यो नेपालको परम्परागत परराष्ट्र नीतिको विशेष गरी चीनका सम्बन्धमा आधारशिला नै हो। हाम्रो अलि बढी जोड कनेक्टिभिटी, दुई देश बीचको कनेक्टिभिटी, टुरिज्म को विस्तारमा र टेक्नोलोजी सहकार्यमा, रिसर्च टेक्नोलोजीको विषयको सहकार्यमा अलि बढी जोड हुन्छ भनेर मैले।
3: अब अलिकति म तपाईँको मन्त्रालयको कामहरूमा आउँछु। तपाईँहरूले यो खुला आवेदन मार्फत जुन राजदूत नियुक्तिको प्रक्रिया अघि बढाउनु भएको थियो, यसमा जस्तो खालको आवेदनहरू आए योबाट कतिको सन्तुष्ट हुनुहुन्छ?
2: मैले अपेक्षा गरेको भन्दा बढी संख्या र अपेक्षा गरेको भन्दा बढी क्वालिटीको एप्लिकेशन पाएको छु। त्यसले गर्दाखेरि हामी अहिले त्यो रिभ्यू प्रारम्भिक रिभ्यू प्रोसेसमा छौँ। आएका एप्लिकेसन्सहरू नेपाल र नेपाल बाहिर रहनुभएका व्यक्तिहरूले नै नेपालको कूटनीतिक राजदूतको रूपमा नेपाललाई सेवा गर्छु भन्ने चाहना व्यक्त गरेको देखिन्छ।
3: अनि अन्तिममा यो बीचमा अलिकति राजधानी छपाईको विषय विवादमा पनि परेको छ, विशेष अदालतमा मुद्दा नै दायर भयो, जनताले समयमा राजधानी पाउँछन् अभाव हुन्छ भन्ने कुरा आइरहेछ।
2: परराष्ट्र मन्त्रालय र सरकार यो अभाव नभइकन राजधानी वितरण होस् भन्नेमा हामी एकदमै सचेत भएर लागिराखेका छौँ। अहिले एउटा ठूलो ट्रान्जेक्ट टेक्नोलोजिकली पनि एउटा भेन्डरबाट अर्को भेन्डरमा ट्रान्जेक्सन हुनुपर्ने परिस्थिति भएको र अत्यन्त त्यो चुनौती आउँछ कि भन्ने कुरामा चाहिँ राजधानी विभाग अत्यन्त सचेतताका साथ काम गरिराखेका छ। हाम्रो चुनौती पनि र प्रयास पनि के हो भने, यत्रो ठूलो ट्रान्जेक्सन हुँदै गर्दा पनि निकै धेरै अप्ठ्यारो नपरिकन ट्रान्जेक्सन गर्न सकौँ भनेर हामी अहिले काम गरिरहेका
3: छौँ। खासमा यो विवाद के हो भनेर नै धेरैलाई अन्यल छ, अनि यसको समाधान के हो तपाईँको विचारमा?
2: केही विषय चाहिँ अदालतमा गइसकेको भएर मैले धेरै टिप्पणी गर्न उपयुक्त हुँदैन, तर त्यहाँ खरिद प्रक्रियामा नै भ्रष्टाचारहरू भएको छ भनेर अहिले अख्तियारले पनि मुद्दा लगेको छ। भोलि त्यो न्यायिक विशेष अदालतले निरूपण गर्ने विषय नै रह्यो। अहिले चाहिँ मूल चासो भनेको कुनै पनि समस्या नपरिकन पासपोर्ट सही समयमा वितरण गर्न सकियोस् भन्ने चाहिँ मूल चासो हो। धेरै पहिला एक वर्ष अगाडि नै नेपाल सरकारले कम्पिटेटिभ बिडिङ मार्फत ठेका प्रक्रिया अगाडि बढाएर त्यो ट्रान्जेक्सनको प्रोसेसमा छ। कन्ट्राक्चुअल लले नेपाल सरकार यति बेला आजको समयसम्ममा भइरहेको प्रक्रियालाई अगाडि बढाउँछ। भोलि बने पनि न्यायिक निरूपणको विषयमा भोलि अदालतहरूले जे निर्णय गर्छन् त्यसको आधारमा हामी अगाडि बढ्ने विषय त छुट्टै भयो, तर आजको दिनमा जे प्रक्रिया छ त्यो प्रक्रिया अगाडि बढाइराखेका छौँ।
3: अनि यो प्रधानमन्त्रीको कार्यालय र तपाईँ बीच सहमति हो भन्ने खबरहरू आयो होइन, यो त परराष्ट्र मन्त्रालयको क्षेत्राधिकारमा किन यो यस्तो हस्तक्षेप भएको हो जस्तो लाग्दैन तपाईँलाई कि के हो यो?
2: त्यो त असहमति भन्दा पनि दुवै पक्षको चासो यति बेला के हो भने राजधानी यत्रो ठूलो ट्रान्जेक्सनका बीच पनि कुनै पनि डिस्ट्रप्सन नभइकन सहज ढंगले यो ट्रान्जेक्सन होस् भन्ने दुवै पक्षको चाहना हो, र यसलाई चाहिँ अब अलिक बढी असहमति अथवा द्वन्द्वको रूपमा व्याख्या गर्न खोजियो कि भन्ने मलाई लाग्छ।
0: उनी थिए परराष्ट्र मन्त्री शिशिर खनाल साथी फडिन्द्र दाहालसँग कुरा गर्दै। अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग। फ्रान्सले गत जून महिनाको उष्ण लहरका कारण 2000 भन्दा बढ़ी अतिरिक्त मृत्युका घटना भएका जनाएको छ। तापमान चरममा पुग्दा अघिल्लो साताको तुलनामा मृत्युका घटना झण्डै एक तिहाईले बढ़ेका स्वास्थ्य अधिकारीहरूले बताएका छन्। प्यारिस क्षेत्रमा उक्त वृद्धि करिब दुई तिहाई पुगेको बताइएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
4: फ्रान्सकी स्वास्थ्य मन्त्री स्टेफनी रिस्टले खास गरी 45 वर्षभन्दा माथिका व्यक्तिका मृत्युको संख्यामा वृद्धि भएको बताइन्। फ्रान्सले 24 जूनमा देशभर अहिलेसम्मकै उच्च औसत तापक्रमको अनुभव गरेको थियो। बेल्जियममा पनि सामान्य अवस्थाको तुलनामा अधिक मृत्युका घटना देखिएका बताइएको छ। जून महिनामा 11 दिनसम्म चलेको उष्ण लहरका क्रममा त्यहाँ मृत्युका घटना करिब 40% बढ़ेको थियो। त्यहाँको स्वास्थ्य मन्त्रालयले उष्ण लहरका क्रममा भएको मृत्युको संख्यालाई अभूतपूर्व भनेको छ। जलवायु परिवर्तनले विश्वभर तापक्रम बढ़िरहेको बताइएका बेला विशेष गरी युरोपमा त्यसको प्रभाव अझ तीव्र देखिएको हो।
0: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।

रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 10 बज्यो। नमस्कार, तपाईँ सुन्दै हुनुहुन्थ्यो रेडियो संखुवा सभा 95.5 मेगाहर्जमा प्रसारित विभिन्न कार्यक्रमहरू। यसका साथै आजको हाम्रो नियमित प्रसारण यहीँ सकिन्छ। हामी सँगै रहनु भएकोमा तपाईँलाई धन्यवाद। साथै भोलि बिहान ठिक 5 बजे हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: हजुर सको मन सुना, सको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खसभा 95.5 मेगाहर्ज।

0: Celebrating the history and future of Sankhuaspa, Radio Sankhuaspa, 95.5 MHz.
1: यात्री विनु शर्मा सँगै जीवन भण्डारीको नमस्कार.
2: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि.
3: सरकारको 100 दिन आज. नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सफल भएको सरकारको दावी. सरकार विरूद्ध विपक्षी दलको मोर्चाबन्दी. मन्त्रीहरूलाई तमादम सल्लाह. सचिव सरहका सल्लाहकार. राजधानी विवादले अन्तर्राष्ट्रिय छविमै आँच. धमाधम राजनीतिक नियुक्ति गर्दै सरकार. लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले कान्तिपुर दैनिकमा छापिएको नेपालको बदलिदो पर्यटन बजार शीर्षकको शुभ समाचार.
1: हिमाल पारीको जिल्ला मुस्ताङ, जहाँ आँखै अगाडि उभिएका हिमालले कहिले चाँदी त कहिले सुनको मुकुट पहिरिन्छन्. पृष्ठभूमिमा सुसाउँदै गरिरहेको पवित्र कालीगण्डकीको छेवैको जोमसम बजारमा हिजो आज बेग्लै चहल पहल छ. यो चहल पहल कुनै उत्सवको होइन, पर्यटकहरूको हो. 26 जेठमा मुस्ताङका लागि एउटा विशेष दिन भयो. त्यस दिन 3,808 जना पर्यटकले मुस्ताङको माटोमा टेकेको जोमसम स्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको इलाका संरक्षण कार्यालयका प्रमुख राजेश प्रसाद गुप्ता बताउँछन्. तिनीहरूमध्ये 250 जना युरोपेली थिए. बाँकी छिमेकी देश भारतबाट आएका धार्मिक पर्यटक थिए. यसमा नेपाली तीर्थयात्रीको संख्या समावेश छैन. विशेष गरी भारतको बिहार र उत्तर प्रदेशमा यति बेला चर्को गर्मी छ. त्यहाँका विद्यालयमा गर्मी विदा शुरू भइसकेकाले सर्वसाधारण शीतलताको खोजीमा नेपाल पसिरहेको जोमसोम स्थित स्नोल्याण्ड की संचालक तथा होटल संघ मुस्ताङकी अध्यक्ष विमला शेरचनको भनाइ छ. सड़क पनि सहज भएकाले उनीहरूलाई यात्रा गर्न सजिलो छ. अहिले पोखराबाट बिहान हिँडेको टोली 4.5 घण्टामै जोमसम पुगिरहेका छन्. अध्यक्ष शेरचनले भनिन्, भारतीय पर्यटक ईभीमै सजिलै जोमसम आइरहेका छन्। कोही आफ्ना परिवार केटाकेटी र वृद्ध बाबुआमालाई डोर्याउँदै आइरहेका छन्। भारतीय विद्यालयका महिला शिक्षिकाको संख्या उल्लेख रहेको गुप्ताले बताए. अर्कोतर्फ कालीगण्डकीको किनारै किनार ढुङ्गा र हिलो छिचोल्दै रफ सड़कमा बाइक कुदाएर एडभेञ्चरको मजा लिन आइपुगेका भारतीय युवाहरूको जोश पनि हेर्न लायक छ. हिमाली जिल्ला मुस्ताङमा विदेशी पर्यटकहरूको आकर्षण वात्तै बढ़ेको नेपाल प्रहरीको तथ्याङ्क छ.
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो. जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो. बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो. अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो. समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो. जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो. किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा. मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी.
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइट्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर अन्तरिम निर्वाचनको म्याण्डेट अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार गठन भएको 100 दिन पुगेको छ यो अवधिमा सरकारले भ्रष्टाचार कम गरी सुशासन कायम गर्ने दिशामा उत्साहजनक काम गरेको छ भने सरकार सञ्चालन लगायतका कतिपय विषयमा निराशा जन्माएको छ सरकार गठन भए लगत्तै 13 चैतमा बसेको मन्त्री परिषद बैठकले सरकार गठनपछिका 103 हनीमुन पीरियडमा गर्ने लामो प्रतिबद्धतासहित शासकीय सुधार सम्बन्धी कार्यसूची पारित गरेको थियो यो कार्यसूची अनुसार सरकारले केही काम सम्पन्न गरेको छ भने कतिपय काम अधुरै देखिन्छ सरकारको कामकाज ट्र्याक गर्न बनाइएका केही डिजिटल पोर्टलले समेत सरकारको यो अवधिको कामलाई सिग्रेटमा मूल्याङ्कन गरिरहँदा नागरिक तहमा भने सरकारप्रति भरोसा टुटिन नसकेको देखिएको छ विपक्षी दलको नजरमा सरकार असफल देखिए पनि विगतका सरकारका 100 दिने कार्यशैलीको तुलनामा वर्तमान सरकारले केही आशा लाग्दा काम गरेको देखिएको छ प्रधानमन्त्री बालन शाह नेतृत्वको सरकारले शासकीय सुधारका लागि सार्वजनिक गरेको 100 दिने कार्यसूची मध्ये केही महत्वपूर्ण प्रतिबद्धता कार्यान्वयनमा ल्याएको दावी गरेको छ भने धेरै विषय अझै प्रारम्भिक चरणमै छन् प्रशासनिक सुधार राजनैतिक नियुक्ति डिजिटल सेवा सुशासन र भ्रष्टाचार नियन्त्रणका क्षेत्रमा सरकारले उल्लेखनीय प्रगति देखाए पनि शिक्षा संविधान संशोधन सार्वजनिक सेवा प्रणालीको पूर्ण डिजिटल रूपान्तरण र आर्थिक सुधारका अधिकांश प्रतिबद्धता भने अझै पूरा हुन बाँकी देखिएका छन् सरकारले पहिलो 100 दिनमै उच्च पदस्थको सम्पत्ति छानबिन गर्न उच्च स्तरीय आयोग गठन गरेको छ विभिन्न सार्वजनिक निकायमा राजनीतिक आधारमा गरिएका 1594 नियुक्ति खारेज गर्नुका साथै निजामती सेवामा रहेका दलीय ट्रेड युनियनको वैधानिक व्यवस्था पनि अन्त्य गरिएको छ संघीय मन्त्रालयको संख्या 22/18 झारिएको छ भने कर्मचारी सरूवा प्रणालीलाई पहिलो पटक पूर्ण रूपमा अनलाइनमा आधारित बनाइएको छ सेवा प्रवाह सुधारका लागि निर्णय प्रक्रियाका तह घटाउने डिजिटल फाइल ट्र्याकिङ अनलाइन धितोरोक्का तथा फुक्का प्रणाली लागू गर्ने र प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेका 150 भन्दा बढ़ी स्थानीय तहमा पदपूर्ति गर्ने काम पनि सरकारले अघि बढ़ाएको छ
3: यसैबीच सरकारको 100 दिन नपुग्दै सरकार विरूद्ध विपक्षी दलहरूको मोर्चाबन्दी शीर्षकमा कान्तिपुर दैनिकमा समाचार छापिएको छ संसदीय लोकतन्त्रमा सरकार गठनको 100 दिनलाई हनीमुन अवधि मान्ने गरिन्छ यस अवधिमा विपक्षीले समेत चर्को आलोचना नगर्ने र काममा शंकाको लाभ दिने अभ्यास छ विगतमा अधिकांश सरकारप्रति यस्तै संस्कार थियो राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाह नेतृत्वको सरकारका हकमा भने 100 दिन नपुग्दै विपक्षी दलहरूको शुरू भयो उनीहरूबाट यस बीचमा सदन अवरोध गर्नेदेखि मोर्चाबन्दीसम्मका कार्य भए प्रतिनिधि सभामा 6 राजनैतिक दलको प्रतिनिधित्व छ अपार जनसमर्थन प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको नेतृत्व गरिरहेको छ कांग्रेस एमाले नेकपा श्रम संस्कृति पार्टी र राप्रपा विपक्षी बेन्चमा छन् श्रम संस्कृति पार्टी बाहेकका 4 विपक्षी दल संसदीय मुद्दामा मोर्चा बनाएरै अगाडि बढ्दै आइरहेका छन् मोर्चामा नरहे पनि श्रम संस्कृति पार्टीले सरकारको सबैभन्दा चर्को विरोध गरिरहेका छ 19 चैतमा बसेको संसदको पहिलो बैठकमै एमाले संसदीय दलका नेता रामबहादुर थापाले सरकारको नेतृत्व गरेको राष्ट्रपामाथि गम्भीर खालका आरोप लगाएका थिए राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी विजयमा टीओभी एआई अल्गोरिदम गोयबल्स जस्ता माध्यम प्रयोग गरी राष्ट्रियता लोकतन्त्र गणतन्त्र संघीयता तथा शान्तिका पक्षधरलाई खलनायक र हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिलाई महानायक बनाइएको आरोप उनले लगाएका थिए उनले यसमा दृश्य र अदृश्य शक्तिको भूमिका समेत रहेको आरोप लगाउँदै सरकारप्रति असहिष्णु व्यवहार प्रदर्शन गरेका थिए संसदीय अभ्यासका अनुभवी कांग्रेस सांसद अर्जुन नरसिंह केसी लोकतान्त्रिक प्रक्रिया विरूद्ध सरकार चल्दा विपक्षीहरूले बाध्य भएर विरोध गर्नु परे पनि कानून निर्माण र बजेट पारित गर्न अवरोध नभएको बताउँदछन्। दुई तिहाई नजिकको शक्ति पाएको सरकारले सय दिनमा नयाँ दिशाको भरोसा दिन नसकेको उनको टिप्पणी छ। सरकारले संसदीय परम्परा र अभ्यासलाई उपेक्षा गर्ने, जनभावना स्वीकार नगर्ने र लोकतान्त्रिक प्रक्रिया र पद्धतिलाई मिस्ने काम गरेकाले सरकारको प्रतिबद्धता र व्यवहारमा आशंका उत्पन्न भएको उनको दावी छ। आजको कान्तिपुर दैनिकमा खबर छ।
2: नेकपा एमालेले वारेन्द्र शाह नेतृत्वको सरकारले संहिता विरोधी अभ्यास गरिरहेको आरोप लगाएको छ। सरकारको सय दिने कार्यकालको समीक्षा गर्दै एमालेले बाचा विपरीत प्रदेशमाथि प्रत्यक्ष शासन चलाउन खोजेको आरोप लगाएको छ। सय दिनभित्र संघ प्रदेश र स्थानीय तहको संगठन व्यवस्थापनको राष्ट्रिय मापदण्ड तयार गर्ने प्रतिबद्धता कहिले पूरा हुने हो थाहा छैन। संहिता कार्यान्वयनका लागि आवश्यक कानून बनाउनुको साटो प्रधानमन्त्रीमा अधिकार केन्द्रित गर्ने र कार्यकारी आदेश मार्फत शासन चलाउने गलत सोचको साथ गतिविधि अघि बढ़ाइँदैछ महासचिव शंकर पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ। त्यस्तै एमालेले सरकारको नीति तथा कार्यक्रममै घोषणा पत्र र सार्वजनिक प्रतिबद्धता बीच विरोधाभास देखिएको जनाएको छ। सबै राजनैतिक दलका घोषणा पत्रका आधारमा साझा राष्ट्रिय प्रतिबद्धता तयार गर्ने घोषणा गरिए पनि व्यवहारमा त्यसअनुसार कुनै साझा राष्ट्रिय दस्तावेज तयार नभएको एमालेको दावी छ। संविधान संशोधनको प्रक्रिया पनि सरकारले अपारदर्शी ढंगले अघि बढ़ाएको आरोप एमाले लगाएको छ। संशोधनका लागि कार्यदल गठन गर्नुअघि राजनीतिक दलहरूसँग न्यूनतम परामर्श समेत नगरिएको, संशोधनको एजेण्डाबारे जानकारी माग्दा पनि उपलब्ध नगराइएको भन्दै एमाले त्यसलाई अदृश्य स्वार्थ पूरा गर्ने छब्बी र प्रयासको संज्ञा दिएको छ भने सयौं शहीदको बलिदान, जनआन्दोलन र संविधान सभाको लामो प्रक्रियाबाट बनेको संविधानलाई हतार र अपारदर्शी रूपमा संशोधन गर्न खोज्नु गम्भीर राजनीतिक तथा संवैधानिक त्रुटि भएको एमालेको भनाइ छ। त्यस्तै सुशासनका नाममा सरकारले प्रतिशोधपूर्ण र छनौटपूर्ण कानूनी व्यवहार गरेको एमालेको दावी छ। राजनीतिक प्रतिस्पर्धी दललाई कमजोर बनाउन सामाजिक सञ्जाल मार्फत अफवाह फैलाउने, झुटा मुद्दा लगाउने र पर्याप्त प्रमाण बिना पूर्व प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको तर लामो समयसम्म अभियोजनको आधार प्रस्तुत गर्न नसकिएको एमाले उल्लेख गरेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोग हुँदाहुँदै सम्पत्ति छानबिन आयोग गठन गरी बहालवाला मन्त्री र सांसदलाई अनुसन्धानको दायराभन्दा बाहिर राखिएको निर्णयले सरकारको सुशासनको दावी नै कमजोर बनाएको एमालेको निष्कर्ष छ।
3: यसैबीच सरकारका सय दिन मीडियासँग बढ़ो दूरी, मन्त्रीहरू मौन शीर्षकमा कान्तिपुर दैनिकमै खबर छापिएको छ। लोकतान्त्रिक व्यवस्थामा मीडियालाई राज्यको चौथो अंग मानिन्छ जसले सरकारका काम कार्यवाहीमाथि निरन्तर निगरानी राख्ने र नागरिकलाई सुसूचित गर्ने गर्दछन्। तर वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालको सय दिन पार गर्दै गर्दा मीडिया र अभिव्यक्ति स्वतन्त्रतामाथि चौतफी घेराबन्दीका संकेतहरू देखिन थालेका छन्। जिम्मेवार मन्त्रीहरूबाटै आउने धम्कीपूर्ण भाषा, सत्ताका समर्थकहरूबाट भइरहेको निरन्तरको साइबर बुलिङ, सरकारले लादेको विभेदकारी विज्ञापन नीति र पछिल्लो समय न्यायालयबाट समेत आउन थालेका आदेशहरूले प्रेस स्वतन्त्रतामाथि नै प्रश्न उठ्न थालेको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छापिएको छ र अगाडि लेखिएको छ, गत 26 जेठमा गृहमन्त्री सुदन गुरूङले सिंहदरबारमा दोस्रो पटक शपथ ग्रहण गरे, पदभाली ग्रहण गरे। देशको आन्तरिक शान्ति सुरक्षा र अमन चयन कायम गर्ने जिम्मेवारी पाएका गृहमन्त्री गुरूङको पहिलो निशाना भने सोझै मीडिया र संचारकर्मीतर्फ लक्षित थियो। पदभार ग्रहण गर्दै उनले मीडियाले कसैको अपमान गर्ने वा चरित्र हत्या गर्ने काम गरे गृह मन्त्रालयले हेरेर नबस्ने बताएका थिए। आइन्दादेखि कुनै नागरिकलाई उनीहरूको अपमान गर्न, चरित्र हत्या गर्न कसैको प्रयास गरेको खण्डमा गृह मन्त्रालय यसमा एकदम संवेदनशील भएर काम गर्छ भनेर धम्कीपूर्ण भाषामा उनले भने। यो विषयलाई सिरियसली गृह मन्त्रालयले हेर्नेवाला छ। प्रचलित कानून अनुसार संचार मन्त्रालयको अनुगमन गर्ने र काम कार्यवाहीको सिफारिश गर्ने निकाय प्रेस काउन्सिल नेपाल हो। पदभार ग्रहणका क्रममा उनले काउन्सिलको क्षेत्राधिकारलाई व्यवस्था गर्दै अबदेखि कसैले मीडिया ट्रायलको नाममा आत्महत्या गर्न नपरोस् भन्दै पत्रकार लक्षित टिप्पणी गरेका थिए। विशेष गरी हाम्रो चेलीबेटीहरूलाई, नेपाली छोरीहरूलाई जुन तरिकाले उहाँहरूको चरित्र हत्या गरिन्छ त्यसमा गृह मन्त्रालय एकदम सिरियस हुन्छ। यो आइन्दादेखि समाजमा यस्तो खालको प्रवृत्ति नहोस् उनले भने। जति अट्याक गर्नुहुन्छ बरू मलाई नै गर्नुहोला, तथ्यको आधारमा गर्न पर्यो, तोडफोड गर्नु भएन, मीडिया ट्रायलको नाममा कसैले आत्महत्या गर्न नपरोस्, हाम्रो देशमा आइन्दादेखि उनको उक्त अभिव्यक्तिले पत्रकार तथा संचार माध्यमबाट हुने त्रुटि वा कमजोरीलाई अब गृह मन्त्रालयले डिल गर्छ भन्ने पनि छ। गृह मन्त्रालयको उक्त गृहमन्त्रीको उक्त अभिव्यक्ति कानून भन्दा पनि व्यक्तिगत रहेको मीडिया अध्यता विनोद ढुंगेल बताउँछन्। सरकारका प्रमुख व्यक्तित्व प्रधानमन्त्री र गृहमन्त्रीमा कानूनले के गर्छ भन्नुको सट्टा म के गर्छु मैले ठिक गर्छु गर्दैन भन्ने शैली हावी भएको देखिन्छ। उहाँले भन्नुभएको छ आजको कान्तिपुर दैनिकमा सरकारका 100 दिन मीडियासँग बढ़ु दूरी मन्त्रीहरू मौन शीर्षकमा खबर छापिएको छ।
2: प्रमुख विपक्षी नेता तथा संवैधानिक परिषदका सदस्य विष्णुराज आङदेम्बेले निर्वाचन आयोगको रिक्त प्रमुख आयुक्त र आयुक्त सिफारिश प्रक्रियामा प्रधानमन्त्री तथा संवैधानिक परिषदका अध्यक्ष बालेन्द्र शाह बालिनले अपनाएको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। उनले संवैधानिक निकायमा नियुक्ति गर्दा परिषद सदस्यहरूसँग संवादको शैली अपनाउनु पर्नेमा त्यस्तो नगरिएको भन्दै प्रधानमन्त्रीको शैलीप्रति सैद्धान्तिक असहमति जनाएका छन्। परिषदको शुक्रबार बसेको बैठकमा आङदेम्बेले संवेदनशील संवैधानिक निकाय निर्वाचन आयोग लामो समय रिक्त रहन नहुने तर नियुक्तिको प्रक्रिया अघि बढ़ाउनु अघि परिषदका सदस्यहरूसँग पर्याप्त छलफल हुनुपर्ने उनको भनाई थियो। निर्वाचन आयोग जस्तो संवैधानिक निकाय रिक्त राख्नु हुँदैन त्यसमा मेरो पनि सहमति छ। उनले प्रधानमन्त्री बालिनलाई भने तर तपाईँको जुन खालको शैली छ त्यसमा सैद्धान्तिक असहमति त छँदैछ। प्रमुख आयुक्तसँगै आयुक्त सिफारिश गर्ने विषयमा यसअघि नै छलफल गर्नुपर्थ्यो त्यसो नगरेकोमा मेरो घोर आपत्ति छ उनले भनेका छन्। आङदेम्बेको यस्तो असन्तुष्टिपछि प्रधानमन्त्री बालिनले आफूले व्यक्तिगत रूपमा संवादको प्रयास गरेको दावी गरेका छन्। मैले छुट्टा छुट्टै संवाद गर्न खोजेको थिएँ श्रीमान प्रधान न्यायाधीशसँग पनि कुरा गर्न खोजेको थिएँ तर बाहिर पत्रकारहरूले उल्टो अर्थ लगाउने रहेछन् उनको भनाई उद्धृत गर्दै एक सदस्यले भनेका छन्। प्रधानमन्त्रीको जवाबप्रति पुनः प्रतिक्रिया दिँदै आङदेम्बेले त्यसो भए विपक्षी नेता सभामुख र राष्ट्रिय सभा अध्यक्षसँग प्रत्यक्ष संवाद गर्नु उपयुक्त हुने धारणा राखेका छन्। प्रधान न्यायाधीशलाई किन बोलाउनुहुन्छ तपाईँ प्रमुख विपक्षी नेता प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभा अध्यक्षलाई बोलाएर छलफल गर्न सक्नुहुन्थ्यो उनले भनेका छन्। उनले राष्ट्रपति र प्रमुख विपक्षी नेतासँग प्रधानमन्त्रीको संवादहीनताप्रति पनि असन्तुष्टि जनाएका छन्। हामी बीच संवादहीनता छ राष्ट्रपति र प्रधानमन्त्री बीच पनि संवादहीनता छ। अब संवैधानिक परिषद पनि त्यही अवस्था देखिन थालेको हो कि या नियत नै त्यस्तो हो आङदेम्बेले सोधेका छन्। आङदेम्बेले प्रधानमन्त्री बालिनलाई तपाईंलाई चिन्दिन भनेपछि भन्ने शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा यो खबर छापिएको छ।